रोकिएको थियो। दोस्रो कार्यकालमा प्रदेशको नामाकरण गरियो। दोस्रो कार्यकालको चार वर्ष पुग्ने लाग्दासम्म प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि न त पर्याप्त बजेटको व्यवस्था गरेको छ, न त ठोस पहल नै थालेको छ। पहिलो कार्यकालमा जस्तै जग्गा नपाइएको बहाना बनाएर टार्ने काम हुने समेत सम्भावना देखिएको छ। कार्यालय सहितका स्थायी संरचना निर्माण गर्न चाहिने जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्कसहित सरकारवालाहरू पन्छिँदै आएका छन्। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलथाल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब भित्री पृष्ठका खबर. सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सिपमूलक बनाउने उद्देश्यले बुक फ्री फ्राइडे र स्किल इन एजुकेशन अवधारणा आगामी शैक्षिक सत्रदेखि देशैभरि लागू गर्ने तयारी गरेको छ. शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्.
3: मुस्ताङको गरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनबाट बढ़दै गएको जोखिम र विपदको सामना गर्न स्थानीय तहको साझा रणनीति तय गर्ने उद्देश्यले पहिलो पटक जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने भएको छ. भदौ 30-31 गते हुने सम्मेलनमा 753 स्थानीय तहका तर्फबाट जलवायु न्यायका लागि साझा धारणा बनाउने र स्थानीयदेखि संघीय सरकारसम्मको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय मंचमा उठाउनुपर्ने माग तय गर्ने तयारी गरिएको छ.
2: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले घर बस्ती बगाएपछि नुवाकोटका बाढ़ीग्रस्त बजारमा महिलाहरूको मुख्य पर्व तीजको रौनक हराएको छ. बाढ़ीले खण्डहर पारेका बस्तीहरू सुनसान छन्। गत वर्षको तीजमा निकै भीड़भाड़ र रौनक छाउने नुवाकोटको देवीघाट स्थित शिवधाम ढुंगेको महादेव मन्दिर, तारकेश्वर र बेत्रावतीको शिव मन्दिरहरूमा यस वर्ष कुनै हर्ष तथा उत्साह छैन.
3: नेपालमा निजी क्षेत्रको शिक्षा विस्तार र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी लिटिल एन्जल्सको संस्थापिका शिक्षाविद विद्या लिम्बुको निधन भएको छ. 78 वर्षीय लिम्बुको शुक्रबार राति काठमाण्डु स्थित ग्रान्डी अस्पतालमा निधन भएको हो. पारिवारिक स्रोतका अनुसार उहाँ केही समय यता मृगौला सम्बन्धी समस्याबाट पीड़ित हुनुहुन्थ्यो. लिम्बुले लामो समय काठमाण्डुको ज्ञानोदय स्कूलमा काम गर्नुभएको थियो. त्यसपछि 2037 सालमा ललितपुरको हात्तीबल स्थित लिटिल एन्जल्स स्कूलमा प्रिन्सिपल तथा संस्थापकका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो.
2: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरू आमरण अनसन बस्ने घोषणा गरेका छन्। चुमनोब्री गाउँपालिका एक सामा गाउँका युवाहरू जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न विभिन्न 8 बुँदे ध्यानाकर्षण पत्र सहित आउँदो असोज 2 गते सेप्टेम्बर 18 मनास्लु आधार शिविरमा आमरण अनसन बस्ने स्थानीय दावा नोर्बु लामाले जानकारी दिए.
3: पर्यटन व्यवसायले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघ महासभा भ्रमणलाई नेपालको पर्यटन पुनरुत्थानका लागि पनि उपयोग गर्न सरकारसँग आग्रह गरेका छन्। महासभामा नेपालको जलवायुजन्य विपद, जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएका क्षति र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको मागसँगै भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भ्रमणमा सीमित नराखी पर्यटन प्रवर्धनको अवसरका रूपमा पनि प्रयोग गर्नुपर्ने व्यवसायको धारणा छ.
2: गुल्मीको मदन गाउँपालिका 4 पावन पानीकी 48 वर्षीय डाल कुमारी खत्री शनिबार मृत फेला पर्नुभयो. जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार मदानी गाउँपालिका 1 अग्लुङ ठूलाचौर स्थित सन्त बहादुर विष्टको कोदोबारी सुरक्षाका लागि राखेको पोलमा छुँदा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ. बदलले कोदोबारीमा पसेर क्षति पुर्याउने भएकाले कोदोबारी वरिपरि विष्टले करेन्ट लगाएको थाहा भएको छ.
3: हरेक वर्ष भदौ 29 गते विविध कार्यक्रमका साथ उत्सवका रूपमा मनाउँदै आएको राष्ट्रिय बाल दिवस यसपटक भदौ 10 गते आएको भोटेको सीए महाविपत्तिले खल्लो बनाएको छ. बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नारासहित मनाउने तयारी गरिएको राष्ट्रिय बाल दिवस 2083 भोटेको सी बाढ़ीबाट जनधनको क्षतिका साथै धेरै बालबालिका प्रभावित एवं बेपत्ता समेत भएकाले दिवसको कार्यक्रम स्थगन भएको छ.

0: सेवा डिस्को डेसो खुशीको कनेक्शन
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुम्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास ब्याङ्क लिमिटेड
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर चीनिया राष्ट्रपति शी जिनफिङले कृत्रिम बुद्धिमत्ता एआई व्यापार तथा लगानी सहजीकरण डिजिटल उद्योग स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5
7: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुन
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी सम्पर्क नम्बर 98525-55768
10: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
11: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
12: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याप सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163-55553 र
13: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो
14: संचारको दुनियाँमा बेग्लै पहिचान राष्ट्रको गौरव नेपालीको शान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
15: तपाईंलाई स्वागत छ।
16: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
15: आज 2083 साल भदौ 29 गते सोमबार, सेप्टेम्बर 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको तृतीया तिथि, हरितालिका तीज, राष्ट्रिय बाल दिवस।
16: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
15: भोटेकोशी बाढ़ी प्रभावितलाई आवास खर्च दिइने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
16: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण निर्माण, देउबा नेतृत्वको कार्य समिति सदस्यलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय,
15: कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा अलटाल, चीनसँगको व्यापार मा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
16: यमनमा युद्ध बढ्दा एक सातामै 2000 बढ़ी विस्थापित, युक्रेनलाई रूसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
15: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा, बाढ़ी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने, इन्डोर सुपर लीग सिजन 2 उपाधि पोखरालाई।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: साझा खबरको सबैभन्दा शुरूमा, होल्डिङ सेन्टरमा बस्न नचाहने बाढ़ी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग।
16: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ। मध्यप्रस्तुतको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो। सरकारले चारजनासम्म सदस्य भएका परिवार प्रति महिना 15,000 रूपियाँ उपलब्ध गराउने र चार भन्दा बढ़ी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ। यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
17: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर चारजनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढ़ी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेन्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ 10% चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ।
16: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 भन्दा बढ़ी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढ़ाइरहेको समेत प्राधिकरणले जनाएको छ।
15: यसैबीच सदरमुकाम धुन्चेबाट साफ्रुवेशीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्ती भन्दा माथिका बस्ती र सड़क खण्डहरू बनेका छन्। सड़क सञ्जालमा रसुवा जोड़िँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो।
18: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
15: अधिकांश शव पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती शव चितवन काठमाण्डु पाल्पा नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढ़ाइएको छ। बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 जना बाल बालिकालाई आश्रय स्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 जना र बालक 53 जना गरेर कुल 102 जनालाई राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढ़ीले कति बाल बालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन सकेको बताउनु भएको छ। उहाँले बाढ़ीमा कुल 1500 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढ़ी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
16: पृथ्वी राजमार्गको धादिङ स्थित कृष्णभीरमा बनाइएको नयाँ ट्रयाक सड़कको नयाँ ट्रयाकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्रयाकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाण्डुमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाण्डुमा खाद्यान्न ग्यास निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृंखला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाण्डुभित्रिने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्रयाक खोल्न शुरू गरेको र यो ट्रयाक असोज 1 गतेदेखि पूर्ण रूपमा संचालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
19: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिएको छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार सम्म कम्प्लिट भएर हामीले चाहिँ पूर्ण रूपमा सवारी साधन आवागमन गराउन सक्छौ भन्ने।
15: कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 बाट शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउवादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
20: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसकारण अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
15: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ़ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग्ने सम्बोधन हुने निर्णय कांग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 जना सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 जना मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढ़ी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घोलनको आवश्यकता,
21: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको विस्तार साथित्व बन्ला।
15: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि अलटाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
23: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
22: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
23: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
24: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
22: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
25: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
22: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
25: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
25: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
25: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
26: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
27: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 को भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेसको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भुटेको श्री बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। त्यस्तै बाढ़ी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्ण भीरमा बनाइएको नयाँ ट्रयाकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारीले लेख्नु भएको छ। 7 समूहसँग मात्रै 30 ब्राण्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्राण्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढ़ीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसीसी को 18 किलोमिटर सीमा पार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसीसी अनुदान अन्तर्गतको 400 केवी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसीसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्रपृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षकमा खबर छ भने भोटेकोशी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ़छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढ़ेको उदाहरण छ। 2010 भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले खर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 खर्ब रूपियाँ आवश्यक पनि अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला अहिले यसको चासो बढ़ेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपत्पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालू आर्थिक वर्षमा पनि लगानी बढ़न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरोला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरोला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
2: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलटाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा हालटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ।
5: गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युटको भूकम्प गएको थियो। अर्को खबर गोर्खापत्र दैनिकको भित्री पन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो, चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुंगेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले शुरू गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेएनजी आन्दोलनमा अरबौं रूपियाँको क्षति बेहोरेपछि अन्ततः सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ़ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढ़ीपछिका 15 दिनमा कोरोला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गवर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
6: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढ़ेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा ईरान समर्थित हुती लड़ाकु र साउदी समर्थित सरकार बीचको लड़ाई बढ़ेपछि यस साता 2,000 भन्दा बढ़ी मानिस विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड़ र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढ़ेको छ। ईरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ़दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढ़ेको बताइएको छ।
5: साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेड माण्डुले फ्लड रिलीफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेड माण्डुका संस्थापक तथा अल्ट्रा रनर रशीला तामाङको समयजगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागिएको जानकारी दिइएको छ। र पोखरा वारियर्सले इण्डोर सुपर लीग सिजन 2 को उपाधि उचालेको छ।
6: भोटेकोशी बाढ़ी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्,
3: क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5,700 मा साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुनेछन्
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: साझा खबरमा अब भोटेकुसी बाढ़ी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा भोटेकुसी बाढ़ीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद सीएमसी नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौं
21: एउटा आउँछ अर्को आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन् उनीहरूको त्यो बिर्साई छिटो हुन्छ के को ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा मलाई अहिले त अलि राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि
4: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्छ
21: एकदमै पर्छ उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ त्यो भएर अब एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि
4: भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा
21: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबा आमा छैनन् एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि
4: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जाने होला
21: बढ्दै जान्छन् अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन् तर काका काकीले के भनेको छैन तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि
4: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रश्न भयो तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ
21: होइन बताउनु चाहिँ जरुरी छ आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त ए मेरो पनि बितिया रहेछ अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ
4: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
21: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तारै होइन अब यस्तो यस्तो हो हामीले उसले त देखाएको छैन नि त्यो नानीले त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो स्कुलमा पनि जानु पर्यो अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बीचमै एक खालको बिस्तारै साथीत्व बल्ला
4: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
8: भोटेकुसी बाढ़ी प्रभावितलाई आवास खर्च दिने बालबालिकामा मानसिक विचलनको जोखिम असोज एकदेखि कृष्णभीरको नयाँ ट्रयाकमा सवारी साधन सञ्चालन हुने
4: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण देउबा नेतृत्वको कार्यसमिति सदस्यहरूलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय
8: कोशी प्रदेशमा सरकारका थाई संरचना निर्माणमा आलटाल चीनसँगको व्यापारमा कोरोला नाकाको भर केराले मूल्य पाउँदा दाङका किसान उत्साहित
4: यमनमा युद्ध बढ्दा एक सातामै 2,000 भन्दा बढ़ी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी साउदीमा सुरक्षा चुनौती
8: र यसै

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नै टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: नवीन सड़क खण्डमा आगामी बिहिबारदेखि दोहोरो सवारी साधन चलाउने तयारी, नयाँ ट्र्याकमा ग्राभेल गरिँदै नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक अर्थ समितिको संशोधनपछि हुबहु पारित, ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम, रसुवागढी र तातोपानी नाका बन्द भएपछि मुस्ताङको कोरडा नाकामा मालवाहक कन्टेनरको चाप बढ़्यो, चीनले तातोपानी नाका पूर्ण रूपमा बन्द गरेपछि सीमा क्षेत्र सुनसान, नयाँ दिल्ली घोषणा पत्र सार्वजनिक गर्दै 18 ब्रिक्स शिखर सम्मेलन सम्पन्न, पश्चिम एसियामा बढ़दो तनावप्रति गहिरो चिन्ता, रूस युक्रेन युद्धमा भने मौन, र हालान्डको विवादास्पद गोलमा म्यान्चेस्टर सिटी विजयी, म्यान्चेस्टर युनाइटेड 1-0 पराजित,
1: दैनिक रू 197 रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र म श्रीकृष्ण, शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
3: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर सड़क खण्डमा आगामी बिहिबारदेखि दोहोरो सवारी साधन चल्ने भएका छन्। भदौ 14 त्रिशुली नदीमा आएको बाढ़ीले भासिएको सड़कमाथिबाट नयाँ ट्र्याक खोलेर सवारी साधन सञ्चालन गर्न लागि हो। नयाँ ट्र्याक खोलिएको सड़कमा अहिले ग्रेड मिलाउने काम भइरहेको छ। ग्रेड मिलाएर ग्राभेल गरिने सड़क विभागका महानिर्देशक विजय जयसीले जानकारी दिए। सड़क सुधारका लागि कृष्णवीरमा सड़क विभागका प्राविधिक टोली पनि खटिएका छन्। सड़क भासिएको 7 दिनपछि भदौ 20 डाइभर्सन ट्र्याक खोलिएको थियो। भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलेर सुधार गर्ने काम भइरहेको सड़क विभागका महानिर्देशक जयसीले बताए। उनका अनुसार अहिले सड़क सुधार गरेर सवारी सञ्चालनको अन्तिम तयारी छ भने बिहिबारदेखि दुईतर्फी नै सवारी साधन खुल्ला हुनेछ। दीर्घकालीन समाधानका लागि पारीबाट सड़क सुधार गर्ने काम भइरहेको छ। नयाँ ट्र्याक खुलेपछि यात्रुवाहक, ग्यास, बुलेट, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन लगायतलाई खुल्ला गरिने विभागले जनाएको छ। सो मार्ग काठमाडौँको प्रवेश गर्ने लाइफलाइन सड़क हो। सो खण्ड ठप्प बन्दा उपत्यकामा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ। यसैबीच भौतिक पूर्वाधार विकास मन्त्रालयले कृष्णवीर पहिरोबाट सड़क सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षण शुरू भएको जनाएको छ। नयाँ सड़क बनाइएको स्थानमा परीक्षणका लागि एउटा ग्यास बुलेट सवारी साधन, 20 सवारी साधन पास गराइएको मन्त्रालयले जनाएको छ।
0: राष्ट्र बैंक सम्बन्धी विधेयकमा संशोधन गर्दै संसदको अर्थ समितिले गवर्नरको कार्यकाल 3 कायम गरी बाँकी 2 निर्णय सरकारले गर्न पाउने व्यवस्था राखेको छ। नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकमा अर्थ समितिले गरेको संशोधन सदनबाट हुबहु पारित भए सरकारलाई चित्त बुझेन भने 3 गवर्नर हटाउन सकिनेछ। यसले बाह्य क्षेत्र, स्थायित्व, मूल्य नियन्त्रण र सर्वसाधारणको बचतको अन्तिम सुरक्षाकर्ताका रूपमा रहेको केन्द्रीय बैंकलाई सरकारको प्रत्यक्ष नियन्त्रणमा ल्याउने देखिन्छ। अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालिसकेका एवं पूर्व गवर्नर युवराज खतिवाले कार्यकाल घटाउने निर्णयले राष्ट्र बैंकलाई अस्थिर बनाउने बताए। उनले भने गवर्नर र संचालकहरूको कार्यकाल किन घटाउनु परेको हो, कार्यकाल लामो भयो भन्नुभन्दा पनि गवर्नरको स्थिर नेतृत्व सरकारलाई असहज लागेर यो विषय आएको जस्तो लाग्छ। कार्यकाल घटाएर राष्ट्र बैंकलाई अस्थिर एवं अल्पकालीन नेतृत्वको हातमा पुर्याउनु हुँदैन। गवर्नरको कार्यकालमा सरकारको तजविजी रहने कानूनी व्यवस्थाका कारण मौद्रिक नीति, बैंकिङ नियमन र वित्तीय स्थायित्वका लागि सरकारको तत्कालीन राजनीतिक प्राथमिकतासँग बाझिने निर्णय गर्नुपर्ने अवस्थामा केन्द्रीय बैंकको नेतृत्व कति स्वतन्त्र रहन्छ भन्ने प्रश्न पनि उठेको छ। 5 निश्चित कार्यकालले सरकार परिवर्तनको चक्रबाट केही हदसम्म सुरक्षित गरेको गवर्नरलाई 3 पुनः सरकारकै मूल्यांकनमा जानुपर्ने संरचनाले निर्णय प्रक्रियामा प्रत्यक्ष दबाव सृजना गर्न सक्ने पूर्व अर्थमन्त्री, पूर्व गवर्नर र राष्ट्र बैंकका अधिकारीहरूको चिन्ता छ। यो चिन्ता त्यति बेला अझ गम्भीर हुनेछ जब सरकारसँग राष्ट्र बैंकलाई निर्देशन दिने कानूनी अधिकार पनि रहनेछ। सरकारले चाहेको नीति अनुसार मौद्रिक निर्णय नगरे 3 गवर्नरको म्याद थपिने वा नथपिने प्रश्न उठ्न सक्छ। सरकारले मुद्रा, बैंकिङ तथा वित्तीय व्यवसायमा राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था पनि विधेयकमा राखिएको छ। यो व्यवस्था केन्द्रीय बैंकले तयार पारेको मस्यौदाबाट हटाइएको थियो। गभर्नरले गर्ने सबै निर्णय सरकारका लागि सुविधाजनक हुँदैनन्। मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढ़ाउनु पर्ने, कर्जा विस्तारमा नियन्त्रण गर्नुपर्ने, कमजोर बैंक तथा वित्तीय संस्थामाथि कार्यवाही गर्नुपर्ने वा सरकारको खर्चले वित्तीय जोखिम बढ़ाएको अवस्थामा सचेत गर्नुपर्ने हुन सक्छ। संचालकको कार्यकाल पनि शुरूमा 3 वर्ष र त्यसपछि चित्त बुझे 2 वर्ष थप्न सक्ने गरी संशोधन गरिएको छ। पूर्व गवर्नर महाप्रसाद अधिकारी पनि नीतिगत स्थिरताका लागि 3 वर्ष कार्यकाल ठिक नभएको बताउँछन्। विधेयकमा सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था छ, जुन नयाँ होइन। पूर्व गवर्नर विजयनाथ भट्टराई गवर्नरको कार्यकालबारे अर्थ समितिले गरेको संशोधन राष्ट्र बैंकको स्वायत्तताका लागि गम्भीर रहेको बताउँछन्। पूर्व अर्थमन्त्री खचौड़ा भने सरकार राष्ट्र बैंक बीच समन्वय आवश्यक भए पनि निर्देशनको अधिकार व्यवहारमा कसरी प्रयोग हुन्छ भन्ने विषय महत्वपूर्ण हुने बताउँछन्।
3: नेपाल चीन बीचको दोस्रो ठूलो व्यापारिक नाका तातो पानी चीनले अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेपछि सीमा क्षेत्र सुनसान बनेको छ। पटक पटकको प्राकृतिक विपद, महामारी तथा अन्य कारण देखाउँदै नाका बन्द हुँदा सीमावर्ती व्यवसायी र स्थानीय अन्यलमा परेका छन्। रसुवाको टिमुरे हुँदै भोटेको सीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याउनु अघि नेपालले चीनसँग तातोपानी टिमुरे र कोराला नाकाबाट व्यापार गर्दै आएको थियो। पछिल्लो बाढ़ीले टिमुरे बजारसहित भन्सार, अध्यागमन, प्रहरी लगायत सरकारी संरचनामा ठूलो क्षति पुर्याएपछि उत्तरी नाकाको व्यापारमा थप असर परेको हो। भौगोलिक रूपमा नजिक रहेको चीनसँगको प्रमुख व्यापारिक नाकाप्रति चीनिया व्यवहार भने अपेक्षा अनुसार नभएको स्थानीय जनप्रतिनिधि र व्यवसायीको गुनासो छ। भोटेकोशी गाउँपालिका 2 का अध्यक्ष कुमार श्रेष्ठका अनुसार विगतदेखि नै तातोपानी नाकालाई लिएर नेपाली व्यवसायी र सीमावासीले असहजता भोग्दै आएका छन्। यसै गरी रसुवागढ़ी र तातोपानी नाका बन्द भएपछि मुस्ताङको कोराला नाकामा मालवाहक कन्टेनरको चाप बढ़ेको छ। भदौ 10 को बाढ़ीपछि चीनतर्फका 2 प्रमुख नाका बन्द हुँदा ढुवानी कोराला नाकातर्फ मोडिएको हो। मुस्ताङ भन्सार कार्यालयका अनुसार यसअघि दैनिक 5-6 वटा कन्टेनरको जाँच पास हुने गरेकोमा अहिले दैनिक 50 वटासम्म जाँच पास भइरहेका छन्। कन्टेनरको चाप बढ़ीसँगै भन्सार राजस्व पनि वृद्धि भएको छ। चालू आर्थिक वर्षको भदौ 10 सम्म 52 करोड़ रूपियाँ राजस्व संकलन भएकोमा 11-25 भदौसम्म 1 अर्ब 50 करोड़ रूपियाँ उठेको छ। तर विद्युत र इन्टरनेटको समस्या तथा सड़क पूर्वाधारको अभावले काममा कठिनाई भएको भन्सार कार्यालयले जनाएको छ। ढुवानी खर्च बढ्दा व्यापारी र उपभोक्ता प्रभावित हुने व्यवसायीहरूले बताएका छनृ।

प्रस्ताव गरिसकिएको र त्यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताएका छन्। उनले भनेका छन् उनीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्, लिखित सम्झौता भइसकेको छैन। कान्तिपुर सहयोगको विशेष कुराकानीमा लम्सालले भने त्यसको तयारी उहाँहरूले गरिरहनु भएको बुझेका छौं, यस सम्बन्धमा नियमित रूपमा संवाद समेत भइरहेको छ। अरणीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढ़ी केरूङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो, तर 10 भदौमा आएको बाढ़ीले रसुवागढ़ी तर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क टुटेको छ। नेपाल मन्त्री लम्सालले भने नेपाल र चीन बीचको व्यापार केन्द्र मात्र होइन, धेरै बस्तीहरू पनि छन्। त्यसैले अहिले स्यापुरवेशी भन्दा अगाडि रसुवागढ़ीसम्म अस्थायी ट्र्याकबाट काम चलाउने तयारी छ। दीर्घकालीन रूपमा सुरक्षित सड़क बनाउनुपर्छ, अहिलेलाई अस्थायी ट्र्याकबाट काम चलाउँछौ। उनले अहिले सड़क भएकै स्थान वरिपरि सुरक्षित क्षेत्र हेरेर नाका खुलाउने तयारीमा सरकार रहेको बताएका छन्। रसुवागढ़ी नाकाबाट विद्युतीय सामग्री, तयारी पोशाक, जुत्ता चप्पल, कृषि उत्पादन, दूरसंचार उपकरण, जलविद्युत आयोजनामा प्रयोग हुने मशिन, सवारी साधन तथा औद्योगिक मशिनरी जस्ता वस्तु नेपालतर्फ आयात हुँदै आएको थियो। त्यसै गरी थोरै संख्यामा हस्तकला सामग्री, उनी कपड़ा, जड़ीबुटी, चाउचाउ, तामाका भाँडाकुँडा तथा विभिन्न कृषि उपज चीनतर्फ निर्यात हुने गरेको रसुवा फन सरकारले जनाएको छ। यो नाकाबाट कुल आयातको 60% हिस्सा विद्युतीय सवारीको रहेको फन सरकारले तथ्याङ्कमा छ।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
2: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
1: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
2: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: ब्रेकपछि कान्तिपुर डायरीमा कान्तिपुर सविस्तारको पालो। चितवनको भरतपुर स्थित पूर्व पश्चिम राजमार्गमा घुडिरहेको एउटा विद्युतीय कारमा आगलागी हुँदा 55 वर्षीय अमर पराजुलीको मृत्यु भयो। प्रहरी र दमकलले आगो नियन्त्रणमा लिँदासम्म गाडीभित्रै उनको मृत्यु भइसकेको थियो। सो घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि विद्युतीय सवारी साधनमा किन आगलागी हुन्छ र यस्ता जोखिमलाई कति गम्भीरताका साथ लिनुपर्छ भन्ने लगायत विषयमा चासो देखिएको छ। यसै सन्दर्भमा कान्तिपुर कर्मी विकेन के दवाड़ीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
1: सबैभन्दा पहिले विद्युतीय गाडीमा आगलागी भएका विगतका घटना कस्ता छन् भन्ने बारे बुझौं। अमेरिकाका शहरहरूमा सन् 1880 को दशकपछि नै ब्याट्रीबाट चल्ने गाड़ी गुड्न थालेका थिए। यद्यपि पहिलो पटक विद्युतीय कारमा कहिले र कहाँ आगलागी भयो भन्ने पुष्टि गर्ने पर्याप्त ऐतिहासिक अभिलेख उपलब्ध छैनन्। आधुनिक युगमा लिथियम आयन ब्याट्री भएका र अभिलेखीकरण गरिएका यात्रुवाहक कारमा आगलागी हुने घटना औपचारिक रूपमा सन् 2013 को अक्टोबरमा देखियो। त्यसबेला अमेरिकाको वाशिङटन राज्य एउटा टेस्ला मोडल एसले सड़कमा रहेको फलामको टुक्रालाई कुल्चियो, जसले गाड़ीको तल्लो भागमा रहेको ब्याट्री केसिङ छाड्यो र कारमा आगो लाग्यो। त्यस घटनादेखि नै विद्युतीय यातायातमा ब्याट्री सुरक्षाप्रति जनचासो पनि बढ़दै गएको छ। विश्वव्यापी ट्रैकिंग रिपोजिटरीका अनुसार सन् 2010 देखि जून 2024 का बीच यात्रुवाहक ईवी का ट्रैक्शन अर्थात मुख्य ब्याट्रीमा भएका 511 आगलागीका घटना प्रमाणित भएका छन्। नेपालमा यसअघि विद्युतीय कारमा भएका कम्तीमा दुईवटा

0: उच्च प्रोफाइल आगलागीका घटनाको सार्वजनिक अभिलेख देखिन्छ। सन् 2024 जनवरीमा काठमाडौँको बडा नीलकण्ठमा चार्जमा जोड़िएको अवस्थामा एमजेको विद्युतीय सवार साधन आगलागीबाट नष्ट भएको थियो। त्यसबारे उत्पादक कम्पनीले गरेको प्राविधिक अनुसन्धानले उच्च भोल्टेजको ब्याट्री सुरक्षित रहेको देखाएको थियो। सन् 2025 मेमा मोरङको पथरीमा बीवाईडी अटो थ्री पनि आगलागीमा परेको थियो। हालसम्म नेपालमा कुनै पनि सार्वजनिक रूपमा अभिलेखित घटनामा वास्तविक ट्राक्सन ब्याट्रीमा आगलागी भएको प्रमाणित भएको छैन। अब बुझौं चितवनको भरतपुरमा भएको पछिल्लो घटनाका बारेमा। अनुसन्धानकर्ताहरूले यसको एकिन कारण अझै पत्ता लगाइसकेका छैनन्। नेपाल अटोमोबाइल्स एसोसिएशन नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार घटनाको मूल कारण कारमै कुनै त्रुटि, चार्जिङ प्रणालीमा खराबी वा पानीको सम्पर्क मध्ये एक हुन सक्छ। भिडियो हेरेर मात्र सबै अनुमान गर्न नसकिने उनी बताउँछन्। चौधरी ग्रुप सेजीका कर्पोरेट संचार तथा जनसम्पर्क विभागका महाप्रबन्धक मधुसूदन पौडेलले पनि यस्तै जानकारी दिए। चौधरी ग्रुप नेपालमा जीएसी गाड़ी आयात गर्ने संस्था सीज मोटर्सको माउ कम्पनी हो। विद्युतीय सवारी साधनमा आगलागी हुने कारणबारे त्यति धेरै बहस भएको पाइँदैन। उच्च भोल्टेज भएको ब्याट्री किन जल्छ भनेर बुझ्न लिथियम आयन सेलहरूको संरचनाको अध्ययन गर्नुपर्छ। प्रत्येक ब्याट्री प्याकमा सयौं वा हजारौं सेल हुन्छन्, जसमा प्रज्वलनशील तरल इलेक्ट्रोलाइट हुन्छ र प्रत्येक सेलभित्रका दुईवटा टर्मिनललाई अलग राख्न कागज जति पातलो सेपरेटर राखिएको हुन्छ। गम्भीर दुर्घटनाले त्यो तहलाई च्यात्न सक्छ। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थाका सहायक प्राध्यापक विशाल सिलवालका अनुसार गम्भीर दुर्घटना हुँदा यी दुई टर्मिनल बीचको सेपरेटर जो अति पातलो हुन्छ टोट्न सक्छ, जसकारण दुईवटा टर्मिनलमा सर्ट सर्किट हुन सक्छ, जसको परिणामस्वरूप ब्याट्रीको आन्तरिक तापक्रम तीव्र रूपमा बढ्छ, आगलागी हुन सक्छ। ब्याट्री प्याक बाहेक विद्युतीय कारमा परम्परागत तार, कम भोल्टेज 12 भोल्ट प्रणाली, क्याबिनको अपहोल्स्टरी र टायर पनि हुन्छन्। साधारण विद्युतीय वा बाह्य त्रुटि हुँदा पनि यीबाट आगो सल्किन सक्छ। अब बुझौं कुनै विद्युतीय गाड़ीमा आगलागी हुनमा ड्राइभिङ हैबिटको भूमिका कति रहन्छ भन्ने बारे। नेपालमा भएका आगलागी र दुर्घटना ब्याट्रीको रसायनमा मात्र नभई ड्राइभिङ बानीमा पनि उत्तिकै निर्भर हुन सक्ने विज्ञहरूको तर्क छ। विशेष गरी विद्युतीय माइक्रोबसका सन्दर्भमा यस्तो हुन सक्छ। विद्युतीय मोटरले नेपाली चालकले चलाउँदै आएका इन्धनबाट चल्ने इन्जिनको तुलनामा निकै धेरै टर्क प्रदान गर्दछन्। एकपटक समस्या उत्पन्न भएपछि र ब्रेक लगाउने तरिका मिलाउन नसकेमा दुर्घटना हुन सक्छ। अहिले विद्युतीय माइक्रोबसमा यो एउटा ठूलो समस्या बनेको छ, जहाँ धेरै दुर्घटना यही कारणले पनि भएको देखिन्छ। यात्रावाहक कार किन्दा भरपर्दा र मापदण्ड पुगेका ब्राण्ड रोज्न सिलवालको सुझाव छ। विद्युतीय सवारी साधनमा हुने आगलागीबाट सुरक्षित रहन के गर्ने, अब यो बारेमा बुझौं। ब्याट्रीमा लागेको आगो निभाउने तरिका परम्परागत गाड़ीमा लागेको आगो निभाउने तरिका भन्दा पूर्णतया फरक छ। ब्याट्रीका सेल सिल गरिएको धातुले प्याकभित्र सुरक्षित हुने भएकाले बाहिरबाट पानी हाल्दैमा सबै निभ्दैन। दमकल कर्मीहरूले गर्मी सोच्न र आगो फैलिन नदिन अत्याधिक मात्रामा पानीको प्रयोग गर्नुपर्छ। बिग्रिएका सेलमा बाँकी विद्युतीय ऊर्जा रहिरहन सक्छ, जसले गर्दा आगोका ज्वाला निभेको घण्टौं वा केही दिनपछि पनि पुनः आगो सल्कन सक्ने खतरा रहन्छ। त्यही कारण उद्धार कर्मीहरूले थर्मल इमेजिङ क्यामेरा प्रयोग गरेर जलेका गाड़ीको अनुगमन गर्नुपर्छ र ब्याट्रीको कोर पूर्ण रूपमा चिसो नभएसम्म त्यसबाट अन्य संरचनालाई जोगाउनुपर्छ। चालकहरूले गाड़ीमा देखिने ओभर ट्रापिङ, ब्याट्रीमा आउने गडबड़ी जस्ता समस्यालाई कहिले पनि सामान्य रूपमा व्यवस्था गर्न नहुने जानकारहरू बताउँछन्। दुर्घटनाका क्रममा इभीका ढोका आफै लक भएर चालक यात्रु आफै भित्र फस्न सक्छन् भन्ने पनि बहस हुने गरेको छ। पछिल्लो पटक भरतपुरमा भएको आगलागीको घटनामा पनि चालकले ढोका खोल्न सकेका थिए वा थिएनन् भन्ने विषय बहसमा छ। उपेतिका अनुसार सामान्यतया गाड़ी चलिरहेका बेला इभीमा अटो लक अर्थात स्वचालित रूपमा बन्द हुने र रोकेर अनलक हुने मेकानिजम हुन्छ। यो कुनै त्रुटि भन्दा पनि ढोका आफै खुल्न नदिन राखिएको एउटा सुरक्षा प्रणाली हो। तर त्यही गाड़ी दुर्घटना वा आगलागीका कारण बिग्रिँदा भित्रको मानिसलाई निस्कन समस्या हुन्छ। इभीका इलेक्ट्रोनिक ढोकामा ह्याण्डल सामान्यतया गाड़ीको कम भोल्टेज भएको 12 भोल्टको सर्किटबाट चल्छन्, जुन हाई भोल्टेज ब्याट्री भन्दा छुट्टै हुन्छ। दुर्घटना हुँदा हाई भोल्टेज आइसोलेसन प्रणालीले स्वतः पावर काटिदिन्छ। यदि दुर्घटना वा आगोले 12 भोल्टको सर्किटलाई पनि काम नगर्ने बनायो भने चलिरहेको गाड़ीको ढोका नै बन्द रहन्छ, किनकि त्यति बेला अनलक गर्ने मेकानिजमले काम गरिरहेको हुँदैन। त्यसैले उत्पादकहरूले विद्युतीय प्रणालीमा भर नपर्ने गरी आपतकालीन समयमा ढोका खोल्न भौतिक लिभर वा क्याच जस्ता मेकानिकल डोर रिलिज राखेका हुन्छन्। सबै इभीमा दुर्घटना वा आगलागी हुँदा स्वतः अनलक हुने एउटै साझा प्रणाली हुँदैन। इन्जिनियरिङ विज्ञ सिलवाल र अटोमोबाइल डिलर्स एसोसिएशनका प्रमुख उप्रेतीको निष्कर्ष उस्तै उस्तै छ। ईभीमा आगलागीका घटना वास्तविक हुन् तर यस्ता दुर्घटना दुर्लभ हुन्छन्। एक दुई घटनालाई देखाएर सम्पूर्ण प्रविधिलाई गलत भन्न मिल्दैन। उप्रेतीका अनुसार ईभीसँग डराउनु पर्ने कुनै कारण छैन। ईभी नयाँ प्रविधि हो। एउटा घटनाबाट मात्रै ईभी असुरक्षित छन् भनी निष्कर्ष निकाल्न सकिँदैन।
1: कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। तीन असोजबाट शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा भनिएको छ, पन्ध्रौं महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठकले गर्छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउवादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताए। तर वडा अधिवेशनको प्रक्रियामा सामेल नहुनेहरूले भने केन्द्रीय सदस्यको हैसियत प्राप्त गर्ने छैनन्। पौडेलले मुख्य मुद्दा रहेको समायोजनको विषय देखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ़ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 बुँदे माग नै सम्बोधन हुने निर्णय भएको बताए। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको पौडेलको भनाइ छ। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 जना सदस्य मनोनयन गर्ने अधिकार छ। यसअघि थापाले 19 जना मनोनयन गरिसकेका छन्। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्न परे त्यो अधिकार पनि सभापतिलाई छ। त्यसभन्दा बढ़ी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने पौडेलले बताए। उनले भने यसले मुख्य मुद्दा सम्बोधन भएको छ, सहमतिका लागि ढोका खुलेको छ। हामी सबै पक्षलाई समायोजनमा जोड़िने र महाधिवेशनको प्रक्रियामा सहभागी हुन आह्वान गर्छौं। कंग्रेसका पूर्व सभापति देउवा पक्षले उठाउँदै आएका माग सम्बोधन हुने भएपछि सो पक्षमा रहेका झण्डै 31 नेता गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिमा समाहित हुने भएका छन्। समानान्तर महाधिवेशनको तयारी थालिरहेका बेला आफ्नै विश्वासपात्रहरूले समेत साथ छाडेपछि पूर्व सभापति देउवा पक्षलाई यसले ठूलो धक्का लागेको छ। संस्थापन पक्षले 3 असोजबाट वडा अधिवेशन शुरू गरी 16 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने प्रक्रिया अघि बढ़ाएपछि देउवा पक्षले पनि 15 असोजबाट वडा अधिवेशन शुरू गरेर 21 असोजदेखि 23 असोजसम्म केन्द्रीय अधिवेशन गर्ने तालिका ल्याएको छ। कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले देउवा पक्षले यसअघि उठाउँदै आएको 8 बुँदे माग सम्बोधन गर्ने जनाउँदै तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्य समितिमा समायोजन हुन आह्वान गरेको थियो।
2: नेपाल भारत सीमासँग जोड्ने 400 केवी न्यू बुटोल प्रसारण लाइनको 18 किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। एमसीए नेपालका अनुसार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गरिएको सो खण्डले नेपालको विद्युत संचार सुदृढीकरण र सीमापार विद्युत विस्तारमा सहयोग पुग्नेछ। ऊर्जा मन्त्रालयको अनुरोधमा निर्माण कार्यलाई तीव्रता दिएको र निर्धारित समयमै सम्पन्न गरिएको एमसीए नेपालले जनाएको छ। अब प्रसारण लाइन सञ्चालनमा ल्याउन नेपाल भारत सीमापार विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति लिने लगायतका बाँकी काम अघि बढ़ाइनेछ। एमसीसी अन्तर्गतको विद्युत प्रसारण आयोजनामा 315 किलोमिटर प्रसारण लाइन र 3 वटा सब स्टेशन निर्माण गर्ने योजना छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो। It's always fun when you hit the road.

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। मिति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौं।
1: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

काँचपुरका आरीमा अब आर्थिक समाचार. भोटे कोशीको बाढ़ीले करिब एक दर्जन जलविद्युत आयोजना क्षतिग्रस्त बनाएपछि कुलेखानी जलविद्युत आयोजनालाई उत्पादनको दबाव बढ़ेको छ. 10 भदौमा गएको भोटेकोशी बाढ़ीका कारण 400 मेगावाट भन्दा बढ़ी विद्युत उत्पादन ठप्प भएकाले अन्य जलविद्युत आयोजनालाई उत्पादनको दबाव परेको हो. भोटेकोशीको बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा क्षति पुर्याएर त्यहाँबाट बिजुली उत्पादन ठप्प बनाएकाले कुलेखानीका 3 वटै आयोजना सञ्चालन गर्नु परेको कुलेखानी जलविद्युत आयोजना प्रथमका प्रमुख प्रह्लाद राउतले बताए. बाढ़ीका कारण 400 भन्दा बढ़ी मेगावाट बिजुली उत्पादन बन्द भएपछि कुलेखानी लगायत मुलुकका अन्य जलविद्युत आयोजनालाई दबाव परेको उनको भनाइ छ.

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। विश्वको ध्यान तानिरहेको 18 ब्रिक्स शिखर सम्मेलन नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै सकिएको छ। भारत, चीन, रूस, ब्राजिल, दक्षिण अफ्रिका लगायत 11 देशका सदस्य रहेको ब्रिक्सको घोषणा पत्रमा भारतको घरेलु विषयलाई पनि सम्बोधन गरिएको छ। सन् 2006 स्थापना भएको ब्रिक्सका 11 राष्ट्रले विश्वको कुल जनसंख्याको आधा र विश्व अर्थतन्त्रको करिब 40% हिस्सा ओगट्छन्। नयाँ दिल्ली घोषणा पत्रमा पश्चिम एशियामा बढ़दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै अधिकतम संयम अप्नाउन आह्वान गरिएको छ। नागरिक पूर्वाधार र आणविक केन्द्रलाई लक्ष्य नगर्न पनि ब्रिक्सले
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
5: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल,
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी शङ्खुवा सभा। सम्पर्क 98527177।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेल संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्के अगाडि।
3: सम्पर्क नम्बर 0295-90-667 र 98-420-22-667।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: होटल टेलरिङ सेन्टर, खादबारी 1, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98-615-39-444
8: र 0295-90-155।
10: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98-433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-520-28-6
5: 46। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
12: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
5: सम्पर्क 0291404084 र 9804045827।
14: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952165580 र 9941080181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, शङ्खुवा सभा।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
17: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
19: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98 4 20 22 6 67।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ।
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
5: प्रोप्राइटर सुनु एन भीमका दाइली।
7: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
10: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 520 29 47, 98 00 90 00 62।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768।
14: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 98615 39 444
2: र 029590155।
0: More style, more design. Total Tailors.
3: है नै मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
4: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
4: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
5: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
5: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
5: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
5: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
7: खादबारी नगरपालिकाको अनुरोध।
8: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगु रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।

0: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिनले के कसरी अनि कहाँ व्याप्त हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, तपाईँका मेषवादी बारुलाशिफल र तपाईसँग भएका विशेष कुरा चर्चा अनि परिचर्चाहरूले गर्दा हामी तपाईसँग तपाईँको बारेमा विशेष जानकारी दिनको लागि उपस्थित छौं। कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल आज भदौ 29 गते रहेको छ, आज सोमबार। तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 14 तारीक नेपाल सम्बत 1146 यहाँ लाथवा रौद्र राम सम्वत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु भाद्र शुक्ल पक्ष सूर्योदयमा आज तृतीया 3:51 पला बिहान 7 बजेर 21 मिनटसम्म तदउपरान्त भने चौथी तिथि प्रारम्भ रहनेछ। त्यस्तै गरेर आजको दिनमा चित्र नक्षत्र 23:32 पला दिनको 3:21 ब्रह्मयुग 23:36 पला बाबकरण 34:23 पला आज आनन्द युगमा मुद्गर युग रहेको छ। आजको दिनमानको समय विशेष 30:49 पला बिहान सूर्योदय 5:49 जाँदा भयो, साँझ सूर्यास्त 6:08 रहनेछ। आज हरितालिका व्रत, आज गणेश चतुर्थी व्रत, राष्ट्रिय धर्मसभा दिवस, बाल दिवस, आजको दिनमा चन्द्र दर्शनको दोष लाग्ने परम्परा पनि रहेको छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा पालो ग्रह गोचरको सूर्य ग्रह यतिखेर सिंह राशिमा रहनु भएको छ भने चन्द्रमा यतिखेर तुला राशिमा रहनु भएको छ। आज पूरा दिन चन्द्रमा तुला राशिमा रहने जानकारी प्राप्त छ। त्यस्तै गरेर मंगल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, त्यस्तै गरेर आजको अवस्थामा हेर्दा विशेष गरी शुक्र तुला राशिमा छन् र शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँलाई देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँको राशिफल, त्यस पछाडि राशिफलपछि आजको हरितालिका तीजको छुट्टै महत्व र भोलि गणेश चतुर्थी व्रत, ऋषि पञ्चमीको विशेष महिमाहरू पनि संक्षेपमा तपाईँलाई जानकारी गराउँदै जानेछौ। अहिले यो बेला भने पालो भएको छ तपाईँको मेष आदि बाह्र राशिफल यस प्रकार रहेको छ। मेष राशिको लागि राम्रो अवसरहरू जुट्नेछ। दाम्पत्य जीवनमा नयाँ अनुभवको सङ्गालो प्राप्त गर्नेछ। नयाँ प्रेम प्रेमीको बीचमा सम्बन्ध सुधार हुनेछ। खोजेको काममा सफलता प्राप्ति गर्न सकिने युग रहेको छ। मिष्टान्न भोजनको अवसर प्राप्त रहन्छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। लामो दीर्घ यात्राहरूमा सहज आजको राशिबाट मिथुन राशिलाई संकेत छ। कर्कट राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। मंगल कारक युगहरू छन् भने आँटेका थाकेका कामहरूबाट पनि सहज राशिमा संकेत छ। दिन पराक्रमिक छ। व्यापारमा मनज्ञ धनार्जन गर्न सकिने सम्भावना, पठन पाठनमा भने कमजोरीपन देख्न सकिन्छ। लामो दूरको यात्राहरूमा सहज हुनेछ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा आफन्तहरूबाट पनि अलिक टाढिनु पर्ने हो कि भन्ने सम्भावना राशिबाट संकेत कन्या राशिलाई देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: तुला राशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको पनि राम्रो संयोग मिल्ने खालका योगहरू रहेका छन्। लग्नमा चन्द्रमा शुक्र हुँदा सुन्दरतामा निखार्ने दिन छ भने अनावश्यक खर्चमा पनि धेरै वृद्धि रहनेछ। वृश्चिक राशि हुनेको लागि आफन्तहरूसँग भेटघाट राम्रो रहन सक्ने सम्भावना छैन। टाढा टाढा बस्ने व्यक्तिहरूसँग सम्पर्क त रहला, तर पनि छर छिमेकमा झै झगडाको माहौल सृजना हुन सक्छ। शत्रु भय धेरै रहने योग छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथ साथमा कामबाट पनि असहज हुँदा मनमा केही दुविधायुक्त कामहरू बन्न सक्छन्। आजको दिन त्यति धेरै राम्रो उत्कृष्ट छैन। स्वामी ग्रह अष्टम स्थानमा छ। चटपटको भय औषधि मूलमा धन खर्चको वृद्धि रहनेछ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। काममा सकारात्मक ऊर्जा प्राप्त रहन्छ। सरकारी जागिरमा पदवृद्धिको सम्भावना राम्रो छ। खेलकुदका क्षेत्रमा मन जान सक्ने योग कुम्भ राशिलाई देख्न सकिएको छ। आजको दिनमा हड्डी अलिकति केही समस्यामा पर्न सक्छ है। खेलकुदका क्षेत्रमा मन गए पनि सांगीतिक क्षेत्रमा भने कमजोरीपन देखिएको छ। लामो दूरको यात्राहरूमा सहज हुनेछ। काम गर्दाखेरि साथीभाइसँग अलिकति मिलोमतोमा काम नगरे अप्ठ्यारो स्थिति भए पर्ने खालको योगहरू भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु राशिमा संकेत छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
5: क्या तम आफ्ना गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
6: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेपटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
5: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
6: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउने कि लेखालाई सम्झन सकन्छौ
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष धर्पुरको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी यतिखेर आज ऋषि पञ्चमी, आज गणेश चतुर्थी पनि हो। अचम्म लाग्ने कुरा, तपाईँहरूलाई मनमा धेरैको खटपटी भएको छ, धेरैको फोन आएको थियो, हामीले यसको उत्तर धेरैलाई व्यक्तिगत रूपमा दियौं। आज धेरै मान्छेहरूले, गुरूहरूले आफ्नो तरिकाले व्याख्या गर्दै पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको निर्णयलाई नमान्ने पनि घोषणा गर्नुभएको छ। तर तथापि शास्त्र अनेक छ, तिथिको नियम, तिथिको व्रत नियम, तिथिको नक्षत्र सहितको नियम धेरै कुरामा फरक पर्छ। भदौ महिनाको शुक्ल पक्षको दिन तृतीयाको दिनमा जुन दिन सोमबार पर्छ, जुन दिन हस्ता नक्षत्र पर्छ, त्यसलाई तृतीया यानि कि हरितालिका तीज भन्ने गरिन्छ। अब हामीले सरस्वती हेर्दा हस्ता नक्षत्र हिजो थियो, आज चित्र नक्षत्र रहेको छ। अब यसलाई हामीले कसरी नमान्ने भन्दा, तृतीया पर्यो, सोमबार पर्यो, अनि 7:21 मिनट पछाडि यो जुन चौथी छ, हिजो हामीले द्वितीयको दिनमा व्रत नबस्नु भनेकाले हिजो दरखाने दिन आयो, र आज तृतीया सूर्योदयमा भएको दिनमा चित्र नक्षत्र भए पनि सूर्योदयमा तृतीया लिने भन्नेको कारणले गर्दा हामीले आज हरितालिका तीज भनेका छौं। गणेश चतुर्थी व्रत भगवान गणेशको प्राकट्यको दिन, कुनै पनि दिन तपाईँले ख्याल गर्नुहोला, भगवान श्रीकृष्णको पनि जन्माष्टमी अष्टमी हेरिन्छ, त्यहाँ सूर्योदयको अष्टमीलाई लिइँदैन। रात्रिको समयमा जुन दिन अष्टमी पर्यो त्यसै दिनमा चाहिँ विशेष गरी अष्टमीको व्रत उपासनाहरू हामी गर्ने परम्परा हामीमा छ कि छैन? छ। अब के छ भने नृसिंह चतुर्दशी पनि त्यसै गरी हामी त्यसै गरी लिने गरेका छौं है। अनि यस्तै यस्तै कुराहरूमा क्या धेरै कुराहरूमा हामीले चाहिँ तपाईँहरूलाई जानकारी गरिरहेका छौँ। त्यसै कारणले गर्दा वामन द्वादशी भन्ने गरिन्छ। वामन द्वादशीको बारेमा चाहिँ श्रीमद् भागवत महापुराणको अष्टम स्कन्ध 13:1-2 श्लोकमा लेखेको छ। ततो हो भगवत प्रपन्नाः श्रिया समेतो भगवान मुकुन्दः श्रोणायम श्रवणा द्वादश्याम मुहूर्त अभिजिन्मुखे सूर्य मध्य गतो तात तिथि नक्षत्र पूजिते। कि छ भने भदौ महिना विशेष गरी शुक्ल पक्षको द्वादशीको दिन, अब हामी जुन वामन जयन्ती, वामन भगवानको दिन, अब यो असोजको 7 गते परेको छ। के भन्छ शास्त्रले भने श्रवण नक्षत्र संयुति, श्रवण नक्षत्रले युति भएको दिनमा द्वादश तिथिमा भदौको शुक्ल पक्षमा जुन वामन हुन्छ, त्यसै गरी आज पनि यो गणेशको पनि गणेश पुराणहरूमा त्यही लेखिरहेको छ है। यो गणेश पुराणमा के लेखाएको छ भने भाद्र शुक्ल चतुर्थ्याम तु मध्याह्ने मम सम्भव, भगवान भन्नु छ आफैले आफैलाई। गणेश पुराणको क्रीडाखण्ड तथा मुद्गल पुराणमा समेत लेखिएको यो कुरा, भाद्र शुक्ल चतुर्थ्याम तु मध्याह्ने मम सम्भव तस्याम ममार्चनम कुर्याद दुर्वा पत्रै फलस्तथा। हेर्नुहोस् दुवो अनिवार्य रूपमा चाहिन्छ अरे, फल फूल नैवेद्य पनि चाहियो है। हजुर के चाहियो? ममः अर्चनम कुर्यात्, मेरो अर्चना गर्दा, अर्चना माने पूजा, अर्चना गर्दा मध्याह्ने मम सम्भव, मेरो उद्भव, मेरो प्राकट्य, म जन्मेको बेला मध्याह हो है, दिउँसो हो है, त्यस कारणले गर्दा तिम्रो मनोइच्छा पूरा गर्छौ भने मलाई दिउँसोको समयमा प्राकट्य उत्सव मनाऊ। जुन दिन चौथी तिथि दिनमा परेको छ त्यसै दिनमा के गर, गणेश चतुर्थी व्रत मान, मेरो उत्सव मान, मेरो जन्मतिथि मान। हरेक भगवानले तिथिमा उत्सव मनाउनु भएको छ। कता कता श्रीकृष्णको चाहिँ नक्षत्र पनि लिने गर्छन् वैष्णव समुदायहरू, लिन्छौ भनौँ होइन, त्यसमा कसै कसैको दुविधा हुन सक्छ, त्यहाँ अलिकति कृष्ण लीलाको अलिकति छुट्टै महत्व पनि छ, त्यस कारण त्यहाँ अलिकति फरक छ, त्यसमा हामी फेरि पछि जानकारी गरौँला। आज चाहिँ म विशेष गरी तिथि गणेश चतुर्थी आज भएकाले गरे। अब भोलि के छ? भोलि सूर्योदयमा चौथी तिथि छ, त्यस कारणले गर्दा भोलि मंगलबार पनि पर्यो र भोलि मंगल चौथी दिन व्रत पर्यो। अब भोलि नि के छ, ऋषि पञ्चमी दिन छ। अब यो के छ भने धर्मशास्त्र अनुसार ऋषि पञ्चमी चाहिँ मध्याह व्यापिनी हो, त्यसै भएको कारणले गर्दा हामी मध्याह व्यापिनी भएकाले भोलि एउटा नित्य स्नान, एउटा मंगल चौथी स्नान र भोलि एउटा ऋषि पञ्चमी स्नान, तीनटा स्नानको संकल्प गरेर भोलि हामी जुन कर्म गर्छौं खोलाको तीरमा गंगाजीको तटमा गएर अनि आएर गणेशको पूजा आराधना गणेशको उपासना गर्ने, त्यस पछाडि ऋषि पञ्चमी गर्ने। यहाँ धेरैको मत यहाँ मिलिरहेको छैन, लाग्दो तिथि छोड्दो व्रत भने आएन भन्नुहुन्छ, तर त्यसमा पनि के छ भने घड़ी पलाएको अनुसार हुन्छ, त्यसमा पनि कुन व्रत होइन मध्याह व्यापिने हुन्छ, कुन व्रत ब्रह्म मुहूर्त व्यापिने हुन्छ। जस्तै अस्ति भर्खरै जन्य पूर्णिमाको दिन के भयो, खुब हंगामा भयो होइन त बेला, धेरै मान्छेले एक दिन अगाडि चतुर्दशीकै दिनमा चाहिँ धेरै तिथि छन् अथवा धेरै तिथि भए भोलिपल्ट पूर्णिमा थोरै भए भनेर चाहिँ अघिल्लो दिन नै स्नान गर्नुभयो। अब हामीले के भन्छौँ भने ब्रह्म कर्म ब्रह्म मुहूर्तमा स्नान गर्न सक्यो भने जन्य पूर्णिमाको दिन फल प्राप्त हुन्छ। श्रावण स्नान भनेको ब्रह्म मुहूर्तमा स्नान गर्ने दिन हो, त्यो मुहूर्तै नभए आफ्नो कुरा भयो। तर त्यस्तै गरी धेरै कुराहरूमा विवाद हुन्छ, यसरी तपाईँहरू विवाद हुनु राम्रो होइन है है त। यति भने आज मैले अर्को कुरा, आज हरितालिका तीज है, भगवान शिवले पार्वतीलाई आशीर्वाद दिनुभएको। यहाँ अलिकति मैले हिजो मलाई अलिकति कता कता एउटा पुस्तक हेर्न मन लागेर मैले वार्षिक व्रत रत्नावलीमा यसो हिजो आँखा लागेको थिएँ। हिमालयको छोरी पार्वतीलाई पहिली हिमालयले विष्णु भगवानलाई कन्यादान दिन्छु भनेर वाचा गरिसक्नु भएको बेलामा पार्वतीले थाहा पाउनुहुन्छ। त्यस दिनदेखि पार्वती साथीहरूसँग रुँदै कराउँदै जंगलमा जानुहुन्छ, जंगलमा गएर घोर तपस्या गर्नुहुन्छ। त्यो तपस्या गरिसकेपछि शिव प्राकट्य हुनुहुन्छ, शिव प्राकट्य भइसकेपछि म तिमीलाई पत्नी बनाउन तयार छु भन्नुहुन्छ। त्यस दिनदेखि फेरि हिमालयले पनि पार्वतीलाई भेट्नुहुन्छ, त्यहाँदेखि म घर जानुपर्छ भने शिवको पत्नी हुन्छ नभए यहीँ आत्मा दाह गर्छु भन्दा हिमालयले पनि ठिक छ तिमीलाई म शिवलाई नि कन्यादान दिनेछु घर जाम भनेर आएर शिवको उपासना हुन्छ। अब यसमा के लेखाइछ भने हामीले कहिलेकाहीँ छोराछोरी भएनन् भन्छौँ होइन, कहिलेकाहीँ हामीले सन्तानमा राम्रो भएन भन्छौँ होइन। अब यो के छ भने व्रत उपासना गर्दा एउटा कुरा वैज्ञानिक कारणले पानी नहाँदा आफ्नो ठाउँमा भइहाल्छ, एउटा कुरा शिव प्राप्त गर्दा अथवा पञ्चमी ऋषि पञ्चमी अथवा तीजको पूजा गर्दा श्रीमानको आयु वृद्धि हुन्छ आफ्नो ठाउँमा चल्दैछ, त्यसमा पनि सन्तानलाई पनि असाध्यै राम्रो हुँदो रहेछ है। के छ भने अब यो शिवे कल्याण दे नित्यम शिव रूपे नमस्तुते, भगवानको नामहरूले पूजा गर्नु भनेको छ। शिवायै हरकान्तायै प्रकृतै सृष्टि हेतवे, धेरै कुराहरू शास्त्रमा लेखिएका छन्। अब यसलाई हामीले मान्दै मान्दै मान्दै जानुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अब यसलाई के छ भने जुन दिन भगवान शिवको जुन मान्छेले पूजापाठ गर्दैन, जुन भगवानले सारा संसारमा हामीलाई रचना गर्न दिनुभयो त्यो भगवानलाई हामीले मान्दैनौ भने सप्त जन्म सप्त आमामा के लेखा छ यहाँ त, धेरै कुरा लेखा छ। तपाईँले भन्यो भने तपाईँलाई आत्तिनुहुन्छ फेरि, तर आत्तिनु पर्दैन है। के छ भने यो भगवान शिवको उपासना पार्वती सहितको, यहाँ पार्वतीले त्यो बेला कस्तो खालको उपासना गर्नुभएको रहेछ भने संस्थाप्यम बालुका पिण्डम पार्वत्यम सहितम मम या तृतीयम भाद्रपदे हस्त नक्षत्र संयुता, भदौ महिनाको तृतीय तिथि हस्त नक्षत्र संयुत भएको त्यो दिनलाई हाम्रो पार्वती माताले शिवलिङ्ग बालुकाम पिण्डम पार्वत्यम सहितमा बालुवाको शिवलिङ्ग तयार गरेर भगवान शिवको उपासना गरेको कारणले गर्दा प्रसन्न हुनुभयो। त्यस दिनदेखि हामीले पनि यसलाई हरितालिका तीजमा भगवान शिवलाई प्रसन्न पार्न गर्ने हो। भागवतको अनुसार विद्या कामस्तु गृहम भन्छौ हामी। विद्या प्राप्तिको लागि केटाकेटी विद्यार्थीहरूले जो महिनावारी भइसकेका हाम्रा चेलीहरू हुनुहुन्छ, तीनचोटिसम्म महिनावारी पूरा भएका चेलीबेटीहरूले पनि यो व्रत लिनु विद्या प्राप्त राम्रो हुन्छ। अब यसमा एउटा कुरो के भन्छु भने यो व्रत साँच्ची के छोरी मान्छेले मात्र लिने हो त? छोरी मान्छेले अनिवार्य, त्यसमा पनि विवाह गरेका महिलाले त अनिवार्य रूपमा भनेर लेखाएको छ है। अब के छ भने अलिकति शिवको उपासना, शिवको त्यागलाई, शिवको चाहिँ व्रत उपासनालाई त्याग्ने मान्छेलाई कहिले पनि शुभ हुँदैन, धेरै ठाउँमा हामीले देखाएको छौँ। भागवतमै पनि हामीले जुन दक्ष प्रजापतिको यज्ञमा शिवको निन्दा गरेर भोलि सबै यज्ञ नै विध्वंस भएर मान्छे काटकाट भएको थियो होइन। अब त्यसै गरी भगवान शिवको उपासना, भगवान शिवको विशेष गरी उपासना पूजापाठहरू गर्ने भन्ने मान्छे अलिकति बन्दा हुने हुन्छ अरे। पुत्र शोकन्त कर्कसा दुःख भागिनी सप्त जन्म भवेत बन्द्यहा वैद्यव्यम जन्म जन्म नि, धेरै जन्म जन्मसम्म पतिको पनि आशीर्वाद नमिल्ने भनेको पति वियोग बिहोर्नु पर्ने, पतिसँग छुट्टिनु पर्ने होइन। अब मान्छेलाई के हुन्छ भने कति कुराहरू हामी धर्म कर्ममा हामीले वास्तवमा यसलाई बुझेका छैनौँ। साइन्टिफिक रूपमा भदौको तृतीय तिथि असत्य महत्व दिन्छ क्या, यसलाई बुझ्नु जरुरी छ तपाईँहरूले। यो तिथि त्यत्तिकै तिथि राखेको होइन, यसमा छुट्टै छुट्टै महत्व छन्। त्यस कारणले गर्दा तपाईँहरू धनी बन्न चाहनुहुन्छ, तपाईँहरू सुखी बन्न चाहनुहुन्छ, तपाईँको घरमा सन्तान छैन, बुढाबुढीमा झगडा परिरहेको छ, अब के भन्छ भने लास्टमा यहाँ ब्राह्मण भ्यो यथा शक्त्या देया वस्त्र हिरण्य आहा। ब्राह्मणलाई पनि यथाशक्त्या, यथाशक्ति दिनु है, देया वस्त्र दिनु, हिरण्य दिनु, गाहा दिनु। अन्य भ्यो दीयते भूरी स्त्रीणाम वा भूषणादिकम, कति राम्रो श्लोक लेखा थाहा छ। अनि पूरे रूपमा चाहिँ भगवानको प्रिय बन्नको लागि अलिकति ब्राह्मणलाई मात्र होइन अन्य स्त्री भी अरू अरू स्त्रीहरूलाई पनि भूषणादिहरू गहनाहरू दिनु। यसले के जनाउँछ भने त्यही भएर हामीले चेलीबेटीहरूलाई यो साडी चोलो दिने अथवा हुन्छ नि कोसा सुरुवात किनिदिने होइन तीजको भाग भनेर यो शास्त्रसम्म छ क्या। यो चाहिँ ब्राह्मण भ्यो यथा शक्त्या देया वस्त्र हिरण्यगाहा अन्य भ्यो दीयते भूरी स्त्री नाम, स्त्रीलाई दिनु, बुझ्नुभयो, प्रशस्त दिनु। अनि भरता सह कथाम श्रुत्वालाई हेर्नु, पतिको साथमा बसेर भक्तियुक्तले चेतसाह एकदम चित्त निर्मल बनाएर कृत्वा व्रतै स्वरम देवी सर्व पापै प्रमुच्यते, भगवान व्रतको ईश्वर व्रत राजा भगवान शिवको सबै पाप के भन्छ त्यसलाई पखालिने खालको व्रत कथा श्रवण पनि गर्नुपर्छ जुन पार्वतीले गर्नुभएको थियो। अब हेर्नुहोस् है शास्त्रले के भन्छ, हामी के गर्दैछौ? अब भगवानको यति ठूलो यज्ञ लगाउनलाई हिजो हामीले के खायौं, अस्ति के खायौं, कस्तो चिज खायौं, अनि आज के खाँदैछौ, कुन गीतमा नाच्दैछौ, के भनेर आज गीत नाच्दैछौ, कतापट्टि ध्यानमा ध्यान दिएर हामी कसलाई देखाउनलाई टिकटक बनाएर नाच्दैछौ, यसमा चाहिँ हामीले असाध्यै ध्यान दिनुपर्छ। साँच्चीकै धर्म गर्ने हो, साँच्चीकै कर्म गर्ने हो, साँच्चीकै हामी सात्विक बन्ने हो भने अब यसरी चाहिँ हुँदैन। अब के लेखाएको छ भने अर्को कुरा, सप्त जन्म भवेत राज्यम सौभाग्यञ्च वर्धते तृतीयायाम तुया नारी आहारम कुरुते। यदि जुन नारीले तृतीय तिथि भदौ महिनाको शुक्ल पक्ष अथवा हाम्रो हिसाबमा भन्दा तपाईँलाई बुझ्ने भाषामा भन्दा भदौ महिनाको शुक्ल पक्षको तृतीयमा नारी मान्छेले जसले खान्छ भने होइन आहारम कुरुते नारी आहार गर्छ भने खाना खान्छ भने सप्त जन्म भवेत बन्द्या सातौं जन्मसम्म त्यो मान्छेको उन्नति भनेको अब त्यहाँबाट बन्द्या भनेको चाहिँ अलिकति सन्तानमा गाह्रो हुन्छ होइन आमा बन्न सक्दिनन् भन्ने अर्थमा लाग्छ। दारिद्र्यम पुत्र शोकञ्च कर्कशा दुःख भागिनी भोलि छोरो भइहाल्यो, फेरि यो भन्दाखेरि अलि गलत अर्थ नलागोस् तपाईँले बुझ्नुहोला। दारिद्र्यम पुत्र शोक हुन्छ। दरिद्र भनेको गरिबीको कर्म लाग्छ, पुत्र शोक पनि पर्न सक्छ है। तीजको व्रतको दिन बसेन भनेर भविष्योत्तर पुराणले लेखेको कुरा हो यो है। राजते काञ्चने ताम्रे वैणवे चात मृणमये भाजने विनश्यत अन्नम वस्त्र सवस्त्रम फल दक्षिणाम। यो के लेखा छ भने, यो सुनको चाँदीको तामाको अथवा कुनै पनि माटोको भए पनि भाँडामा वस्त्र नदीहरू दिएर यसलाई चाहिँ पूर्ण पात्र भन्छौँ क्या हामी, पूर्ण पात्रहरू दान गर्नु भनेका छौँ हामीले है। तर कस्तो ब्राह्मणलाई दिनु? एवं विधिम या कुरुते स्वच्छ नारी तया समाना रमते हे भन्छ छात्रले। भाजने विन्यासेत अन्नम सवस्त्रम फल दक्षिणाम वायनम द्विज वर्याय वर्याय दिग्गज पढे लेखेको द्विज ब्राह्मणलाई दध्यात देऊ भनेको छ। एकदम विद्वानलाई दिनु, पचाउन सक्नेवालालाई दिनु। चामलको पिठो पिन्न जाँदा जाँतोमा त्यही खालको पिठो लानुपर्छ भाइ। सुक्खा पिठो भयो भने खसेर बनाउँछ भने जस्तै राम्रो ब्राह्मणलाई दियो भने त के हुन्छ? तपाईँको उन्नति हुन्छ। तर पारणम च कथा पनि सुन, मूल पाठ पनि सुन, अर्थ थाहा छैन भने गुरुदेवलाई अर्थ पनि सुनाउन लागू भन्छ क्या। बुझ्नु कि भएन? यसरी हामीले यो जुन विधिपूर्वक तीजको बारेमा तपाईँलाई जानकारी गरायौं। आज तीज हो, गणेश चौथीको बारेमा त मैले भनिसकेँ अघि नै। आज गणेशको नाममा दुबोले अर्चना गर्ने, लड्डु पेड़ाहरू अर्पण गर्ने, भगवानलाई घिउमा पकाएको पकवान अर्पण गर्ने, भगवानलाई मोदकम दध्यात, भगवानलाई भोजन गराउँदाखेरि एउटा हातमा घण्टी बजाएर अर्को हातमा चामल राखेर पर्दा लगाएर भगवानलाई आँखा सिममा गएर त्यहाँ आँखाभित्रभित्रबाट मन मनबाट हामीले भगवानले भोजन गर्दै हुनुहुन्छ, मैले दिएको यो शुद्ध भोजन आज भगवानले प्राप्त गर्दै हुनुहुन्छ भन्ने एउटा कामनाले गरियो भने फल मिल्ला, अन्य त गाह्रो हुन्छ। अब केही छ, तपाईँले हाम्रो पात्रो एप्लिकेशनमा सनातन रेडियो नेटवर्कबाट केही सुनेर केही कमेन्टहरू गर्दै हुनुहुन्छ भने म तपाईँलाई त्यसको पनि उत्तर दिनेछु। र अन्य पञ्चमीको बारेमा, भोलि मंगल चौथीको बारेमा लगायत विभिन्न यस्तै ज्ञानका कुरा दिने प्रयास गर्दै एकैछिन छोटो विश्रामको पालो भएको छ, विश्राम लिन्छु, तत्पश्चात उपस्थित हुन्छु। हामी सँगै रहनुहोला है त।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्य
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेल आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउने लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण

हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै विशेष कुराले हामी तपाईँलाई जानकारी दिँदै आइरहेका छौं। हामी

यो सबै विधिहरू गरिसकेपछि भोलि महिनावारी भइसकेका दिदी बहिनीहरूले सबैले अनिवार्य रूपमा यो चाहिँ व्रत बस्नु, अन्यथा कहिलेकाहीँ लाटुटमा दोषहरू लाग्छ भनिएको छ, त्यही दोष नलागोस् भन्दा गर्ने हो है फिर्तो पनि। त्यस कारणले गर्दा तपाईँले यसलाई चाहिँ विशेष गरी बुझेर अगाडि बढ्नुहोला। अज्ञानात ज्ञानतो वापी नारी जाता रजस्वला दुष्टा पृष्ठति भाण्डानी गृह कर्माणि संस्थिता। घरको काम गर्दै गर्दा कहिलेकाहीँ केही अज्ञानवश जानेर होस् वा नजानेर होस् छुएको कारणले गर्दा त्यसलाई दोष लाग्छ र त्यसको दोषको बारेमा हामी भोलि महत्वपूर्ण कुरा छ ऋषि पञ्चमी भोलिको लागि हाम्रो महत्वपूर्ण दिन छ। भोलिको यसको चर्चा म भोलि पनि धेरै गर्नेछु तर आज यति भने भोलि पनि व्रत बस्नुपर्छ। भोलि कसले कस्तो अन्न खाने, आज त अन्न खाना हुँदै हुन्न, भोलि पनि अन्न खाना हुन्छ कि हुन्न, कसले जोतेको हानि कसले जोतेको नहानी अथवा कस्तो कस्तो बेलाको हानि अथवा कसलाई छुवाएर खाने सबै कुरा म भोलि तपाईँलाई स्पष्ट रूपमा जानकारी अवश्य मेरो गराउँछु। तपाईँको भोलिको लागि पनि केही प्रश्नहरू छ भने राख्दै जान सक्नुहुनेछ है। अब यतिखेर हामी 9843597658 र 9814243601 यो दुईटा नम्बरमा पनि फोन सम्पर्क गर्ने तयारी गर्दैछौ। तपाईँ अहिले एकैछिन कार्यक्रम सुन्दै गर्दा भोलिको लागि पनि केही महत्वपूर्ण कुराहरू छन् भने तपाईँ राख्न सक्नुहुन्छ र हामीलाई प्रत्यक्ष रूपमा फोनमा सम्पर्क गरेर हामीसँग धेरैभन्दा धेरै कुराहरू पनि गर्ने प्रयासमा लाग्न पनि सक्नुहुनेछ। यतिखेर म भने हाम्रो पात्रोमा रहेको कमेन्ट अप्सनमा गएर हेर्दैछु कमेन्ट कति छन् र ककलले गर्नुभएको कमेन्ट छ। आज गर्नुभएको मैले हिजोको कमेन्ट हेरिन, आज गर्नुभएको कमेन्ट सबैभन्दा पहिले नमन गुरुदेव प्रमानन्द साकोटा कमन नगर नारायणघाटबाट भन्नुभएको छ हाम्रो पात्रोमा रेडियो सनातन सुन्छु गुरुदेव, अहिले हामी श्रीमान श्रीमती नै बुबाको स्वर्गवास भएको एक वर्षे दुःखमा छौं, वार्षिकी बारेर बसेको आठौं महिनामा छौं भनेको उहाँको आफ्नो पिताजी स्वर्गारोहण भन्नुभएको रहेछ वैकुण्ठवासको कामना। अनि हबमा समस्या लेख्नुहुन्छ, अहिलेको परिस्थितिमा मेरो अर्धाङ्गिनीले आफ्नो पिताको तिथि तथा सोह्र श्राद्धमा के गर्नुहुन्छ हुँदैन, उता श्राद्ध गर्ने दाजुभाइ आमा त छँदै हुनुहुन्छ भन्नुभयो। अब त्यसमा एक साकी पनि प्रश्न मिल्छ, त्यो दिन शुद्ध भोजन अब उहाँले त के हुन्छ र सम्भव भयो भने उहाँले पिण्डहरू पूजा नगरौं किनभने सोह्र श्राद्धलाई वार्षिक रूपमा लिने गरेको छ के अरे उत्सवको रूपमा लिने गरेको छ, त्यसो भएको हुँदा एक साकी बस्नु शुद्ध आएर यसै पनि तपाईँहरू शुद्धै हुनुहुन्छ जस्तो लाग्छ मलाई होइन, त्यसमा पनि श्राद्ध परो एक साकी भयो भने सिधा अरू दान गर्न मजाले मिल्छ है। तपाईँलाई यति कुराको जानकारी गराए, अझ धेरै कुरा भएदेखि दिउँसो सम्पर्क भयो भने रहनुहोला। अर्को कमेन्ट छ, जय जय श्रीमन्नारायण गुरुदेव, म भोजपुरबाट ज्ञानको भण्डार रेडियो सनातन सुनिरहेको छु, तीजको बारे विशेष जानकारीका लागि नमन, साथै तीज विशेष गुरू लगायत सबैमा शुभकामना व्यक्त गर्छु जय श्री राधे राधे भन्नुभएको छ। दुर्गाजीले पनि सम्झिरहनु भएको छ। अब एउटा कुरो फेरि जोड्न मन लाग्यो, फोनमा बोल्नु पर्यो भनेको आज अलिक बोल्न मन लागेन फोनमा, हामी वैज्ञानिक है, आजभोलिको मान्छे सबै अङ्ग्रेजी पढेका होइन विज्ञान पढेका होइन, विज्ञानले के भन्छ, विज्ञानले दिनदिनै एक एक साल भात खाऊ भन्छ कि हप्तामा एक दिन रेस्ट गराऊ, तिम्रो आन्द्रामा भएका केही घाउहरू छन् भने ठिक हुन्छ, आन्द्रामा भएका केही फोहोर चिजहरू छन् भने त्यो भोको बसेपछि पखालिएर जान्छ तिमीलाई रोगबाट बचाउँछ, कम्तीमा हप्तामा एक दिन एकदम अल्पाहार गर, अरू बेला पनि धेरै धेरै भोजन नगर होइन, यस्तो काम विज्ञानले भन्छ कि भन्दैन, तपाईँले के विज्ञान पढ्दै हुनुहुन्छ। यो व्रत उपासना भनेको त हाम्रो धार्मिक मात्रै होइन, यो त वैज्ञानिक पनि छ। भोको बस्दा अन्न नखाँदा बरु पानी पनि पिउन चाहिँ बरु भन्दैन होला शास्त्र के अरे विज्ञानले, पानी थोत्तरे पानी भने खाऊ भन्छ होला, किनकि शरीरमा लगभग मलाई लाग्छ 60% पानी हुन्छ हाम्रो शरीरमा, पानी बिना हुँदैन, किडनीहरूमा असर गर्न सक्छ, तर त्यो पनि एक दुई घन्टा नखाँदा त फरक पर्दैन होला जस्तो लाग्छ मलाई। अनि भोजन नुन के अन्न र नुन त तपाईँको एक दुई दिनसम्म छोड्यो भने शरीर यस्तो हल्का हुन्छ त्यो हामीलाई थाहा छ क्या, हामी कति दिनसम्म कतिचोटि व्रत उपासना गरेका छौँ, त्यही भएर आज पत्नीलाई मात्रै व्रतमा

0: ठिङ्ग्याउने होइन, आफू पनि व्रत उपासना गरेर पत्नीलाई साथ दिने, पत्नी सहितले पति सहितले गरेको व्रत पूर्ण फलदायक हुन्छ। यति भने आज धेरै बोलिन, धेरै बोलो भने धेरै बोलो भन्नुहुन्छ एक घन्टासम्म। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
1: जय जय श्रीमन नारायण गुरुदेव, म दुर्गा राणा।
0: दुर्गाजी आरामै हुनुहुन्छ?
1: ठिक छ हजुर, तपाईँको कृपा दृष्टि छ।
0: के छ खबर अहिले? तपाईँको मैले कमेन्ट पनि पढ्दै थिएँ,
1: कमेन्ट पनि पढ्यो, दुइटै लकी रहेछ म
0: आज। आज शिवजीको तपाईँलाई कृपा मिल्ने भयो आज।
1: हजुर हजुर गुरुदेव।
0: के छ आज, के खानु भयो आज बिहान?
1: म एउटा नानीको बारेमा अलिकति हेरौँ भनेर।
0: आज के खायो बिहान उठेर?
1: आज के किन नखाने भन्ने कुरो
0: पक्का हो नि?
1: हजुर भनेको हुनाले
0: मैले होइन, विज्ञानले पनि त्यही भन्छ है, फेरि बुझ्नुभयो?
1: सूतक भए पनि हजुर
0: होइन, सूतक भए पनि पूजा गर्नु भयो भयो ल, उहाँको फोन डिस्कनेक्ट भयो, माफ गर्नुहोला। सूतक भए पनि पूजा गर्न पो भएन त, भोजन नखानु त उता वैज्ञानिक कारण त छँदै छ त होइन। दुर्गाजीसँग ठ्याक्कै फोन डिस्कनेक्ट भयो केही प्राविधिक समस्याले। अनि हामी कहिलेकाहीँ आज म त महिनावारी भएको दुई दिन अगाडिको खाना हुन्छ होला है सबैको, अब तपाईँलाई त खानै केही ल्याएको छ नि, खानु न त, महिनावारी हुनै पर्ने अहिले खाए भयो। तर वास्तविक भित्र आत्माबाट चाहिँ जुन एउटा म आज व्रत बस्छु, शिवलाई पुकार्छु भन्ने मान्छे, महिनावारी भए पनि सात्विक चिजहरू जस्तै जलपान नगरिकन फलफुल नखाइकन व्रत बस्न पाइयो त, पूजा गर्न चाहिँ भएन क्या महिनावारी भएको मान्छेले, जुठो परेको मान्छेले, सूतक परेको मान्छेले, बुझ्नुभयो कि भएन? यतिखेर फोन सम्पर्क पुरै खाली छ, फोन गर्नुहोला। आज सबै मान्छे शिवजीको मन्दिर जानुभयो कि आज है? सबै मान्छे आज हाम्रो फोन पुरै खाली छ है, कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। कोही हुनुहुन्थ्यो तर उहाँसँग पनि कुराकानी हुन सकेन। हामी तपाईँसँग निरन्तर रूपमा छौं र निरन्तर रूपमा रहिरहनेछौ। आज शिवको मन्दिरमा गएर आज गणेश चतुर्थी भएकाले विशेष गरी गणेशको पूजा गर्नु सुरुमा, आज विशेष गरी अरू बेला जस्तो भगवान्लाई एउटा फुल चढाएर हिँडिहाल्न गर्नु, भगवान्लाई लड्डु चढाउनु, भगवान्लाई दुबो चढाउनु, भगवान्लाई बेलपत्र चढाउनु, भगवान्लाई चाहिँ नरिवल चढाउनु, नरिवल फेरि काँचो है हजुर, काँचो भनेको भित्र जल भएको क्या, टक्क भगवान्को अगाडि लगाएर टक्क एउटा कुनै ढुङ्गामा फुटाएर भगवान्लाई टक्क आधी के भन्छ यसलाई आधी फ्याँक पारेर त्यहाँ दुबो राखेर भगवान् लो भगवान् यो तपाईँको प्रिय हो, तपाईँले दिनुभएको सारा संसारको सम्पत्ति म जम्मा यदि दिएको छु भगवान् थोरै भयो होला फेरि है भनेर कामना गर्ने हो। अन्तर अन्तरमा चाहिँ अन्तर मनमा चाहिँ तपाईँको त्यो कामना हुनु पर्यो क्या, परेन परौ नि। भगवान्लाई हामी कहिलेकाहीँ खानेकुरा केही दिन्छौ, भगवान्लाई खान योग्य वस्तु दिनुपर्छ, आफू चाहिँ पुरा मिठा मिठा परिकार बनाउने होइन, अनि त्यो भयो भने धेरै कुरामा समस्याहरूको समाधान हुन्छ है। त्यो कुरामा तपाईँले एकदमै ख्याल गर्नुपर्छ, तपाईँहरूले त्यो कुरामा तपाईँले ख्याल गर्नु भएन भने धेरै कुरामा समस्याहरू पर्न जान्छ। त्यसो भएको हुँदा तपाईँले यस्ता कुरामा धेरै कुरामा ध्यान दिनुपर्छ। कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई फेरि सम्भव भएसम्म स्वागत गर्ने, एकजनासँग त कुराकानी गरौँ भन्ने कुरा हो। को हुनुहुन्छ? राधे राधे हजुर। ए देउता, ए प्रभु, ए परमात्मा, आज साँच्चीकै फोनमा कुराकानी गर्ने दिन रहिरहेछ। आज धेरै सज्जनहरू आज फोन गर्ने प्रयासमा हुनुहुन्न किनभने फोन बिल्कुलै कमी छ, पुरै खाली छ आज फोन। सायद आज दिनैभरि तपाईँको चिना हेर्न दिन आउन सक्छ, आज तपाईँको पालो आजै पर्न सक्छ है, सम्पर्कमा रहनुहोला। आज मेरो पनि व्रतको दिन छ, सकभर धेरै बोल्यो भने हामीलाई पनि गाह्रो हुन्छ, अलिअलि विशेष विशेष मान्छेहरू आज चिना हेर्ने काम छ। अब तपाईँहरू पनि घरमा व्रत बस्ने, उपासना गर्ने सकिँदैन भने कम्तीमा बरु पानी खानु, अरू केही नखानु, त्यो पनि सक्दैन भने बरु थोरै भयो भने फल खानु, त्यसले पनि सकेन भने त मैले भन्नु केही पनि छैन, सक्ने एउटा मानसिक तयारी पहिले गर्नुहोस् क्या, म आज भगवानको नाममा व्रत बस्ने हो। आज शिवलाई जसले स्पर्श मात्रै गर्छ, शिवलाई जसले आज नामले मात्रै पुकार्छ भने पनि त्यो मान्छेको सात जन्म पुरै पुण्य प्राप्ति हुन्छ भनेर तपाईँलाई मैले श्लोक भने त तपाईँलाई भनेन, अनि तपाईँले यसलाई विशेष ध्यान दिनुहोला है। आजको जुन पार्वतीको व्रत थियो त्यो फेरि भगवानको आज्ञाद्वारा भगवानले भन्न लगाएर सिकाएर भएको है फेरि यो चाहिँ त्यो ख्याल गर्नु होला. मैले कुरा हिजो पनि भनेको थिएँ होला सायद कोही हुनुहुन्छ. राधे राधे हजुर.
2: राधे राधे गुरु. राधे राधे
0: प्रभु. राधे राधे. कहाँदेखि को बोल्दै हुनुहुन्छ? कर्राबाट. आज त फोन फ्याट्टै लाग्यो होइन?
2: हजुर हजुर. आज धेरै धेरै राम्रो दिन भएको भएर लाग्यो गुरु.
0: आज सबै मान्छे शिव मन्दिरमा जान थाले अनि तपाईँहरू बल्ल फोन प्रयास गर्नु फ्याट्टै फोन लाग्यो होइन त?
2: हजुर हजुर. मैले 8 बजीदेखि ट्राई गर्दै थिएँ गुरु, बल्ल बल्ल लाग्यो गुरु.
0: हजुरको नाम के अरे?
2: मेरो बिरबहादुर लामा गुरु.
0: के खायो त आज?
2: आज त चिया र रोटी खायो गुरु.
0: खाइसक्यो?
2: खाइसक्यो गुरु.
0: ए हरि लु बर्बाद हो त.
2: किन खानुहुन्न र गुरु? आज
0: आज के हो?
2: तिज हो गुरु.
0: अनि आजको तिजमा चाहिँ छोरी मान्छेले मात्रै भोग भने होइन त? छोरा मान्छेको लागि चाहिँ पेटमा साफ गर्नु पर्दैन? छोरा मान्छेको चाहिँ पेटमा फोहोर हुँदैन?
2: त्यो त हो गुरु.
0: तर पनि खाइयो होइन?
2: मांसाहारी चाहिँ खानु नहुने हो गुरु होइन र?
0: मांसाहारी त कहिले खानै हुँदैन नि त्यो त. साइन्सले पनि त्यही भन्छ नि, रोग लाग्छ भन्छ नि.
2: हजुर हजुर.
0: सडे गलेको चाहिँ खानु भन्छ तपाईँको आत्मालाई.
2: हजुर हजुर. त्यो त हो.
0: तपाईँ तपाईँ घरमा बेलुका यति यति भात उब्रियो भने भोलिपल्ट ए खानु न बासी भयो बिग्रिएको भन्नुहुन्छ होइन?
2: हजुर हजुर. बिहानको बेलुकै भन्छ
0: अनि भन्नुहुन्छ अनि अर्को चिज चाहिँ फेरि जहिले खानुहुन्छ होइन? हरि शिव शिव. के गर्ने ठिक त जे होस् अब आज तपाईँको चिनाइहरौँ अनि फेरि हामी छुट्यौँ. कसको बारेमा हेर्नुहुन्छ अहिले?
2: मेरो आफ्नै गुरु.
0: भन्नु त. साल महिनाको त्यही समय
2: 2033 साल जेठको 28 गते बिहिबार दिउँसो बिहान 11 बजे.
0: 11 बजे बिहिबार. कसको हो यो? आफ्नै हो?
2: हजुर हजुर गुरु. हजुर.
0: कुन जिल्लामा जन्मिनु भयो तपाईँ?
2: म यहाँ यो हेटौँडा 10 कर्रामा
0: मकवानपुर जिल्लामा हो.
2: हजुर हजुर हजुर.
0: तपाईँको नाम तोबाट नाम आउँछ, तोरण कुमार. वृश्चिक राशि हुन्छ, के राशि अनि गर्नुभएको छ अहिलेसम्म?
2: वृश्चिकै हो. तोयानाथ भन्ने गुरु.
0: तोबाट तोयनाथ तोय कुमार एउटै कुरा हो. तोबाट तो अक्षरमा नाम आएपछि मिल्यो है?
2: हजुर हजुर हजुर.
0: अब तपाईँको 12 माङ्गलिक रहेछ. अब पत्नीलाई त व्रत भन्न लाउनु भयो, फेरि माङ्गलिक परे मान्छे त अर्को बिहे गर्नुपर्छ नि फेरि.
2: मैले आगसँग पनि विवाह गरेको थियो गुरु होइन? पहिले मलाई थाहा भएन.
0: हजुर.
2: बिहे भइसकेपछि छोराछोरी भइसकेपछि एउटा गुरुलाई देखाएको थिएँ, आगसँग विवाह गर्नुपर्छ भने आगसँग गराए. तै पनि गुरु हाम्रो छुट्टिएको छ गुरु दुईजना.
0: त्यही त. अब आगसँग तपाईँले विवाह त मनमुटा बिग्रिएपछि पिर परेपछि गएर गुरुबालाई भेट्नुभयो होइन?
2: हजुर हजुर.
0: अन्त बिग्रिसकेपछि त हुँदैन. मैले त्यही भएर भन्छु सुरुमै गर्नुपर्छ क्या बेलैमा.
2: हजुर हजुर.
0: अब फेरि पनि तपाईँको बिहे गर्ने युग आउँदैछ, बिहे गर्नुहुन्छ तपाईँले? यतिकै भन्न सक्नुहुन्न नि?
2: हजुर हजुर. मैले चाहिँ के भनेको गुरु, अब ऊ पनि अरूलाई गएको छैन, मैले अर्को ल्याएको छैन, अब कसरी के गरी?
0: अब दुईजना सहमतिमा हामीसँग आउनुहुन्छ, तपाईँको दुईजनाको चिनाइ हेराउनुहुन्छ, अनि त्यसमा के ग्रह शान्ति गर्नुपर्छ गर्नुहुन्छ भने सम्भावना हुन्छ, तर छुट्टिसकेकोलाई गाह्रो हुन्छ होइन?
2: हजुर हजुर.
0: तपाईँ घर कहाँ अरे?
2: मेरो हेटौँडा 10 कर्रा गुरु.
0: एउटा छोरा एउटा छोरी छ हो?
2: हजुर हजुर. छोरी नर्स हो, बाबु 11 पढ्दैछ.
0: ए सायद तपाईँको कुनै मान्छेको थ्रुबाट मैले चिने हेरेँ होला दुईजनाको.
2: हजुर हजुर हजुर.
0: हुन सक्छ, मैले थाहा पाएँ तपाईँलाई चिनिसकेँ मैले अलिअलि. तपाईँ अलिअलि खानेकुरा खानुहुन्छ पिउने कुरा?
2: सधैँ त हो नि, कहिले कहिले खान्छु गुरु.
0: हो हो. तपाईँ नि हो? ए तपाईँको अलिकति कुरो गडबडी छ. तपाईँको आमा पनि अलि छुची छुची खालको हुनुहुन्छ अरे हो?
2: हजुर हजुर हजुर.
0: मैले यो चाहिँ तपाईँको चिनाबाट होइन, तपाईँको पत्नीको आफन्तबाट हुन सक्छ है? हो कि होइन फेरि तपाईँ नभए अरू हुनसक्छ. त्यसै चाहिँ मान्छेको चिना हेरेको छु मैले.
2: हजुर हजुर.
0: हजुर.
2: अनि अब हाम्रो मेन कुरा व्यवहारिकबाट छुटेको हो होइन? अनि उसको चाहिँ जन्म मिति भएको समय चाहिँ नभएको.
0: अब यसको लागि तपाईँले दिउँसो फोन गर्नु. तपाईँलाई घरमा एउटा पितृको पनि दोष छ, पितृको पनि दोषको शान्ति गर्नु, पितृको दोष पनि उपासना गर्नु, मंगलबार र बिहिबार व्रत बस्नु, तपाईँ एकचोटि भरतपुर आएर मलाई भेट्नु, यसको उपाय गर्नुपर्छ, पत्नीलाई पनि लिएर आउन मिल्छ भने एकचोटि लिएर आउनु, दुईजनाको चिना हेराएर मैले भनेको मानेर तपाईँहरू अलिकति केही न केही सहजतामा बस्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ. म तपाईँलाई चट पारिदिन्छु. अहिले कार्यक्रमको अन्तिम भागमा पनि छौँ, आज तपाईँलाई तिजको पनि दिन्छु, तपाईँ आफ्नो तालमा हुँदा रमाउनु है.
2: हजुर हजुर
0: मलाई फेरि भेट्नु होला अहिले छुट्टिन्छु ल कार्यक्रमको अन्तिम भागमा छु अहिले राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ एउटा मेसेज कमेन्ट जस्तो आएको छ औषधि खाने व्यक्तिले के खा के गरी के खाएर खाने भन्नुभएको छ औषधि खाने मान्छेलाई रोगीहरूलाई होइन बच्चाहरूलाई बालकहरूलाई आतुरलाई अलि अशक्तलाई छुट छ है त्यस कारणले गर्दा सबैले छुट लिएर गर्नुहोला तपाईँ सम्पूर्णमा आज परेको हरितालिका तीजको धेरै धेरै मंगलमय शुभकामना व्यक्त गर्दै आजको लागि आज्ञा चाहन्छु तपाईँ र मेरो भेट भोलि बिहान ऋषि पञ्चमीको दिनमा रहनेछ राधे राधे।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
10: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-4-20-50-541।
11: This is Radio Sunkhuwa Sabha 95.5 MHz.
12: Time check. It's 9 a.m.
13: Brought to you by Com Premium Ma Ajivan Sarvadik Suraksha Dine Nepal Ki Pahilo Surya Jyoti Sahi Plan. Sahi Cha, Isle Ta Ma Sahi Bhandai Chu.
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज भगवान महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सोही विश्वासमा नेपाली महिलाले आज निराहार व्रत बस्ने गर्छन्। नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्न सकिने शास्त्रमा उल्लेख छ। सत्ययुगमा आजकै दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। तीजका अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले चारवटा दर्शन मार्गको व्यवस्था गरेको छ। मित्र पार्क तर्फबाट आउने भक्तजनका लागि मित्र पार्क, उमाकुण्ड, दक्षिणा मूर्ति कैलाश, बद्री नरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ। यस्तै जय बागेश्वरी तर्फबाट आउने भक्तजनका लागि जय बागेश्वरीबाट देवीतर्फको मार्ग दठुटोल, पाचा, गणेश, अन्नपूर्ण भण्डार, मा स्नान घर अघिको एक नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासलचोक हुँदै शंकराचार्य मठ अघिको आकाशे पुल, प्रहरी पहरा गढ़को सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको कोषका संचालक, परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामले जानकारी दिन्। यसैबीच रेडियो कान्तिपुरले आज बिहानैदेखि पाशुपत क्षेत्रबाट त्यहाँको गतिविधिका विषयमा प्रत्यक्ष प्रसारण पनि गरिरहेको छ। बाल अधिकारको संरक्षण र चेतना जगाउने उद्देश्यले आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। यस वर्षको दिवसको नारा बालपनको रक्षा, भविष्यको सुरक्षा रहेको छ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। युनिसेफले तयार पारेको तथ्याङ्क अनुसार गत भदौ 10 भोटिकसीमा आएको विनाशकारी बाढ़ीका कारण करिब 17,000 बालबालिका प्रभावित भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा धनजनको क्षतिका कारण बाबु आमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका, स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता औल्याइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका तीज पर्व र राष्ट्रिय बाल दिवस 2083 पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपतिको कार्यालयबाट जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले हरितालिका तीजले महिला विरूद्ध हुन सक्ने सबै प्रकारका भेदभाव, हिंसाजन्य कार्य तथा अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणमा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। त्यसैगरी राष्ट्रिय बाल दिवस 2083 अवसरमा छुट्टै शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बाल बालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा र दुर्व्यवहार रोक्नु सबै सरकारवालाको दायित्व भएको उल्लेख गरेका छन्।
1: रसुवाको भोटेकोशी बाढ़ीले तटीय क्षेत्रमा जोखिम बढ़ाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
2: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग, गल्छी नुवाकोट, रसुवा, स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ़ सड़क खण्डमा सतर्क रहनुहोस्।
1: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 सम्पर्क गर्नुहोस्।
2: सतर्क बनौ, सुरक्षित रहौ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दियौ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
2: आज नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको हो। आज अपरान्ह मैतीदेवीस्थित महाकवि देवकोटा संग्रहालयमा महाकवि देवकोटा मिथ र यथार्थ विषय गोष्ठी आयोजना गरिँदैछ। कार्यक्रममा महाकविका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्ने कार्यसूची छ। महाकवि देवकोटाको जन्म विक्रम सम्वत 1966 कार्तिक 27 गते लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उनको निधन 2016 भदौ 29 गते भएको थियो। 10 वर्षको उमेरबाट कविता लेख्न शुरू गरेका देवकोटाका 100 बढ़ी महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास र कविता प्रकाशित छन्। बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सड़क खण्डहरू बाढ़ी पहिरो र सड़क मर्मतका कारण प्रभावित भएका छन्। आज बिहान प्राप्त विवरण अनुसार सम्भावित बाढ़ी पहिरोका कारण केही स्थानमा यातायात पूर्ण रूपमा बन्द छ भने केही स्थानमा एकतर्फी सञ्चालनमा ल्याइएको छ।

0: युवाको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिसम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029-7-62-061,
4: 029-570-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले शङ्खुवासभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: ठटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98-615-39-444
7: र 029-590-155।
8: More style, more design. Total Tailors.
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी शङ्खसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्खसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029-575-267, मोबाइल 97-438-46-084।
10: म
0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
10: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 9842-82-776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय 10:00-12:00 सम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 9865-56-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
13: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गो टिङ्गो दाँत मिलाइने
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
16: This is Radio Sankhuasabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चश्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चश्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 029562061
8: 029570315
7: र 98520701177
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन त काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 0 29 41 0084 र 98 0 40 45 827।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9919370075। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 9942226667।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1 सङ्खुवा सभा।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-66666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
14: यु आर लिसनिङ टु द ग्रेटेस्ट बीट्स, हिट्स, न्यूज, भ्यूज अन 95.5 रेडियो सङ्खुवा सभा।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौं। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवासभा।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
7: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: नेपाल वायु सेवा निगमको वाइड वरी जहाज जापानमा बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान तालिका फेरि प्रभावित, टिकट लिएका सयौं यात्रु अन्यूलमा। महादेव शिवजीको पूजा आराधना गरी हरितालिका तीज पर्व मनाइँदै पशुपतिनाथ सहित देशभरका शिवालयमा महिलाहरूको घुइँचो। रूसी ड्रोन आक्रमणबाट युक्रेन भ्रमणमा रहेका बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका युरोपेली उच्च तहका अधिकारी बस्न सफल, ड्रोन अर्को रेलमा विस्फोट। र उपाधि जिते नेपाल एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको भन्दै क्यानद्वारा खुशी व्यक्त। ओडीआई फर्मेटमा भने थप मेहनत गर्नुपर्ने सचिव खड्काको भनाई।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
4: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। मिति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
3: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौं।
4: याद राखौं, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
0: नमस्कार, कान्तिपुर आरिका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिले समयका प्रमुख प्रसंगबाट।
5: नेपाल वायु सेवा निगमको एउटा मात्र संचालनमा रहेको वाइड बडी जहाज जापानमै रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान तालिका फेरि प्रभावित भएको छ। जापानको नारिताबाट आज बिहान काठमाडौँ फर्किनुपर्ने जहाजमा प्राविधिक समस्या देखिएपछि 226 यात्रुसहितको उडान अनिश्चित बनेको हो। निगमको वाइड बडी जहाज गए राति 11 बजे काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानका लागि उडेको थियो। निर्धारित तालिका अनुसार आज जापानको स्थानीय समय अनुसार बिहान 10:30 बजे नारिताबाट उडेर दिउँसो 3 बजे काठमाडौँ अवतरण गर्नुपर्ने थियो, तर जहाजको इन्जिनमा समस्या देखिएपछि नारितामै रोकिएको हो। जहाजको दायाँ तर्फको 2 नम्बर इन्जिनका 26 ब्लेड मध्ये एउटा ब्लेडमा क्षति पुगेको निगमले जनाएको छ। क्षतिग्रस्त ब्लेडका कारण जहाज उडानका लागि तयार हुन नसकेको हो। जहाज जापानमै रोकिँदा त्यसको प्रत्यक्ष असर निगमका अन्य अन्तर्राष्ट्रिय उडानमा समेत पर्ने भएको छ। आज राति 269 यात्रु बोकेर दोहा जाने र भोलि बिहान दोहाबाट 269 यात्रु लिएर काठमाडौँ फर्किने तालिका प्रभावित हुने देखिएको छ। निगमसम्म हाल 4 जहाज भए पनि अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने वाइड बडीतर्फ एउटा जहाज मात्र संचालनमा रहेको अवस्थामा त्यो पनि जापानमा बिग्रिरहेको हो। अर्को वाइड बडी जहाज भने लामो समयदेखि इटालीमा मर्मतका लागि राखिएको छ।
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध बनेको पृथ्वी राजमार्गमा आजदेखि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो। सड़क खुलाउन, ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारी साधन सञ्चालन गरिएको हो। सड़कको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने सड़क रिभिजन कार्यालयले जनाएको छ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम पनि जारी राखिएको छ। असोज 1 गतेदेखि दुईतर्फी रूपमै यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको सड़क विभागले जनाएको छ।
5: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज भगवान महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सोही विश्वासमा नेपाली महिलाले आज निराहार व्रत बस्ने गर्छन्। नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने सकिने शास्त्रमा उल्लेख छ। सतयुगमा आजकै दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन गरेको धर्मशास्त्रहरूको मत छ। तीजको व्रत हिन्दू मात्रको लागि नभई समग्र मानव जीवनका लागि पनि उपयोगी हुने धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख छ। तीजका अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले चारवटा दर्शन मार्गको व्यवस्था गरेको छ। पशुपतिनाथ मन्दिरसँगै हरितालिका पर्वका अवसरमा देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको भीड़ लागेको छ। तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा 4,000 सुरक्षाकर्मीका साथै 24 धार्मिक एवं सामाजिक संस्थाका 855 स्वयंसेवक खटाइएको कोषले जनाएको छ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था, सानो सदावर्त, सत्तल, तिलगंगा, उमाकुण्ड, जयबागेश्वरी र गौशालामा समेत व्यवस्था गरिएको छ। एसएबीसी रेडियो कान्तिपुरले आज बिहानदेखि पासोवत क्षेत्रबाट त्यहाँको गतिविधिका विषयमा प्रत्यक्ष प्रसारण गरिरहेको छ।
0: बाल अधिकारको संरक्षण र चेतना जगाउने उद्देश्यले आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। यस वर्षको दिवसको नारा बालापनको रक्षा भविष्यको सुरक्षा रहेको छ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउँदै आइएको छ। युनिसेफले तयार पारेको तथ्याङ्क अनुसार गत भदौ 10 भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण झण्डै 17,000 बालबालिका प्रभावित भएका छन्।
5: आज नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको हो। आज अपरान्ह मैतीदेव स्थित महाकवि देवकोटा संग्रहालयमा महाकवि देवकोटाको मिथ र यथार्थ विषय गोष्ठी आयोजना गरिँदैछ। कार्यक्रममा महाकविका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्ने कार्यसूची छ।
0: भोटेको सिबाडीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोज तथा उद्धार कार्य निरन्तर जारी छ। खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले अझै खोजी कार्य जारी राखेका हुन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित रहेका छन्।
5: नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वकै दिन सुनको भाउ घटेको छ। साताको दोस्रो दिन सुन प्रतितोला 1200 रूपियाँले घटेको हो। छापावाला सुन प्रतितोला 3,01,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य पनि प्रतितोला 40 रूपियाँले घटेको छ। चाँदी प्रतितोला 4,620 रूपियाँमा कारोबार भइरहेको छ।
0: अमेरिकी सरकारले नेपाल सहित 75 देशमा रोकिएको डाइभर्सिटी डिभी र आप्रवासी भिसा कार्य पुनः जारी रहेको छ। अमेरिकी विदेश मन्त्रालयले डिसेम्बर 3 सालदेखि 2025 नेपाल सहित 75 देशका दूतावास र महावाणिज्य दूतावासबाट जारी हुने डिभी र आप्रवासी भिजा जारी गर्न रोक लगाएको थियो। विदेश मन्त्रालयको निर्णयलाई अदालतले बदर गरिदिएसँगै सेप्टेम्बर 10, 2026 नेपाल सहित 75 देशमा रोकिएका डिभी र आप्रवासी भिजा पुनः शुरू गरिएको हो। अदालतको आदेशपछि मन्त्रालयले अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐन अनुसार अस्वीकृत भएका भिजा पहिचान गरी पुनः प्रक्रिया अघि बढ़ने भएको हो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: सम्भावित विपदको सामना गर्न आजैदेखि पूर्व तयारी गरौं।
2: मोबाइलमा पर्याप्त ब्यालेन्स र चार्ज राख्नुहोस्। वर्षा र बाढी सम्बन्धी जानकारी टोल फ्री नम्बर 1155 तथा आधिकारिक स्रोतबाट नियमित रूपमा लिनुहोस्। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सुरक्षित राख्नुहोस्।
1: घरमा अन्न, दाल, नुन, तेल, साबुन, औषधि तथा पानी शुद्ध गर्ने सामग्री सुरक्षित र अग्लो ठाउँमा राख्नुहोस्। नागरिकता, लाल पुर्जा, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पानी नपस्ने गरी सुरक्षित राख्नुहोस्।
2: नजिकैको सुरक्षित र अग्लो स्थान पहिचान गरौं। टर्च, डोरी, सिट्ठी तथा प्राथमिक उपचारका सामग्री तयार राखौं।
1: पूर्व तयारीले नै विपदको जोखिम घटाउँछ। सतर्क बनौ, सुरक्षित रहौ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र उच्च तहका युरोपेली सुरक्षा अधिकारीहरू रूसी आक्रमणबाट बच्न सफल भएका छन्। उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन पोल्याण्ड सीमा नजिकै एक युक्रेनी रेलमाथि रूसी ड्रोनले आक्रमण गरेको थियो। आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति नभएको बीबीसीले जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण हुनु अघि नै सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकाले जोनसन बेलायती प्रधानमन्त्री कार्यालयका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल लगायत युरोपेली राष्ट्रिय सुरक्षा अधिकारीहरू किवमा आयोजित एक सम्मेलनबाट फर्कने क्रममा अर्कै रेल मार्फत सोही रेलवे लाइन हुँदै गएका थिए।
1: कान्तिपुरमा अब खेल समाचार। क्रिकेट एसोसिएशन नेपाल क्यानका सचिव पारस खड्काले एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताएका छन्। एसिसी प्रिमियर कपको उपाधि जितेर गैराती स्वदेश फर्किएको नेपाली टोलीलाई बधाई दिँदै खड्काले युवा खेलाड़ीले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताएका हुन्। उनले अर्जुन कुमार र शेर मल्ल लगायत युवा खेलाड़ीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको उल्लेख गरेका छन्। नेपालको एक दिवसीय ओडीआई फर्मेटमा भने थप मेहनत गर्नुपर्ने उनको भनाइ छ। हवस् यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन अहिले यहीँ सकिन्छ। सुनिता र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने पिच दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-5906-67 र 98-4-20-22-67।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8-1, जनक पौडेली 98-5-20-58-344 र 029-5-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029 47 9009 00 62।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860946000
12: र 9819324775।

0: वडाध्यक्षज्यू
1: नमस्ते नमस्ते के भन्दाउनु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि तपाईँहरू पनि एक सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
8: आयो सबको घर घरमा
9: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
10: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842857841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन
12: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061
3: 029570315
2: र 98520761177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
4: खुशीको खबर तपाईँ हाम्रै बजार खाँचबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँचबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँचबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 97438640084।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557068 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आईएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
14: प्रोप्राइटर सुनु एन भीम कदाइली।
13: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
15: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-8801,
4: जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले,
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-646।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
6: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98-60-96-40-00
5: र 98-19-32-77-75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल,
3: सम्पर्क नम्बर 98163-55553
4: र 98423-18-049।
5: ओहो लु, नमस्कार है सर।
6: ओहो लु, नमस्कार है सर। नमस्कार।
5: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खादबारी 1, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98615-39444
7: र 0295-90-155।
9: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
10: यस्तो घर घरको आँगन पुग्छ फेरो फेरो।
11: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

जोडी निकै सुहाएको छ, तर उहाँलाई धोका दिने काम कहिले नगर्नु। जब मन टुट्छ नि तब बाँच्न निकै गाह्रो हुन्छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
11: नमस्कार वडाध्यक्षज्यू।
12: नमस्ते, नमस्ते, के भन्नु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल। नायके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
18: ए निशा, तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
19: ए अब त जानै पर्ने भएन नि, हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
19: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सम्खुवा सभा।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 0-29-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98-433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-520-28-646।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
5: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-76-75।
8: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका 1, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल,
9: सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio संखुवा सभा 95.5 MHz।
2: पहिले मुख्य खबर। भुटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पशुधन मात्र गुमियो। दार्जीलिङको कृष्णगिरी सड़क असोज 1 गतेदेखि 2 तर्फे खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़, भुटेकोशी बाढ़ीले निम्त्याएको विपद कारण रौनक घट्यो। हिम नदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशकको तुलनामा पग्लिने दर झण्डै 65% बढ़्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1,843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढ़ी र धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट कुल 2,52,000 भन्दा बढ़ी पशुपक्षी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्यांग्रामा 39,13,00,000 तथा गाई गोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। संख्याका हिसाबले 2,14,000 भन्दा बढ़ी कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैंसी, बाख्रा र गाई गोरूको हिस्सा मात्रै 92% भन्दा धेरै छ। बाढ़ीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भोटेकोशीको बाढ़ीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज 1 गतेदेखि 2 तर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ क्र्याक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार्ल गराइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि नियमित 2 तर्फी गाड़ी खुलाइने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेवानेले असोज 1 गतेदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्म परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सड़कको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपील गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकाल पुनर्निर्माणको काम अघि बढ़ाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवन साथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड़ लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढ़ी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरू परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढ़ी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढ़ी पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ, प्रदेश र पालिका बीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाई छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बाल बालिकाको सामान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपालमा राजनीतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश तोड़फोड़ चोरी आगजनी र प्रतात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय सञ्चालनमै संकट आएको उजागर गरेको छ अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ यसका लागि भौतिक सुरक्षा आपतकालीन पूर्व तयारी अभिलेखीकरण बीमा र संकटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ अब विदेशको खबर हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टिमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी कृषि जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ अध्ययन अनुसार हिमालय क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% छिटो पगिरहेका छन् भारतमा हुने कुल विपद मध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमताल मध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन् यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झण्डै 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन् यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ अब खेल खबर युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसीसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जित्यो तर दुवै टोलीका खेलाड़ीहरू आफ्ना ड्रेसिङ रूमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो त्यसपछि अम्पायरहरूलाई चिन्नु तथा उपविजेता टोली श्रीलंकाका खेलाड़ीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरूष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पशुधन मात्रै गुमियो धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि 2 तर्फी खुलाउने तयारी अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़ भोटेकोशी बाढ़ीले निम्ताएको विपद कारण रौनक घट्यो हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा एक दशक अघिको तुलनामा पग्लिने दर 65% बढ़्यो र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा
3: साली नदीको सिर
1: मणि चूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: कृषि मन्त्र नार्क सँग
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको ठूलो भीड़ लागेको छ। अखण्ड सौभाग्य, पारिवारिक सुख समृद्धि र श्रीमानको दीर्घायु कामना गर्दै महिलाहरू कठोर निर्जला व्रत बसेर पूजा आराधना गरिरहेका छन्। भक्तजनहरूको सहजीकरणका लागि बिहान सबेरै 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुल्ला गरिएको छ। रातो सारी, पोते र चुरामा सजिएका व्रतालुहरू गौशाला, तिलगंगा, जय बागेश्वरी र वनकाली हुँदै लामबद्ध भएर पशुपति दर्शन गरिरहेका छन्। दर्शनपछि पशुपति परिसर, हंस मण्डप र वनकाली क्षेत्रमा महिलाहरू तीजका मौलिक भाकामा नाचगान गर्दै उत्सव मनाइरहेका छन्। भक्तजनहरूको सुरक्षाका लागि सुरक्षा निकाय र स्वयंसेवकहरू ठूलो संख्यामा खटिएका छन् भने स्वास्थ्य समस्या आउन नदिन पशुपति क्षेत्रमा निशुल्क प्राथमिक स्वास्थ्य शिविरहरू समेत सञ्चालन गरिएका छन्। भक्तपुर दरबार क्षेत्रमा रहेको केदारनाथ मन्दिर हरितालिका तीजको उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुल्ला गरिएको छ। मन्दिरका पुजारी प्रमिल राज सुवेदीका अनुसार यसअघि यो मन्दिर केदारनाथको जन्मोत्सव बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमा र महाशिवरात्रीको दिन वर्षमा 2 पल्ट खोल्दै आएको थियो। तीजमा व्रत बसेका सर्वसाधारणका लागि दर्शन गर्न सहज बनाउन बिहानदेखि मन्दिर खुल्ला गरिएको हो। मन्दिर खुल्ला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाहरूको सहभागिता बाक्लो देखिएको छ। भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्य रामसुवालले तीजको अवसरमा दरबार क्षेत्रमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती पनि गरिने जानकारी दिनुभयो। नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। घर आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चथा पर्व मनाइने परम्परा छ। पूजामा गणेशलाई विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढ़ाउने गरिन्छ। चथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न र गेडागुडीले कृषि, प्रकृति र मानव जीवन बीचको सम्बन्धलाई झल्काउने जनविश्वास छ। वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञ व्यक्त गर्ने उद्देश्यले चथा पूजा गर्ने परम्परा रहेको इन्द्रेश्वर महादेव पुजारी शिवप्रसाद जंगमले जानकारी दिनुभयो। र काठमाडौँका विभिन्न ठाउँबाट लागू औषध सहित 10 जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङबाट खटेको टोलीले काठमाडौँको दक्षिणकाली नगरपालिका 5 फर्पिङ बस पार्कबाट ललितपुरका 23 वर्षका सृजन रम्तेललाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 14 लिक मार्गबाट रामेश्वरका 27 वर्षका विपिन श्रेष्ठ र धादिङका 20 वर्षका प्रकाश गैरेलाई पक्राउ गरेको छ। साथै थप अनुसन्धानका लागि लागू औषध कारोबारमा संलग्न रहेका लमजुङका 29 वर्षीय विशुद्ध मियार चितवनका 31 वर्षका मोहम्मद गुफरान पनि पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचोरबाट खटिएको टोलीले काठमाडौँ 17 धोबीचौरबाट धादिङका 19 वर्षका रंजन विशुङ्खे, दोलखाका 40 वर्षका अमृत लामा र गोर्खाका 35 वर्षका रमेश गुरूङलाई पक्राउ गरेको छ। प्रहरी वृत्त कृतिपुरबाट खटिएको टोलीले काठमाडौँ 13 ताहाचलबाट धादिङका 23

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी शङ्खुवा सभा। सम्पर्क 98.5/60/177।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय 10:00 बजेदेखि 12:00 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752667, मोबाइल नम्बर 98655640। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98 60 96 40 00
8: र 98 19 32 76 75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे
9: गर्ने,
7: झिक्न नमिल्ने पिच दाँत लगाइने,
9: झिक्न मिल्ने आरपिडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसिटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
5: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँचबारी 1 खाँचबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन्दन भएको पाप थियो कुनै।
14: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
16: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
18: किन र काका?
17: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
18: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
17: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
18: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
17: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
18: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
17: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
18: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
17: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
18: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
17: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
18: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
17: सम्पर्क 029140084 र 98040458027।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सुरुङमा फँसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत लगायतको विपद व्यवस्थापनमा नेपाली सेना खटिरहेको छ। बाढ़ीबाट उत्पन्न विषम परिस्थितिलाई व्यवस्थापन गर्न नेपाली सेनाका 9,200 भन्दा बढ़ी फौज प्रत्यक्ष रूपमा खटी खोज तथा उद्धार, शव संकलन तथा व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क सञ्चालन, आपतकालीन उपचार लगायतका कार्य गरिरहेका छन्। विनाशकारी बाढ़ीपछि विभिन्न जिल्लाहरूबाट भदौ 21 गते दिउँसोसम्ममा 1,343 जनाको शव फेला पारिएको छ भने हजारौंको संख्यामा हराइरहेका छन्। बाढ़ीपछिको खोज तथा उद्धारमा परिचालित नेपाली सेनाको फौजले 3,687 स्वदेशी र 275 जना विदेशी गरी 3,962 जनालाई हवाई साधनबाट र 200 जनालाई स्थल मार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। विनाशकारी बाढ़ी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले भदौ 19 गते माथिल्लो त्रिशुली 3A को सुरुङबाट दुईजनाको जीवितै उद्धार गरेको छ। त्यसक्रममा विद्युत आयोजनाका कर्मचारी सञ्जय शाह र कबीर महर्जनलाई उद्धार गरिएको हो। सोही दिन सैनिक टोलीले उक्त सुरुङबाट एकजनाको शव समेत निकालेको थियो। यस्तै नेपाली सेना नेतृत्वको खोज तथा उद्धार टोलीले भदौ 20 गते माथिल्लो त्रिशुली 1बाट एकजना चिनिया नागरिकलाई जीवितै उद्धार गरेको छ भने सोही दिन नुवाकोटको बेत्रावतीमा बाढ़ीले पुरिएको घरबाट चण्डिका श्रेष्ठको समेत सकुशल उद्धार गरेको छ। भदौ 10 गतेको बाढ़ी पश्चात नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङबाट 282 जनाको उद्धार गरिसकेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेघारको उद्धारमा नेपाली सेनाले गरिरहेका कार्यहरू सम्बन्धी विस्तृत विवरण सैनिक गतिविधिपछि प्रसारण गरिनेछ। रसुवाको धुन्से र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खड़ा गरी बाढ़ी प्रभावितहरूलाई उपचार सेवा दिइरहेको नेपाली सेनाले पछिल्लो समय मनोवैज्ञानिक परामर्श र स्वास्थ्य सतर्कता सम्बन्धी कक्षा समेत सञ्चालन गरिरहेको छ। यस क्रममा वीरेन्द्र अस्पताल काठमाडौँबाट खटिएको विशेषज्ञ सहितको मेडिकल टोलीले भदौ 20 गते सकल दर्जा र स्थानीयलाई मनोवैज्ञानिक परामर्श सेवा दिएको छ भने सम्भावित संक्रमण फैलिन नदिन बाढ़ीबाट प्रभावितहरूलाई राखिएको होल्डिङ सेन्टरहरूमा स्वास्थ्य सतर्कता सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरिएको छ। त्रिशुली र धुन्चेमा स्थापना गरिएको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट नेपाली सेनाले भदौ 21 गतेसम्ममा 3,298 जनाको स्वास्थ्य उपचार गरेको छ। नेपाली सेनाले बाढ़ीबाट क्षति पुगेको विभिन्न राजमार्गहरू खुलाउने कार्यलाई तीव्र बनाएको छ। यस क्रममा नुवाकोट जिल्ला विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज जडान कार्य शुरू गरिएको छ। 57.5 मिटर लम्बाई र 5.5 मिटर चौडाई भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित भदौ 18 गतेबाट जडान कार्य शुरू गरिएको हो। यस्तै सर्वसाधारणको आवागमनलाई सहज बनाउन नेपाली सेनाले विभिन्न स्थानमा ट्विन समेत जडान गरेको छ। सो क्रममा नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा र सोही नगरपालिकाको वडा नम्बर 9 इन्द्रायणी घाटमा ट्विन जडान गरी सञ्चालनमा ल्याइएको हो भने इन्द्रायणी घाटमा दोस्रो ट्विन जडान कार्य समेत भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितहरूलाई तत्काल आवश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनमा नेपाली सेना सक्रियतापूर्वक खटिरहेको छ। यस क्रममा संकलित राहत सामग्री हवाई तथा स्थल मार्गबाट नुवाकोटको बट्टा स्थित नम्बर 1 सैन्य तालिम केन्द्र र सो स्थानबाट बाढ़ी प्रभावित विभिन्न स्थानहरूमा सैनिक हवाई साधनबाट र सम्भव भएका स्थानहरूमा स्थल मार्गबाट समेत ढुवानी गरिरहेको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा भइरहेको खोज तथा उद्धार कार्यको भदौ 18 गते निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले प्रभावित इलाकामा भइरहेका खोज तथा उद्धार कार्यको प्रगति विवरणबारे जानकारी लिनुभई आवश्यक निर्देशन दिनुभएको थियो। यस्तै उहाँले टिमुरे, साफ्रुबेसी, खाल्डे र मैलुङ लगायत बाढ़ीबाट क्षति भएका बस्तीहरू र विभिन्न जलविद्युत आयोजनाको सुरुङमा भइरहेका खोज तथा उद्धार कार्यको निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सुरुङमा फँसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गाना।
2: नेपाली सेना आउँदैछ, के भन्नु? ल टिकन बस्नु है, हामी आउँदैछौ। ढुक्का भएर बस्नु, हामी नजिकै आइसक्यौ, नजिकै आइसक्यौ।
3: यो आवाज माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र जीवनको खोजी गर्न पुगेका नेपाली सेनाका उद्धार कर्मीहरूको हो। जब सैनिक उद्धार कर्मीहरूले हामी आउँदैछौ न आत्तिनुहोस् है भने अध्ययारो सुरुङभित्रबाट पनि हुन्छ भन्ने आवाज सुनियो। अध्ययारो सुरुङभित्रबाट आएको त्यो आवाज केवल एउटा जवाब थिएन, त्यो त ठूलो आशा र जीवन अझै बाँकी छ भन्ने विश्वासको आवाज थियो। भदौ 10 आएको भीषण हिमबाढ़ीले त्रिशुली र भोटेकोशी नदीमा रहेका दर्जन बढ़ी विद्युत गृहहरूमा ठूलो क्षति मात्र पुर्याएन, सयौं नागरिकहरू बाढ़ीसँगै बगे भने अरू सयौं प्राविधिक तथा कामदारहरू सुरुङहरूमा थुनिए। नेपालको इतिहासमै विद्युत गृहहरूमा पुगेको सबैभन्दा ठूलो क्षति सायद यही नै थियो, अनि सयौं नागरिकहरू बाढ़ीको भेलसँगै सुरुङभित्र थुनिएको पनि यति ठूलो घटना पहिलो पटक भएको थियो। बाढ़ी लगत्तै खोज, उद्धार, उपचार तथा राहतमा सक्रिय नेपाली सेना सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि पनि घटनाको पहिलो प्रहरबाट नै खटिएको थियो। नेपाली सेनाबाट खटिएको उद्धार टोलीले बाढ़ी लगत्तै रसुवामा पर्ने रसुवागढ़ी जलविद्युत आयोजनाबाट 2 माथिल्लो त्रिशुली 1 257 र मेलुङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 9 गरी 268 सकुशल उद्धार गरेको थियो। यसै गरी नुवाकोटमा पर्ने माथिल्लो त्रिशुली 3B 2 त्रिशुली जलविद्युत आयोजनाबाट 3 नुवाकोट सौर्य विद्युत आयोजनाबाट 4 र देवीघाट जलविद्युत आयोजनाको सुरुङबाट 5 गरी 14 सकुशल उद्धार गरेको थियो। विद्युत गृहका सुरुङहरू बाढ़ी, लेदो र विशाल ढुङ्गाहरूले पुरिएका थिए, अनि त्यसभित्र थुनिएका थिए सयौं व्यक्तिहरू। ती व्यक्तिहरूको सकुशल उद्धारको उद्देश्य सहित नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायहरू, टनेल विज्ञहरू, विद्युत प्राधिकरण विज्ञहरू लगायतको टीम भदौ 10 नै अनवरत रूपमा लागिरह्यो। दिन बित्दै गए पनि, आम मानिसमा बेचैनी बढ़दै गए पनि कैयौं जोखिम र चुनौतीहरूलाई पछ्याउँदै उद्धार कर्मीहरू आफ्नै जीवनलाई दाउमा राख्दै अनवरत रूपमा सुरुङभित्र फँसेका व्यक्तिहरू खोजिरहे। त्यसैको ठूलो उपलब्धि स्वरूप बाढ़ी आएको 10 अर्थात भदौ 19 नेपाली सेनाले माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार गरेको छ भने 1 शव निकालेको छ। यस्तै अनकन्टार सुरुङभित्र थुनिएको 11 अर्थात भदौ 20 अर्को चमत्कार भएको छ। नेपाली सेनाको टोलीले माथिल्लो त्रिशुली 1 अर्का 1 चिनिया नागरिकलाई सकुशल उद्धार गरेको छ भने खोज तथा उद्धारको क्रममा बेत्रावतीमा भग्नावशेष भएको घरबाट 1 समेत जीवितै उद्धार गरिएको छ। त्रिशुली 3A भएको उद्धारका दौरान कमाण्डरका रूपमा खटिनुभएका प्रमुख सेनानी श्री गंगा बराल,
4: जति हामीले यो बाढी आएपछि नेपाली सेनाको स्पेसल फोर्स कम्ब्याट इन्जिनियर र डिजास्टरको चाहिँ सर्च कोलाफिस्टेड सर्च एन्ड रेस्क्यु टिमहरू यहाँ डिप्लोइ भएको थियो। रिजल्ट आउनको लागि अलिक ढिलो भए पनि हामीले रिजल्ट गेन गरेका छौँ। उहाँहरूको त अब खोजी कार्य भइराखेको छ, अझै पनि टिमहरूभित्र नै उहाँहरूले चाहिँ सर्च कार्यवाही गरिराख्नु भएको छ। यो सबै पार्टबाट सबैले आफ्नो पार्टमा राम्रो कोर्डिनेसन गरेर काम गर्छ। यसमा एनडिएको टेक्निकल सपोर्ट, यसरी काठमाडौँबाट आउनुभएको इन्जिनियर उदय नौपाने लगायतको टिमहरू पनि हुनुहुन्छ, उहाँहरूको पनि टेक्निकल हामीलाई गाइडलाइनमा चाहिँ हामीले काम गर्यौँ। विभिन्न अरू सुरक्षा निकायहरूसँग पनि राम्रो कोर्डिनेसनमा चाहिँ भएकोले पनि हाम्रो शेष हुने कारण त्यो पनि हुन्छ। भित्रको अवस्था अथवा सर्चको कारवाही हुँदैछ भने पहिले नै अब त्यो फ्यास गयो भनेदेखि फेरि मान्छेको हराउ लाग्छ।
3: 10-11 दिनसम्म सुरुङको अन्धकारमा फेरि जीवनको उज्यालो हेर्ने आशाले धड्किरहेको मुटुलाई नेपाली सेनाको उपस्थितिले शान्त बनाएको थियो। सुरुङभित्रको अन्धकार र हिलोको दलदलमा अन्तिम सास गन्दै गरेका चारजनालाई नेपाली सेनाको अथक प्रयासले जीवनदान दिएको थियो। नेपाली सेनाको अविच्छिन्न प्रयासले कवीर महर्जन, संजय शाह, चण्डिका कुमारी श्रेष्ठ र एक चिनिया नागरिकले पुनर्जीवन पाउनुभयो। कोही त आउलानी भन्ने झीनो आशाको त्यान्द्रो समाएर भोक, प्यास र त्रासको बीचमा सुरुङमा फस्नुभएका संजय शाहले उद्धारपछि नेपाली सेनासँग गर्नुभएको कुराकानी।
5: म कन्ट्रोल रूममा अपरेटर काम गर्छु। कन्ट्रोल रूममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी सबैको ज्यान बचाउनु थियो, अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाउँ बाहिर। त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएँ।
6: ल ठिक छ, रेस्ट गर्नुहोस् अब। यत्रो बाहिर निस्कि 8 दिनमा बाहिर निस्किनु भने त यो त दोस्रो जीवन हो है। होइन, आज 19 गते, 9 दिन भयो,
5: 10 गते 10 बजे एक्सिडेन्ट भएको थियो। हामी टर्न टाइम नोट गर्छ
7: कुरा गर्नुभयो। त्यहाँदेखि उद्धार कार्यदेखि लिएर अहिलेसम्म पनि भेटघाट भएछ, अहिले पनि उहाँहरूको कार्य जारी नै छ।
3: हजारौं जीवनलाई तहस नहस बनाउने गरी आएको बाढ़ीको भेलमा आफ्नो छोरा, श्रीमान, श्रीमती, बुवा, आफ्ना आफन्त बेपत्ता भएको खबरले एउटा परिवारलाई कतिसम्म अत्यायो होला। हरेक दिन बाढ़ीले बगाएका सब फेला परेको समाचार सुनिरहँदा परिवारको मनमा कस्तो आधी फुट्यो होला। विपदको यही घाउमा मलहम लगाउन नेपाली सेना अग्रपंक्तिमा खटिँदै गरेको उद्धारले आफ्नो परिवारको सदस्यको सास भिटाउने आस मारिसकेकाहरूलाई पनि सुरुङभित्रबाट भर्खरै पाएको पुनर्जीवनको उदाहरणले नयाँ आशा र विश्वास दिलाएको छ। बेपत्ता भएको 10 दिनमा सुरुङबाट नेपाली सेनाले सकुशल उद्धार गरेपछि नेपाली सेनासँग कुरा गर्नुहुँदै सुरुङबाट उद्धार गरिएका संजय शाहको परिवारजनको खुशी यस्तो छ।
8: भाइलाई जुन जीवितै उद्धार गर्नुभयो त्यसप्रति म नेपाली सेनामा म हृदयदेखि धन्यवाद दिन चाहन्छु, र जुन नेपाली सेनाले गर्नुभएको कार्यमा म 100% यो जीवितै उद्धार गर्न सक्ने क्षमता बनाएर चाहिँ उद्धार गर्नुभयो, त्यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
3: त्रिशुली 3-1 सुरुङबाट बाढ़ीको 10औं दिनपछि सकुशल उद्धार गरिएका थिए किर्तिपुरका कवीर महर्जन। करिब 200 मिटर सुरुङको लेदो र हिलो पन्छाउँदै तथा हजारौं घनमिटर माटो र ढुङ्गा हटाएर सुरुङको मुख पत्ता लगाई उहाँको उद्धार गरिएको थियो। संसारले नै चमत्कार मानेको यस उद्धारको विश्व समुदायले नै प्रशंसा पनि गरेको छ। यसले नेपाली सेनाको क्षमता, दक्षता र आफ्नो देश र जनता प्रतिको अटूट निष्ठा पनि दर्शाएको छ। उद्धार पश्चात नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत कवीर महर्जनका परिवारहरूले नेपाली सेनासँग साटेको खुशी यस्तो छ।
9: पहिला त मलाई थाहा थिएन, म 7.5 दिन 7.5 दिनसम्म कन्ट्याक्ट भएको थियो, फोन नै भएको थियो, चिया खानु भयो, मैले खाएँ भने उहाँले म त अब होइन पारस पुगिसके त्यतिकै त नेटवर्क हुँदैन त्यहाँ काम गइहाले यस्तो मैले मोबाइल खोलेर हेरेको त त्यही 2-3 ट्याम गयो भनेर सुने कि मैले चाहिँ अनि मलाई आत्तियो होइन फोनै लागेन ड्याम त खोलामा हो ड्याम गयो होला उहाँहरू माथि नि पर्छ नि त अब त्यही बस्यो होला भित्र अब त्यही सुरक्षित होला नि त अब रेस्क्यु गरेर ल्याइहाल्छ नि हाम्रो नेपाली आर्मीले भनेर म त्यो दिन त त्यति ढुक्कै भएँ नेपाली आर्मीले चाहिँ धेरै नै हेल्प गरेको नेपाली सेनालाई धेरै धेरै धन्यवाद हाम्रो परिवार म तर्फ होइन नेपाली सेना नभएपछिमा बद्लिन्थ्यो होला होइन उहाँहरू पनि आफ्नो प्राणको नि होइन दाउमा राखेर ज्यानकै ढाउमा राखेर बचाउनु भएको नि नेपाली सेनालाई पनि धेरै नै धन्यवाद।
3: सुरुङबाट उद्धार गर्ने कार्य सामान्य उद्धार भन्दा धेरै फरक हुन्छ। सुरुङभित्र उद्धार गर्दा बाटो खोलेर सुरुङको अवस्था पानी र लेदोको स्थिति अक्सिजन पहिरोको जोखिम संरचनाको मूल्याङ्कन गरेर अघि बढ्नुपर्छ। त्यसैले उद्धार टोलीले सुरुङको अवस्थाको मूल्याङ्कन गर्दै चरणबद्ध रूपमा खोजी गरिरहेको छ। उद्धारका लागि सुरुङभित्रको अवस्था पहिचान गर्ने अवरोध हटाउने र सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ। यसका लागि नेपाली सेनाले आफ्नो प्राविधिक जनशक्तिसँगै आवश्यक उपकरण प्रयोग गरिरहेको छ। संजय शाह र कबीर महर्जनको जीवितै तथा अर्का एकजनाको शव निकाल्न सुरुङभित्र नै गएर खटिनुभएका सेनानी श्री मिलन कुमार जोशी
10: अहिलेसम्म हामीले बोलाएर चाहिँ उहाँहरूले रेस्पोन्स गर्नुभयो कतिले अलिक सानो रेस्पोन्स गर्नुभयो उहाँले अलिक कम रेस्पोन्स गर्नुभयो अरू पनि अनकन्सियस हुनुभएको छ नसोधो कि अझै सर्च गर्छ फुल कन्सियस किसिममा भएको छ आवाज सबै यदि मात्र छ उहाँहरू पनि छ अरे अब अर्को टनेलको मुख छिरेको चाहिँ त्यो 10-15 फिटको घुँडा ठुलो घुँडा हुँदैछ माथि सुन्दैछ हामी चाहिँ लगभग लगभग त्यो चाहिँ कति छ होला हामी जुन चाहिँ सात तल्लाको त्यो जुन चाहिँ फ्लोरबाट माथि टप ग्राउन्डबाट टप कागजको फिट होइन लगभग हामीले चाहिँ कतिसम्म चाहिँ छोएर गयो लगभग कल गरेर गयो कमिटरकोमा चाहिँ अहिले जस्तो छ मल्टिपल रुम्सहरू हामीले दिएको त्यहाँ के छ उहाँहरूतिर पनि जानुभएको छ नयाँ नयाँ कन्स्ट्रक्सन कन्स्ट्रक्ट गरेको त्यो वालहरू पनि थियो त्यहाँ हामीले भिच्याएर पनि अलिकति बचाउन ट्राई गर्दा पनि हिजो सामान त्यहाँ चाहिँ गइरहेको थियो धेरै पुग्यो हेरेको हाम्रो चाहिँ हिरो भएर बढ्नु चारजना र हाम्रो तिनजना र हाम्रो रेन्जर दुईजना भाइ टोटल चारजना मेनुसमा चाहिँ अरू चाहिँ हाम्रो विकास
3: सुरुङबाट उद्धार गर्ने क्रममा नेपाली सेनाका धेरै जनाले आफ्नो ज्यानलाई जोखिममा राखेर दिन रात नभनी मेहनत गरिरहनु भएको छ। सोही मेहनतको प्रतिफल नै हो केही व्यक्तिको जीवितै उद्धार, जसलाई संसारले चमत्कार मानेको छ। यो चमत्कार नेपाली सेनाका सकल दर्जाको मेहनत र कर्मठ योगदानको नतिजा हो। उद्धारमा खटिएका टोलीहरूको अनुभव यस्तो छ।
11: म कृष्ण नेपाली, अहिले म 3B हाइड्रो पावरमा छु। हामी चाहिँ यहाँ भएको भवन र घरहरू चाहिँ खोज्नको लागि चाहिँ हामी यहाँ चाहिँ 3B हाइड्रो पावरको घरहरू भवनहरू र त्यहाँ काम गर्ने धेरै चाहिँ व्यक्तिहरू चाहिँ यहाँ पस्नुभएको भनेर खोजिरहेको छ। घर 3 तलेसम्म घर छ भन्ने कुरो चाहिँ हामीले पानी पऱ्यो भने चाहिँ त्यो पानीको मध्यनजर राखेर ब्रेक गर्छौँ।
12: सबैभन्दा चुनौती समस्या के भयो भने यहाँको चाहिँ इमर्जेन्सी एक्जिट पनि रहेनछ, सब वे रहेछ, सब वे पनि धेरै तल डाउन लेभलमा रहेछ। यहाँ त एउटा पहाडै आएर चाहिँ छ्याप्पै बसेछ, पावर हाउसको बाहिरी घर चाहिँ केही पनि देखिएको छैन, बगरमै छ, ठुला ठुला चट्टानहरूले भरिएको, त्यो चट्टानहरू ब्लास्टिङ गर्ने खन्ने काम कन्टिन्यू अहिले चाहिँ 6 एक्सकाभेटर एउटा चाहिँ मिनी एक्सकाभेटर त्यो टनलभित्र लानलाई भनेर त्यहाँ लगेर स्ट्यान्ड बाई राखेका छौँ। 6 एक्सकाभेटरले काम गरिरहेछ, भित्र कतिसम्म लेदो गएको छ अझै आकलन गर्न सकेको छैन। अब त्यो लेदो धेरै भित्रसम्म गएको छैन र त्यहाँ जान सक्ने कन्डिसन भयो भने टनल खुल्ने छ। चुनौती त यहाँ त धेरै नै छ, अब यो त सुरुदेखि नै अब चाहिँ यहाँ दलदलहरू त्यस्तै छ, बाहिर बाहिर ठाउँमा गए फस्ने ठाउँ छ। टनलभित्र जाँदाखेरि पनि 6 मिटरको हाइटको टनलमा 6 मिटर ओपन गर्न भित्रसम्म चाहिँ सम्भव छैन। हामीले अब 2-2.5 मिटर ओपन गर्न सक्यो भने त्यसमा दलदल के छ त्यसको सेफ्टी हेरेर हामीले काम गर्नेछौँ।
13: लगातार होलबाट चाहिँ पानी हालेर चाहिँ हामीले होल जाने बाटो चाहिँ एउटा अब्जेक्सन चाहिँ गरायो जाने बाटो, अनि त्यो बनाइसकेपछि हामीले आवाज कोही हुनुहुन्छ भनेर आवाज आएरै आवाज चाहेको आवाज आयो। आवाज आइसकेपछि चाहिँ हामीले चाहिँ अझ त्यसलाई चाहिँ बाटो बनाउँदै जाँदै गऱ्यो, भित्र चाहिँ गएर चाहिँ खोज्दाखेरि त्यहाँ 2 मान्छे चाहिँ जीवित नै फेला पऱ्यो। भित्र चाहिँ दलदले माटो नै त्यसलाई चाहिँ हामीले लाइफ बोरिङहरूको मद्दतद्वारा चाहिँ भित्र गएर चाहिँ हामीले चाहिँ 2 व्यक्ति चाहिँ जीवितै उद्धार गऱ्यौँ र आफूलाई पनि गर्व फिल भएको छ। खोज्दाखेरि चाहिँ आफूलाई नसकेको कुरालाई पनि सम्भव गराउन सक्ने क्षमता चाहिँ समूहमा चाहिँ हुँदो रहेछ भन्ने चाहिँ अनुभव भयो।
3: यस दौरान उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल पनि परिचालित भएका छन्। नेपाल प्रहरीले बेपत्ताको विवरण संकलन, परिवारसँग समन्वय र सुरक्षा व्यवस्थापनको कार्य गरिरहेको छ भने नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार प्रयास गरिरहेको छ। नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक श्री अशोक थापा:
14: सुरुङभित्र फँसेको हकमा चाहिँ नेपाली सेनाले आफ्नो ट्रेन म्यान पावर युज गरेर काम गरिरहेछ। त्यसमा चाहिँ हाम्रो नेपाल प्रहरी ट्रेन नभएको हुनाले सुरुङभित्रकै हकमा चाहिँ नेपाल प्रहरी छैन, सुरुङ बाहिरकोमा चाहिँ जोइन्ट रूपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मीको सर्च एन्ड रेस्क्यूको काम भइराखेको छ। सुरुङभित्रकै हकमा चाहिँ नेपाली सेनाले गरिरहेछ। नेपाल प्रहरीले चाहिँ अलि धेरै लासहरू फेला परेको हुनाले हामीले चाहिँ अब यो मजुरको कार्य अनि सँगसँगै फोरेन्सिक डक्टर साहबहरू हुनुहुन्छ, उहाँहरू मार्फत चाहिँ डिएनए को नमुना संकलन कार्य चाहिँ विशेष भइरहेको छ। आफ्नो छ, जस्तो आर्मी सर्च एन्ड रेस्क्यू गर्छ, पुलिसले मजुरले गर्छ, होइन, त्यसरी काम भइरहेछ। सरकारलाई सपोर्टहरू सबै ठाउँबाट आएको छ, थप मद्दत आएको छ, काम भइरहेको छ। यहाँको भूगोल चाहिँ अलिक जटिल भएको हुनाले चाहिँ मान्छेले गाडीमा गएर हिँडेर उद्धार गर्न सक्ने अवस्था नभएको, हेली मार्फत नै जानुपर्ने वा गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँमा जानु भएको भएर चाहिँ अलिक बढी चाहिँ हेलीहरूको युज भइरहेछ।
3: सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धार आफैमा जटिल र जोखिमपूर्ण कार्य हो। सुरुङभित्रको अवस्था कस्तो छ, कति दूरीसम्म पुग्न सकिन्छ, कहाँ अवरोध छ र त्यहाँ फँसेका मानिस कस्तो अवस्थामा छन् भन्ने कुरा उद्धारकर्ताले विवेकपूर्ण ढंगले सोचेर अगाडि बढ़नुपर्ने हुन्छ। सो क्रममा उद्धार टोलीले अनेकौं चुनौती पार गर्नुपर्छ। नेपाली सेनाले गरिरहेको उद्धारका बारेमा आफ्नो अनुभव सार्दै सुरुङमा आफन्त हराएका स्थानीय व्यक्तिहरू:
15: मेरो नाम देवर तामाङ हो, म 10 गते टोपी नै 12 बजीतिर आइपुग्यो। आइपुग्दाखेरि यहाँ पुरै खेत बिजेत छ, सबै हेरे। मेरो भाइ पनि एकजना यहाँ, मेरो भाइ पनि यहाँ छ, भाइ पनि अहिले खेल पारी खाइ, मेरो कमल सिंह भाइ है, कतै यो सुरुङभित्र पाउँछ कि भन्ने आशामा म दिनका दिन भइरहेको छ। नेपाली सेनाले त जबसम्म दुःख गरिरहेको होइन, मिसिन लगाएर हुन्छ कि पेन्सिल लगाएर हुन्छ कि ब्लास्टिङ पड्केर अब हरेक थोक दुःख गरिरहेको छ भित्रको मान्छे उद्धार गर्नुको लागि। अहिलेसम्म दुईजना जिउँदो, एकजना लास निकाल्यो भने
16: बसिरहेछु। यो प्राकृतिक विपद, यो बाढी आइसके पछाडि भोलिपल्ट दिन चाहिँ म यहाँ उपस्थित भएको थिएँ, न्युजमा मैले देखेँ। अनि एउटा कुनै सरहरूले मलाई चाहिँ त्यहाँ अपरेटरहरूले चाहिँ मेसिन पुर्याउनु सकेन, त्यहाँ गएर उद्धार कार्यमा चाहिँ मेसिन जानु सक्ने अवस्था एकदमै जटिल छ भने पछाडि चाहिँ म पनि एज अ स्टाफ अपरेटर भएको नाताले मैले चाहिँ गएर मेरो आफ्नो चाहिँ सिप कौशलतामा प्रदर्शन गरेर हराइरहेको व्यक्तिहरूलाई खोजी कार्यमा म जुट्नुपर्छ भन्ने एउटा मनोभावना बोकेर म यहाँ आएको हो। म आउने बित्तिकै हाम्रो स्पेसल फोर्सको सरहरूसँग जोइन भए, अनि उहाँहरूकै सहकार्यमा उहाँहरूले दिएको चाहिँ डिरेक्सन, उहाँहरूले दिएको टास्क म पुरा गर्दै आएँ। हामी एकदमै ग्राउन्ड लेभलमा बसेर काम गरिरहेको छौँ। अनि नेपाल आर्मीले यस्तो जटिल परिस्थितिलाई पनि एउटा चाहिँ नर्मल बनाउन मिल्छ यति धेरै लागि पर्नु हो। हामी जस्तो एउटा सिभिल मान्छेहरूले चाहिँ केही गर्न चाहन्छौँ भनेर एउटा ठाउँ दिनु हो, र आज केही समय लागे पनि तर हाम्रो काम चाहिँ एउटा सफल भएको छ। म नेपाल आर्मीलाई एकदमै धेरै विशेष धन्यवाद दिन चाहन्छु।
3: श्रोता, सुरुङभित्र उद्धार टोली प्रवेश गर्नुअघि सुरुङको संरचना, पानीको बहाव, भित्र जम्मा भएको माटो तथा ढुङ्गा र अन्य अवरोधको अवस्था बुझ्नुपर्ने हुन्छ। आयोजनाको प्राविधिक पक्षबाट प्राप्त सूचना पनि उद्धार टोलीका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। यस क्रममा सुरुङको बनोट, प्रवेश मार्ग र सम्भावित पहुँचबारे सम्बन्धित आयोजनाका प्राविधिकसँग निरन्तर समन्वय गरेर खोज तथा उद्धार अघि बढ़ाइएको छ। त्रिशुली 3A र बी आयोजनाको सुरुङको अवस्था र उद्धारका क्रममा भइरहेको प्राविधिक सहकार्यबारे जानकारी दिनुहुँदै त्रिशुली 3B आयोजनाका प्रबन्ध संचालक श्री आनन्द ढुंगेल:
17: स्पेसल फोर्सेस हामी 3 जना जाने अफिसको मान्छेहरू र सेनाको 16 जना त्यहीँबाट काम सुरु भयो हो। उहाँहरूले नै यसलाई चाहिने सुरुमा म्यानुअली या इक्विपमेन्टै नभएको अवस्थामा एकदमै कठिन परिस्थितिमा उहाँले आफ्नो तर्फबाट सबै लगाएर आफ्नो प्रयास गर्नु भएको छ। त्यसपछि हामीले लिएर आउँ एउटा मेसिन, दुईटा अरू मेसिन लिएर आउँछौँ, अलिकति त्यसले काम अलिकति स्पिड बढ्ला। अनि त्यसपछि सेनाबाट फेरि सब ट्रुप्सहरू पनि आउनुभयो, अनि अहिले टोटलमा यहाँ लगभग मैले सम्झेसम्म 50-55 जनाको विभिन्न समूहको ट्रुप्स यहाँ कार्यरत छ। उहाँहरूले अब आफ्नो तर्फबाट सबै मेहनत गरेर प्रयासरत हुनुहुन्छ, तर उहाँहरूले आफ्नो मेहनत पुरै लगाउनु भएको छ। यहाँ हामी पनि त्यसमा भिडिरहेको छौँ, काम गरिरहनु भएको छ।
3: त्यसो त भटेको सीको यस विपदमा नागरिकको जीवन रक्षा गर्न खटिएको नेपाली सेना आफै पनि गहिरो पीड़ाबाट गुज्रिरहेकै छ। नेपाली सेनाका 45 जना सकल दर्जा बाढ़ीको भेलमा बेपत्ता भएका छन् भने धेरै सैनिकहरू घाइते छन्। कतिपय जवानका आफ्नै घर परिवार भोटेकोशीको बाढ़ीमा परेका छन्। सैनिक संरचनाहरू बगेका छन् तर आफ्नै सहकर्मी र परिवार हराउँदाको शोकलाई दबाएर पनि नेपाली सेनाका सकल दर्जा नागरिकको जीवन खोजिरहेका छन्। विभिन्न प्रतिकूलता र कठिनाईका बावजूद सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेको प्रयासबारे जिल्ला प्रशासन कार्यालय नुवाकोटकी प्रमुख प्रशासकीय अधिकृत श्री साबित्रा भण्डारी:
18: नेपाली सेना सबभन्दा पहिला चाहिँ खोजी त्यसपछि उद्धारमा खटिनु भएको छ। त्यसित सँगसँगै हामी सरकारी निकायका 4 संयन्त्रहरू नेपाली सेना सशस्त्र बल नेपाल प्रहरी जिल्ला प्रशासन कार्यालय हामी एकै ठाउँमा एउटै टेबलमा बसेर खोजी उद्धार प्लस राहतको काम हामी संयुक्त रूपमा मिलेर एक आपसमा गरेका छौँ र अलिकति कार्य विभाजन हुँदाखेरि खोजी र उद्धारको कार्य नेपाली सेनाबाट बढी मात्रामा भएको छ। उद्धार गर्न जाँदाखेरि त्यहाँ राहत पनि लिएर छोड्नु भएको छ, कोहीमा माथिबाट छोडिदिएर हुन्छ कि, र यता हाम्रो एपिएफ तर्फको हेलिकप्टरहरू जान नसक्ने अलिक दुर्गम ठाउँहरूमा अलिक अप्ठ्यारो ठाउँहरूमा नेपाली सेनाको गएको छ। उहाँहरूको चाहिँ भूमिका त हामी यहाँ अहिले सामान्य उसमा भनेर साथ दिने छैन, उहाँहरूको भूमिका महत्वपूर्ण छ र उहाँहरूले महत्वपूर्ण भूमिका निभाइरहनु भएको छ। हामी एउटै गभर्मेन्टका एउटै विङ्सहरू मिलेर यो आपतकालीन स्थितिमा एकै ठाउँ भएर हामी बिहानदेखि हामी एक ठाउँ मात्र होइन धेरै ठाउँको टिम म्यानेजमेन्ट अनि होल्डिङ सेन्टरहरू छ। हाम्रो चाहिँ अहिले 19 होल्डिङ सेन्टर छ। त्यहाँ होल्डिङ सेन्टरमा हाम्रो साथीहरू पालैसित पुग्नु भएको छ। अहिलेको अवस्थामा चाहिँ राहत नपुगेको भन्ने लगभग हाम्रो जानकारीमा आएसम्म कुनै होल्डिङ सेन्टरमा नपुगेको अवस्था छैन।
3: यस्तो अवस्थामा उद्धार केवल एउटा निकायको प्रयासले सम्भव हुँदैन। सुरक्षा निकाय, स्थानीय प्रशासन, सम्बन्धित आयोजना, प्राविधिक जनशक्ति तथा विदेशी विशेषज्ञ सहितको निरन्तर समन्वय र सहकार्य आवश्यक हुन्छ। यही समन्वय मार्फत उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ। पछिल्लो समय नेपाली सेनाको नेतृत्वमा स्वदेशी तथा विदेशी विज्ञ सहितको खोज तथा उद्धार टोलीले रसुवा र नुवाकोटमा रहेका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइरहेको छ। जलविद्युत आयोजनाहरूको सुरुङमा भइरहेको खोजी कार्यबारे जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी श्री झविन्द्र बहादुर रेश्मी मगर:
19: 7 टनेलमा तैनाथ हुने क्रममा मुख्य गरी 3A हाम्रो टोली तैनाथ भइसकेपछि अहोरात्र खटेर 2 जीवित नेपाली नागरिकको उद्धार गर्न सफल भएको छ र अझै पनि खोज तथा उद्धारको कार्य जारी नै रहेको छ। त्यस्तै गरी 3B कुरा गर्दा तैनाथ भएको टोलीले त्यहाँ विभिन्न खोज गर्यो। 15 तल गहिराईमा खोज्दा पनि कुनै घर तथा अफिसको कुनै लोकेसन फेला पार्न नसकेपछि अहिले चाहिँ अडिट 1 अडिट 2 बाटो क्लियर गरी त्यो खोज तथा उद्धारको कार्य निरन्तरता दिइरहेको छ। त्यस्तै छिलेमे हाइड्रो पावरको कुरा गर्दाखेरि 110 टनेलभित्र छिरेर खोज तथा उद्धार कार्य गर्दाखेरि कोही पनि फेला पार्न सकेको छैन, तथापि हाम्रो खोज तथा उद्धारको कार्य जारी नै छ। त्यस्तै लाङटाङको कुरा गर्दा हाम्रो तैनाथ भएको टोली 60 भित्र टनेलमा छिरेर खोज तलास गर्यो, तर चाहिँ त्यो टनेल चाहिँ ब्लक भएको देखिसकेपछि अन्य ठाउँबाट एउटा पाल पारी भित्र गएर खोज तलासको कार्य जारी राखेको छ, तथापि अहिलेसम्म केही पनि भेट्न सकिएको छैन। त्यसै गरी रसुवा गरी हाइडोको कुरा गर्दाखेरि हाम्रो टोली 275 टनेलभित्र छिर्यो, त्यहाँ खोज गर्दाखेरि केही पनि फेला परेन र टनेल त्योभन्दा अगाडि चाहिँ ब्लक भएर बसेको रहेछ। त्यसपछि वैकल्पिक बाटोबाट पावर हाउस, कन्ट्रोल पोइन्ट र ट्रान्सफर्मर रूम त्यहाँभित्र पनि खोजी कार्य जारी गर्दा केही पनि फेला पार्न सकिएको छैन। अब आयो अप्पर त्रिशुली वनको हाकुको कुरा गर्दाखेरि हाम्रो टोली त्यहाँ छिरेर खोज तलास गर्दाखेरि चाहिँ अडिट 4 180 भित्र गइसकेपछि एकजना जीवित चाइनिज नागरिक रेस्क्यु गर्न सक्यौं र अझै पनि खोज तथा उद्धारको कार्य जारी छ। त्यसै गरी अर्को मैलुङमा पनि हामी खोज तथा उद्धारको कार्य गर्यौं। 200 भित्रसम्म जाँदाखेरि चाहिँ हामीले चाहिँ राफ्टको सम्म प्रयोग गरेका छौँ र ओभरअल हेर्दाखेरि चाहिँ भोटेको सीमा आएको अकस्मात बाढीले प्रभावित भएका क्षेत्रहरूमा हाम्रो मुख्य उद्देश्य भनेको जीवन रक्षा नै हो र त्यसको लागि चाहिँ खोज तथा उद्धारको कार्य चाहिँ अहोरात्र खटेर गरिरहेको छ र यो कार्य जारी नै छ।
3: श्रोता, सुरुङभित्रको अध्ययारो जति गहिरो भए पनि बाहिरबाट भइरहेको खोजी र उद्धारको प्रयास रोकिएको छैन। आफ्ना सम्पर्क विहीन भएका प्रियजनको पर्खाई, आशा र हर एक सम्भवलाई कायम राख्न नेपाली सेना आफ्नो कर्तव्य पथमा अग्रसर छ। भोटेकोशी बाढ़ीपछि शुरू भएको सुरुङ केन्द्रित खोज तथा उद्धार कार्य जतिसुकै चुनौतीपूर्ण भए पनि सुरक्षा कर्मीहरूको खोजी कार्य जारी छ, प्रयास जारी छ र यो कर्म निरन्तर अघि बढ़नेछ।
0: श्रोता यस प्रस्तुति सँगै
20: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
21: Aayo sabko ghar ghar maayo
22: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
23: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
22: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज On air, online.
24: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
25: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
24: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड संखुवा सभा
25: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
24: प्रोप्राइटर लक्ष्मी काफ्ले
25: सम्पर्क 98 4 33 47 262
24: 98 10 55 55 85
25: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46
26: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुनै
27: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
28: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768
29: साथै 98 5 20 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
24: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
25: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ
24: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
25: हाम्रा सेवाहरू
24: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने
25: दाँत खोल्ने दाँत सफा गर्ने
24: दाँतको एक्सरे गर्ने
25: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
24: झिक्न मिल्ने आरपीडी लगाइने
25: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
24: बाङ्गो टिङ्गो दाँत मिलाइने
25: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
24: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि
25: सम्पर्क नम्बर 029 5 90 6 67 र 98 4 20 22 6 67
30: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
31: ए अब त जानै पर्ने भएन नि हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
30: हाम्रो सेवाहरू
31: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, हातबारी एक, सङ्खुवा सभा।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
1: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
1: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98615-39444
1: र 0295901155।
7: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।

अनि बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक

0: माथि
1: ऊ माथि हेर त बादल भन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई
2: आहा कति राम्रो
1: तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: नेपाली महिलाहरूको मुख्य पर्व तीज हर्षोल्लासपूर्वक मनाइँदै मौलिकता नासिने प्रति बढ्दो चिन्ता। भोटेकुसी बाढीमा बेपत्ता स्वयंको अझै खोजी जारी, अवस्था थाहा नपाउँदा परिवारमा पीड़ा, पुनर्स्थापनामा बजेट अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। बाँदरबाट आजित भएका भोजपुरका किसानले रोजे अन्नबालीको विकल्प, बेसार खेती गर्न थालेपछि आनन्दसँगै बढ़्यो आमदानी। जम्मू कश्मीरमा विद्रोही संगठन लश्कर ए तोयबा पुनः सक्रिय, भारतले बढ़ायो सुरक्षा सतर्कता। र एसीसी प्रिमियर कपको उपाधि प्राप्त भएसँगै नेपाली क्रिकेट क्षेत्र उत्साही, थप उपलब्धिका लागि अझ सुधारको खाँचो।

0: अपना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर, मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्ज सँगै शंखसभाको खाँदबारीमा रहेको रेडियो शंखसभा 95.5 मेगाहर्ज सँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्र र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा आराधना गर्दै हरितालिकाको व्रत बसेर मनाएका छन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत तीजको व्रत बस्ने परम्परा छ। यस दिन विवाहित महिला पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्दछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजको अवसरमा देशभरका विभिन्न शिवालयहरूमा विशेष पूजा तथा दर्शन गर्न भक्तजनको भीड़ लाग्ने गर्दछ। विशेष गरी महिलाहरूले भगवान शिवको पूजा आराधना गरी परिवारमा सुख शान्ति समृद्धि तथा दाम्पत्य जीवनको सफलताको कामना गरेर यो पर्व मनाउने गर्दछन्। तीजका अवसरमा महिलाहरूले बिहानैदेखि स्नान गरी शुद्ध वस्त्र धारण गरेर शिवालय तथा विभिन्न धार्मिक स्थलहरूमा शिवको पूजा अर्चना गर्दछन्। पूजामा शिवलाई मनपर्ने बेलपत्र, धतुरो, फूल, अक्षता, फलफूल तथा विभिन्न पूजा सामग्री अर्पण गर्ने गरिन्छ। तीजको धार्मिक सम्बन्ध विशेष गरी भगवान शिव र पार्वतीसँग जोड़िएको छ। धार्मिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गरी आफ्नो मनोकांक्षा पूरा गर्न गरेको तपस्या र व्रत स्मरण गरी हरितालिका तीज मनाउने गरिन्छ। नेपाली मौलिक पर्वको संरक्षण र निरन्तरतासँगै हालैको बाढ़ीबाट निधन भएकाहरूको चिर शान्तिको कामना गर्दै दमकमा सप्ताहव्यापी गणेश पूजा तथा आराधनाको आयोजना गरिएको छ। कार्यक्रमको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले वैदिक विधि अनुसार भगवान गणेशको मूर्तिमा प्राण प्रतिष्ठा तथा अनावरण गर्दै उद्घाटन गर्नुभयो। गणेश पूजा आराधना एवं विश्व शान्ति स्थापना समितिको आयोजनामा शुरू भएको पूजामा दैनिक रूपमा भगवान गणेशको पूजा आराधना भजन तथा आरती गरिने आयोजक समितिका सदस्य जनक कार्कीले जानकारी दिनुभएको छ। पूजा आयोजक समितिका संयोजक प्रकाश बुढाथोकीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा मूल पूजारी प्रेम गौतमले भगवान गणेशलाई विघ्न बाधा हर्ता तथा शुभ कार्यका देवताका रूपमा पूजा गरिने उल्लेख गर्दै गणेशको आराधनाले सकारात्मक सोच, आपसी सद्भाव र शान्तिको भावना विकास गराउने बताउनुभयो। आयोजक समिति सदस्य रोहित आचार्यले स्वागत गर्नुभएको कार्यक्रममा ताप्लेजुङ स्थित पाथिवरा धामका पुजारी डिल्लीराम आचार्य तथा पाथिवरा बाबा, सशस्त्र प्रहरी उपरीक्षक दिनेश बस्नेत लगायतको उपस्थिति रहेको थियो। लोकप्रिय भजन टोली नमनको विस्तृत सहित सोमबार शुरू भएको गणेश पूजा आगामी असोज 5 गतेसम्म चल्ने आयोजक समितिका सचिव गिरिराज भट्टराईले जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1392 पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार बाढ़ीमा परेका 4089 जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार फेला परेका सबमध्ये 542 पुरूष, 336 महिला र 514 आंशिक अंग मात्र फेला परेका छन्। हालसम्म फेला परेका मध्ये 103 शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिएको छ। बाँकी शवको पहिचान र शनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकताका साथ अघि बढ़ाइएको प्रहरीले जनाएको छ। बेपत्ता भएका 4000 भन्दा बढ़ी व्यक्तिको खोजी तीव्र पारिएको छ। बेपत्ता हुने स्वदेशी नागरिकतर्फ 2907 पुरूष, 572 विदेशी नागरिकतर्फ 272 पुरूष र 328 जना महिला छन्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ। सोमबार सिंहदरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने बताउनु भएको हो। यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढ़ीपछिको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानका विषयमा जानकारी र सुझाव भएको थियो। सो क्रममा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले बाढ़ीका कारण सड़क सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकाले क्षतिग्रस्त सड़कलाई छिट्टो खुलाउनु पर्ने बताएका थिए। नगरपालिकाका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल भगाएको र रसुवा धादिङ विदुर जोड़ने सड़कहरू अवरूद्ध हुँदा राहत तथा उद्धारमा समस्या देखिएको बताउनुभयो। प्रधानमन्त्री शाहले तीनवटै सरकार मिलेर आवश्यक पूर्वाधार तत्काल बनाउने प्रतिबद्धता समेत जनाउनु भएको विदुर नगरपालिकाका प्रमुख श्रेष्ठ उहाँले बताउनुभयो। प्रधानमन्त्रीसँगको भेट सम्बन्धी उहाँको यही जानकारीमूलक भनाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: प्रधानमन्त्रीज्यू हाम्रो घटना घटिसकेपछि भोलिपल्टै पुग्नु भएको होइन, उहाँले सबै हिसाबको व्यवस्थापन गर्छौ भनेर भन्नुभए अनुसार हामी तिनैवटा त मिलेर हामीले काम गर्यौं, उद्धारको काम गर्यौं, राहतको काम गर्यौं। अब होल्डिङ सेन्टरहरू पनि हामीले अहिले विद्युत नगरपालिकामा करिब 20 होल्डिङ सेन्टरमा 1500 चाहिँ हाम्रो प्रभावितहरू हुनुहुन्छ। हाम्रो 1710 घरधुरी चाहिँ क्षति भएको छ, 397 जति क्याजुअलिटी, 160 हेक्टर जमिन कृषि योग्य जमिनहरू अब क्षति भएको छ होइन। अब हाम्रा बजारहरू धेरै क्षति भएको अवस्था छ। अब प्रधानमन्त्रीज्यूले हामीलाई हाम्रो अवस्था के छ होइन, अब भूगोल हाम्रो भएको हिसाबले सँगै सबै निर्णयहरू व्यवस्थापन गर्ने, प्रदेशले सहजीकरण गर्ने हिसाबले यहाँहरूको के छ समस्या होइन, हामी कस्तो खालको समस्या समाधान गर्नुपर्छ भन्ने हिसाबले उहाँले जुन खालको आज इनिसिएसन दिनुभयो होइन, हामी सबै जनप्रतिनिधिहरू एकदम आभार व्यक्त गर्न चाहन्छु।
2: बाँदरबाट परम्परागत अन्नबाली जोगाउन मुस्किल भएपुरका किसानले खेती गर्ने शैली नै फेरेका छन्। मकै, कोदो, धानदेखि विभिन्न फलफूलसम्म बाँदरले नष्ट गर्न थालेपछि किसानले विकल्पका रूपमा विसार खेतीलाई रोजेका हुन्। विशेष गरी तल्लो भेग तथा जंगल आसपासका क्षेत्रमा बाँदरको समस्या बढ़ी भएकाले ती क्षेत्रमा विसार खेती विस्तार हुन थालेको हो। भोजपुर पाँच पोखिमका किसान नवराज पुयलका अनुसार बाँदरबाट अन्नबाली जोगाउन निरन्तर निगरानी गर्नुपर्ने भए पनि विसारमा त्यस्तो समस्या छैन। विसार खेतीबाट आमदानी समेत राम्रो हुन थालेपछि किसानको थप आकर्षण बढ़ेको छ। भोजपुर पाँचका किसान मैया नानी नेउपानीका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै खपत हुने गर्छ। उहाँका अनुसार अहिले स्थानीय बजारमा बेसारको पिठो प्रति कुरुवा 100-120 रूपियाँसम्ममा बिक्री हुने गर्छ। उत्पादनपछि बजार खोज्न पर्ने समस्या समेत नहुँदा किसानहरू बेसार खेतीतर्फ उत्साहित छन्। जंगल नजिकका खेतबारीमा वर्षौंदेखि अन्नबाली लगाउने र बाँदरबाट जोगाउन समस्या रहँदै आएको थियो। संखुवासभाको खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्र साहु महाजनसँग भएको ऋण तथा आर्थिक लेनदेन सम्बन्धी कागजात प्रमाणित गराउन नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै 2083 भदौ 30 असोज 30 गतेसम्म सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो। नगर प्रमुख महेश थपलियाका अनुसार स्थानीय साहु महाजनसँग विभिन्न मितिमा लेनदेन गरेका नागरिकले ऋण रकम फिर्ता गर्ने क्रममा विभिन्न वाहना बनाई रकम असुली गर्न अवरोध सिर्जना गरेको भन्दै लिखित तथा मौखिक उजुरीहरू नगरपालिका तथा वडा कार्यालयमा प्राप्त भएका छन्। त्यसपछि लेनदेन सम्बन्धी कागजको सत्यता र आधिकारिकता जाँच गरी वडा कार्यालयबाट प्रमाणित गर्नुपर्ने भएकाले सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले ऋण सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य कागजात लेनदेन सम्बन्धी प्रमाणीकरण गराउनुपर्ने, पीड़ित पक्षलाई तोकिएको अवधिभित्र वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेको थपलियाले जानकारी दिनुभएको छ। सुनसरीको बराह क्षेत्र नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा धनी पूर्जा प्राप्तिको प्रक्रियामा अघि बढ़ाउन निस्ता वितरणको काम तीव्र पारेको छ। नगरपालिकाका 11 वडामा कुल 10,407 जना निस्ता पाउने प्रक्रियामा रहेको बराह क्षेत्र नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार अधिकांश वडामा निस्ता वितरण भइसकेको छ भने वडा नम्बर 1, 3, 4 र 6 वितरण गर्न बराह क्षेत्र नगरपालिका 10 362 जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई निस्ता वितरण गरेको वडा अध्यक्ष तेज बहादुर गुरूङले बताउनु भएको छ। खबर परिक्रमामा अब पालो ब्रेकको।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है। बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यहाँ शीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली अम्बरदह।

0: भेटासाट गर्ने पर्वको रूपमा मानिन्थ्यो। महिलाहरू समूहमा भेला भएर मौलिक तीज गाउँदै आफ्ना सामाजिक पारिवारिक तथा व्यक्तिगत अनुभवहरू अभिव्यक्त गर्ने गर्थे। तर पतिको दीर्घायु र पारिवारिक सुख शान्तिको कामना गर्दै निष्ठापूर्वक व्रत लिई मनाइने पर्व क्रमिक रूपमा बदलिँदै गएको पनि देखिन्छ।
1: पहिले अब माइती लिन आउँथे, अब जान्छ माइत जान्छ लिन आउँथे, अहिले हलोमा छ, अहिले जाने कुरो पनि छैन, केही छैन। अब अहिले त अब कोही आउँदैनन्, कोही जाँदैन, आउँछन् जान्छन्, कता आउँछन् कता फोनबाट हुन्छ, पहिलेको जस्तो छैन। अहिले पहिले आउनुहुन्छ बुवा आउनुहुन्थ्यो, दाजुभाइ आउनुहुन्थ्यो, लान्थे चेलीबेटी, अनि कसैले पठाउँदैनथे, र रुँदै बस्नुपर्थ्यो, अब मेलापातमा जानुपर्थ्यो, घाँसपातमा जानुपर्थ्यो। अहिले अब जताभावी नै अब छ, अहिले जस्तो लुगा लाए पनि छ, जस्तो गरे पनि छ, पहिलेको त्यस्तो थिएन। लिन आउँथ्यौँ, जान्थ्यौँ, दर पकाउँथ्यौँ, खान्थ्यौँ, जिम्ती लेख्थ्यौँ, राति पूजा लाउँथ्यौँ, अनि सङ्गीनी खेल्थ्यौँ, बालन खेल्थ्यौँ।
0: धार्मिक ग्रन्थहरूका अनुसार यो पर्व देवी पार्वतीले भगवान शिवलाई पतिका रूपमा पाउनका लागि गरेको कठोर तपस्याको स्मरण स्वरूप मनाइन्छ भन्ने मान्यता छ। हरितालिका शब्द हरित अर्थात हरण गरिएको र आलिका अर्थात साथी सखी शब्दबाट बनेको मानिन्छ, जसले पार्वतीका सखीहरूले उनलाई घरबाट लगेर वनमा लुकाई तपस्यामा सघाएको प्रसंगलाई जनाउँछ भन्ने विश्वास पुराणहरूमा पाइने धार्मिक सामाजिक अगुवाहरूको धारणा छ।
2: शुक्ल पक्षको तृतीया तिथिलाई हरितालिका भनेर पनि धर्मशास्त्रमा बुझ्न पाइन्छ, र साथीहरूले हरण गरेर पार्वती मातालाई हरण गरेर लगेर हुनाले यसको नाम हरितालिका ती भन्ने रहेको पुराणमा अथवा कथामा शास्त्रमा आउँछ, होइन? यो भाका शुक्ल पक्षको तृतीया आजलाई नै हरितालिका ती भनिन्छ।
0: पछिल्लो समय तीज मनाउने शैलीमा परिवर्तन देखिएको छ। तीज गीतमा आधुनिक संगीतको प्रयोग, भड्किलो पहिरन, महँगा भोज तथा पार्टी प्यालेसहरूमा हुने दर कार्यक्रम र सामाजिक सञ्जालका लागि गरिने फोटो तथा भिडियो प्रदर्शनले पर्वको स्वरूप नै परिवर्तन भइरहेको प्रति धेरैले चिन्ता पनि जनाएका छन्।
3: नेपालमा मात्र नभएर विश्वमा नै महिलाहरूले तीज मनाउनुहुन्छ, तर यो तीज मनाउनु भनेको हामीले एउटा धनी महिलाहरूदेखि लिएर एउटा गरीब महिलाहरू समक्ष पनि उहाँहरूका दुःख पीड़ामा हामीले साथ दिँदै उहाँहरू समक्ष हामीले महिलाहरूका ती वेदनाहरूका गीतहरू गाउने अनि उहाँहरूको दुःखमा साथ दिने, उहाँहरूलाई हामीले पनि अगाडि बढाउने, यस्ता हामीले उहाँहरूसँग हामीले तडक भडक होइन, सामान्य रूपले उहाँहरूसँग जस्तो खानपिन छ त्यसैमा हामी रमाउने।
4: बर्खाभरि गलित थकित शरीर भएको हुनाले त्यस दिदीबहिनीहरूले घरमा काम मात्रै गर्नुपर्ने र खानलाई राम्रोसँग नपाउने भएको हुनाले त्यो चेलीबेटीलाई चाहिँ बर्खाभरिको थकाइ पनि मरोस्, खान पनि राम्रोसँग खान पाउन् भनेर माइतीले ल्याएर चेलीबेटीलाई खुवाउने चलन थियो। त्यसमा अब तिजको दिन हरितालिका तिजको दिन दर खुवाए, अघिल्लो दिन दर खुवाएर भाद्र शुक्ल तृतीयाको दिन व्रत बसी, त्यसको भोलिपल्ट चौथीको पनि पूजा गरी पञ्चमीको व्रत बसेर तिजको समापन गर्ने चलन चलिआएको थियो भने अहिले भनेको चाहिँ भदौ नभएदेखि नै एक महिना अगाडिदेखि नै तिजको दर खाने चलन चलिआएको छ।
0: तिजको मौलिकता जोगाउँदै आधुनिक पुस्ताको रुचिलाई समेत समेट्न सके पर्वको सांस्कृतिक महत्व अझ बलियो भन्ने देखिन्छ। त्यसका लागि परिवार, समुदाय, सांस्कृतिक संस्था तथा स्थानीय तहले मौलिक तीज गीत, नृत्य र परम्परागत अभ्यासको संरक्षणमा समेत ध्यान दिन जरूरी रहेको सामाजिक अगुवाहरूले बताएका छन्।
5: साधारण सभाका विभिन्न चरण पार गर्दै झापाको दमकाठमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुद्देशीय सहकारी संस्थाले आफ्नो 26 वार्षिक साधारण सभा अन्तर्गत माइनोट प्रमाणीकरण सभा सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष भरत कुमार समलगाईको अध्यक्षता र राष्ट्रिय सहकारी ब्याङ्क अध्यक्ष लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्यमा भएको हो। सभामा संस्थाको गतिविधि, सदस्यहरूको सहभागिता तथा सहकारी मार्फत आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा संस्थासँग उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। संस्थासँग नियमित र उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ।

0: अब सुन चाँदीको बजार भाउ। तीजको दिन आज सोमबार सुन चाँदीको भाउ घटेको छ। सुन आज तोलामा 1200 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार हिजो सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 3,01,000 रूपियाँमा कारोबार भएको हो। यस्तै हिजो तोलामा 60 रूपियाँले बढ़ेर चाँदी तोलाको 4,660 रूपियाँमा कारोबार भएको थियो। आज 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
1: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
2: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
1: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
2: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, घिजा सुन्निने, श्वास गनाउने, घिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
1: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
2: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
1: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डिम्याट नम्बर 023575906। ओम शान्ति डेन्टल, मुस्कान सधैँ।

0: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर. जम्मू कश्मीरमा विद्रोही संगठन लश्कर ए तोयबाले आफ्नो सञ्जाल पुनर्जीवित गर्ने प्रयास तीव्र पारेपछि भारतीय सुरक्षा निकायले कार्यवाही अझ कड़ा बनाएका छन्. गुप्तचर रिपोर्टका अनुसार उपत्यकामा विद्रोही संगठनले आफ्नो प्रभाव पुनः कायम गर्नका लागि युवाहरूलाई कट्टरपन्थी बनाउने प्रयास बढ़ाइरहेको छ. प्राप्त गुप्तचर सूचनालाई आधार मानेर राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईए र राज्य अनुसन्धान एजेन्सी एसआईएले सतर्कता उच्च पारेका छन्. सुरक्षा अधिकारीहरूका अनुसार लश्करले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा विशेष इकाईहरू खड़ा गरेको छ. हाल कश्मीर उपत्यकामा कट्टरपन्थी गतिविधिहरूमा कमी आए पनि यसलाई लश्करले ब्युझ्याउने प्रयास गरिरहेको भारतीय गुप्तचरहरूको खुलासा छ. पाकिस्तानले लश्कर ए तोयबालाई समर्थन दिइरहेको आरोप भारतले लामो समयदेखि लगाउँदै आएको छ, जसलाई पाकिस्तानले अस्वीकार गर्दै आएको छ. अब खेल खबर. एसीसी प्रिमियर कपको उपाधि प्राप्त भएसँगै नेपाली क्रिकेट क्षेत्र उत्साही बनेको छ. क्रिकेट एसोसिएशन नेपाल क्यानका सचिव पारस खड्काले एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ. युवा खेलाड़ीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको र समग्रमा नेपाली क्रिकेट टोलीले राम्रो गरिरहेको उहाँको भनाई छ. उहाँले नेपालको एक दिवसीय ओडीआई संरचना र फर्मेटमा भने थप केही मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ. अहिलेका लागि एसिया कपमा छनौट हुनु टोलीका लागि मनोबल बढ़ाउने महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाई छ. यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुशी ल्याउन गर्व लागेको बताउनु भएको छ. नेपाली महिलाहरूको मुख्य पर्व तीज हर्षोल्लासपूर्वक मनाइँदै मौलिकता मासिनेप्रति बढ़दो चिन्ता. भोटेकुसी बाढ़ीमा बेपत्ता स्वयंको अझै खोजी जारी. अवस्था थाहा नपाउँदा परिवारमा पीड़ा. पुनर्स्थापनामा बजेट अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता. बाँदरबाट आधित भएका भोजपुरका किसानले रोजी अन्नबालीको विकल्प. बेसार खेती गर्न थालेपछि आनन्दसँगै बढ़्यो आमदानी. जम्मू कश्मीरमा विद्रोही संगठन लश्कर ए तैयबा पुनः सक्रिय. भारतले बढ़ायो सुरक्षा सतर्कता. र एसीसी प्रिमियर कपको उपाधि प्राप्त भएसँगै नेपाली क्रिकेट क्षेत्र उत्साही. थप उपलब्धिका लागि अझ सुधारको खाँचो.
1: This is Radio Sankhuasabha 95.5 MHz.
2: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई.
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन. कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा. विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू.
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने.
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ.
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ.
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ.
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ.
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ.
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ. साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ.
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ.
4: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ. साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ.
3: थप जानकारीको लागि 029-762-061
4: 029-570-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: This is Radio Sankhuasubha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5562-320 र 98-420-50541।
5: कान्तिपुर डायरी।

व्हाइट बडी जहाज जापानमै रोकिएपछि नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान प्रभावित, प्राविधिक समस्या देखिएपछि 226 यात्रु सहितको उडान अनिश्चित। भोटेकोची बाढ़ी प्रभावितको पुनर्स्थापनाका लागि स्रोत कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने तयारी। आफ्नो पक्षका नेतालाई केन्द्रीय समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णयमा कंग्रेसका पूर्व सभापति देउवा पक्षको आपत्ति, एमालेमा पार्टी पुनर्गठन सम्बन्धी छुट्टा छुट्टै प्रतिवेदनलाई एउटै बनाउने सहमति। यमनमा सरकारी फौज र इरान समर्थित विद्रोहीको लड़ाईले फेरि हिंस्रक रूप लिँदै र निर्धारित समयमा कम बलिङ गरेको आरोपमा पाकिस्तान क्रिकेट टीमलाई आईसीसीको कार्यवाही।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा सहकर्मी नवीन र म अनिल। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
1: व्हाइट बडी जहाज जापानमै रोकिएपछि नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान तालिकामा फेरि प्रभावित देखिएको छ। जापानको नारिताबाट आज बिहान काठमाडौँ फर्कनु पर्ने जहाजमा प्राविधिक समस्या देखिएपछि 226 यात्रु सहितको उडान अनिश्चित बनेको छ। निगमको व्हाइट बडी जहाज आइतबार राति 11 बजे काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानका लागि उडेको थियो। निर्धारित तालिका अनुसार आज जापानको स्थानीय समय अनुसार बिहान 10:30 बजे नारिताबाट उडेर दिउँसो 3 बजे काठमाडौँ अवतरण गर्नुपर्ने थियो, तर जहाजको इन्जिनमा समस्या देखिएपछि नारितामै रोकिएको हो। जहाजको दायाँ तर्फको 2 नम्बर इन्जिनका 26 ब्लेड मध्ये एउटा ब्लेडमा क्षति पुगेको निगमले जनाएको छ। क्षतिग्रस्त ब्लेडका कारण जहाज उडाउनका लागि तयार हुन नसकेको हो। यसैबीच नेपाल वायुसेवा निगमको जापानको नारितामा प्राविधिक समस्याका कारण रोकिएको व्हाइट बडी जहाज तत्काल सञ्चालनमा आउन नसक्दा आजको दोहा उडान पनि प्रभावित भएको छ। निगमले आज राति काठमाडौँबाट दोहा जाने उडान मंगलबार राति 11 बजेसम्मका लागि सारिएको बताएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भुटेकोशी बाढ़ी प्रभावितको पुनस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज छलफल गर्दै प्रधानमन्त्री शाहले पुनस्थापनामा सरकारले आफूसँग भएका तथा दात्री निकायहरूले उपलब्ध गराएका स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताएका हुन्। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिबाटै विपदका बेलामा संघ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको थाहा पाउँदा खुशी लागेको पनि बताएका थिए। छलफलमा शाहले सरकारले प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
1: पूर्व सभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको संस्थापना पक्षले आफ्नो पक्षका नेतालाई केन्द्रीय समितिमा समायोजन गर्न लागेको भन्दै आपत्ति जनाएको छ। देउवा पक्षका नेता शशांक कोइरालाले आज पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा विभ्रान्त प्रेस विज्ञप्तिमा कोइरालाले पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा कोइरालाले कांग्रेसका नेता कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने उल्लेख गरेका छन्। विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले तत्कालीन सभापति देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका र हाल केन्द्रीय समितिबाट बाहिर रहेका सबै सदस्यलाई 15 महाधिवेशनमा सहभागी हुने गरी मनोनयन गर्ने निर्णय गरेको थियो। सोही निर्णय प्रतिवाद गर्दै देउवा पक्षले आज पत्रकार सम्मेलन गरेको हो। पत्रकार सम्मेलन कोइरालाले विशेष महाधिवेशन पक्षले पद व्यवस्थापनलाई राजनैतिक सहमतिक विकल्पका रूपमा अघि सारेको आरोप लगाएका छन्।
0: पार्टी पुनर्गठन र रूपान्तरणका लागि एमाले उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टा छुट्टै तयार गरेको प्रतिवेदनलाई एउटै बनाउने सहमति नेताहरूबीच भएको छ। थापाको समयजगतमा गत 21 फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न गठन भएको कार्यदलमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेलाको विकल्प अघि सारेका थिए। त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजार र दक्षिणपन्थी प्रवृत्ति भनी आरोप लगाएका थिए। काभ्रेको एक होटलमा 2 दिनसम्म बसेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई समेट्ने निर्णय गरेको एक नेताले बताएका छन्। उपाध्यक्ष द्वय थापा र विष्णु पौडेल अनि महासचिव शंकर पोखरेललाई दुवै प्रतिवेदन मिलाउने जिम्मा दिइएको नेताहरूले बताएका छन्।
1: नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्जनी चिन्ह र सैनिक संरचना प्रयोग गरेका कारण विवादमा परेको ग्रेन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले प्रारम्भिक सुनवाई गर्दा सबै विपक्षीका नाममा कारण देखाउ आदेशसहित जवाफ माग गर्ने आदेश गरेको हो। अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोशाक, दर्जा तथा गतिविधिबारे कानूनी आधारसहित जवाफ पेश गर्न भनेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको 21 महासभामा नेपालको प्रतिनिधि मण्डलको नेतृत्व गर्ने तयारी गरिरहँदा उनले विश्व मञ्चमा नेपालको गम्भीर जलवायु जोखिमलाई कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा चासो देखिएको छ। हालैको भोटेकोशी बाढ़ीले पुर्याएको क्षति, उद्धार, राहत र पुनस्थापनाको चुनौतीबीच शाह महासभामा जान लागेका हुन्। उनको सम्बोधनबाट जलवायु न्याय अनुकूलनका लागि वित्तीय सहयोग र समानुपातिक जवाफदेहिताका लागि नेपालको प्रश्नमाग प्रस्तुत हुने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको सुझाव अब हामी प्रस्तुत गर्दैछौ।
2: युवा प्रधानमन्त्री पहिलो पटक संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै हुनुहुन्छ। त्यस अर्थमा उहाँले नेपालको जनजी विद्रोहले नेपालको राजनीतिलाई एउटा नयाँ पुष्पान्तरण गरेको छ र नयाँ युगको चेतना सहित नेपाललाई विश्व रंगमञ्चमा चिनाउने प्रयत्न गरेको छ। त्यसलाई सही ढंगले प्रस्तुत गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। जहाँसम्म महासभामा प्रस्तुत गर्नुपर्ने विषयवस्तुका कुरा छन्, त्यसमा सामान्यत औपचारिकता त थुप्रै कुराहरू हुन सक्छन्, तर मुख्य कुराहरू मध्ये केहीमा चाहिँ विशेष जोड दिनुपर्छ भन्ने मलाई लाग्छ। एउटा पहिलो चाहिँ जुन यो वर्तमान विश्व व्यवस्था छ, त्यो दोस्रो विश्वयुद्ध पछि बनेको जुन विश्व संरचना थियो, वर्ल्ड अर्डर जुन भन्ने गरिन्छ, त्यो करिब करिब पछिल्ला दशकमा भत्किसकेको छ। त्यो विश्व व्यवस्था अन्तर्राष्ट्रिय ऐन कानून अनुसार पालना गर्नु पर्थ्यो। ठूला देशहरूले खास गरी मुख्यत महाशक्ति अमेरिकाले पालना गरेको थियो, पाइँदै उसले जहाँ मन लाग्यो त्यहीँ गएर हस्तक्षेप गर्ने, अर्को देशका राष्ट्रपतिले अपहरण गरेर लिएर जाने, जहाँ पनि गएर सैनिक गर्ने गरेको छ। त्यसरी त्यसको देखासिखी गरेर अरू शक्ति केन्द्रहरूले पनि जुन त्यसो गर्दैछन्, त्यसले गर्दा विश्वलाई एउटा चरम अराजकतातिर लाँदैछ। यो आणविक हतियारले सम्पन्न विश्वमा यस्तो अराजकता रह्यो भने मानव जाति नै विनाश हुन सक्ने खतरातिर पनि जान सक्छ। त्यसैले एउटा नयाँ विश्व व्यवस्था जसमा चाहिँ सबै देशहरूको सार्वभौम देशहरूको समान अधिकार, समान राष्ट्रिय स्वाधीनताको अधिकार कायम रहन्छ, त्यसलाई कायम गर्ने ढंगले आवाज उहाँले उठाउनुपर्छ। खास गरी हामी कथित ग्लोबल साउथ भन्ने देशहरूमा जुन हामी पर्छौं, त्यसको तर्फबाट चाहिँ उहाँले नयाँ विश्व व्यवस्थाको निम्ति आवाज उठाउनुहुनेछ भन्ने मेरो पहिलो उहाँले चाहिँ आग्रह छ। दोस्रो, जुन आर्थिक विश्व आर्थिक प्रणाली छ, त्यसले गर्दाखेरि हाम्रो जस्ता ग्लोबल साउथका देशहरूले ठूलो नोक्सानी बेहोर्नु परिरहेको छ। अब हामीले जुन अन्तर्राष्ट्रिय विभिन्न सन्धि सम्झौताहरू गरेका छौँ, त्यस अनुसार चाहिँ अझ विकसित देशहरूले पाउनु पर्ने जुन सुविधाहरू हुन्, अनि डब्ल्युटिओ लगायतमा पनि जुन सुविधाहरू भन्ने दिइएको हुन्छ, त्यो विविध कारणले गर्दा यो असमान प्रकारको चाहिँ विनिमय सम्बन्ध, चाहे वित्तीय सम्बन्धमा होस् चाहे व्यापारिक सम्बन्धमा होस्, हामीले चाहिँ एउटा प्राथमिक वस्तुहरू चाहिँ निर्यात गर्ने, श्रम निर्यात गर्ने र धनी देशहरूबाट चाहिँ महँगो प्रविधि र वस्तुहरू आयात गर्नुपर्ने जुन असमान आर्थिक प्रणाली विश्वमा बन्ने गइरहेको छ, त्यसले गर्दा हाम्रो जस्तो देश एउटा गरिबी र बेरोजगारी दुष्चक्रमा पस्न बाध्य छ र त्यसलाई निस्कनको निम्ति विश्वव्यापी रूपमा नै ग्लोबल साउथका देशहरूले आर्थिक रूपमा जुन हिजोको उपनिवेशवादी युगमा जुन खालको असमान प्रकृतिका सम्बन्ध कायम रहन पुगे, त्यसको अन्त्य गरेर समान ढंगले चाहिँ एउटा आर्थिक अवसरहरू प्राप्त गर्ने वित्तीय प्रणालीमा, व्यापारिक प्रणालीमा आदिको विषयमा चाहिँ उहाँले आज उठाउनुहुनेछ भन्ने मेरो दोस्रो चाहिँ आग्रह छ। तेस्रो चाहिँ अब अहिले यो जुन क्लाइमेट चेन्ज परिवर्तनको जुन खतरा विश्वव्यापी रूपमा नै एउटा भयावह बनेर जुन आएको छ, त्यसले गर्दा विकसित देशहरूले चाहिँ बढी कार्बन उत्सर्जन गर्ने, त्यसले बढेर गएको जुन विश्वको जुन एउटा तापक्रम छ, त्यो चाहिँ कोप लगायतका सम्मेलनहरूले जे जतिसुकै निर्णयहरू गरे पनि ठूला देशहरूले त्यसलाई पालन गरिरहेका चाहिँ छैनन्। खास गरी अमेरिका जस्ता ठूला देशहरूले कागजी रूपमा चाहिँ त्यसको चाहिँ विरोध पनि गरेका छन्। त्यसले गर्दा चाहिँ विश्व तापक्रम चाहिँ बढ्दै जाने, कार्बन उत्सर्जन बढ्दै जाने र त्यसले चाहिँ हिमालयहरू जस्तोमा चाहिँ हिउँहरू पग्लने, तर दक्षिण ध्रुवतिरको हिउँहरू पनि पग्लने, र त्यसले गर्दाखेरि यो महाविपत्तिहरू चाहिँ आउने स्थिति बन्छ। त्यसको चाहिँ पछिल्लो उदाहरण चाहिँ अहिले हामीले नेपालमा चाहिँ हामीले देखेका छौँ। त्यसो भएको हुनाले यो वातावरणीय विनाशको कारणले गर्दा प्रशस्त देशहरू जसले कार्बन उत्सर्जनमा कम योगदान गर्छौँ, अब अहिलेको अर्थाङ्ग अनुसार 0.01% मात्रै हामीले चाहिँ कन्ट्रिब्युट गर्छौँ, तर चाहिँ हाम्रो त्यसको मारमा चाहिँ हामी जस्ता चाहिँ हिमालयका देशहरू र समुद्री तटका देशहरू पर्ने जुन एउटा खतरा बढ्दै गएको छ, यो विषयमा चाहिँ गम्भीर ढंगले उठाउनु पर्छ र तत्कालीन रूपमा चाहिँ अहिले जुन यो टेकोसी महाविपत्ति नेपालमा आइपरेको छ, त्यसको निम्ति चाहिँ अब हामीले अन्तर्राष्ट्रिय चाहिँ कानून अनुसार अथवा त्यो सम्मेलनले गरेका निर्णयहरू अनुसार जुन हामीले क्षतिपूर्ति प्राप्त गर्नुपर्छ, त्यसको निम्ति पनि गम्भीर ढंगले उठाउनु हुनेछ भन्ने मेरो त्यत्रो उहाँलाई आग्रह छ। र चौथो चाहिँ मुख्य रूपमा अझ विकसित देशहरू जो अहिले ग्लोबल साउथ भनिन्छ, हुन्छ तिनीहरूलाई यो जुन विश्व प्रणाली अनुकूल चाहिँ भनेको छैन। संयुक्त राष्ट्रसंघ लगायतमा चाहिँ केही देशहरूको जुन खालको हैकम छ त्यसले गर्दा खासगरी चाहिँ यो सुरक्षा परिषद लगायतको जुन एउटा पुरानो संरचना छ त्यसले गर्दा बहुसंख्यक देशहरू चाहिँ त्यो संयुक्त राष्ट्रसंघ जस्तो संस्थामा उहाँहरू कुनै पनि भूमिका नराख्ने जुन अवस्था बनेको छ। त्यसो भएको हुनाले अब अहिलेको लोकतान्त्रिकको मान्यता अनुसार चाहिँ यो संयुक्त राष्ट्रसंघको पनि एउटा पुनर्संरचना गरेर हाम्रा जस्ता अल्प विकसित अथवा ग्लोबल साउथहरूका देशहरूको पनि पर्याप्त सुनवाई हुने गरी हाम्रो पनि अधिकार सुनिश्चित हुने गरी र विश्वमा शान्ति कायम हुने गरी त्यसलाई चाहिँ अगाडि बढाउनुपर्छ र यो आणविक हतियारहरूको विविधता यो इआई लगायतको चाहिँ विश्वव्यापी रूपमा गरिनुपर्ने नियमन लगायतका विषयमा र बढ्दो चाहिँ आर्थिक जुन असमानताले गर्दाखेरि विश्वमा जुन द्वन्द निरन्तर बढ्ने खतरा चाहिँ बढ्दै गएको छ त्यो विषयमा चाहिँ उहाँले आज उठाउनुहुनेछ भन्ने मेरो चाहिँ उहाँलाई चाहिँ आग्रह छ।
0: उहाँ हुनुहुन्थ्यो पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई। प्रधानमन्त्री बालेन्द्र शाहले न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको प्रतिनिधि मण्डलको नेतृत्व गर्ने तयारी गरिरहँदा नेपालको तर्फबाट उठाउनु पर्ने मुद्दाका सन्दर्भमा केही सुझाव दिँदै हुनुहुन्थ्यो।

0: नवम्बरमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: सम्भावित विपदको सामना गर्न आजैदेखि पूर्व तयारी गरौ।
2: मोबाइलमा पर्याप्त ब्यालेन्स र चार्ज राख्नुहोस्। वर्षा र बाढी सम्बन्धी जानकारी टोल फ्री नम्बर 1155 तथा आधिकारिक स्रोतबाट नियमित रूपमा लिनुहोस्। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सुरक्षित राख्नुहोस्।
1: घरमा अन्न, दाल, नुन, तेल, साबुन, औषधि तथा पानी शुद्ध गर्ने सामग्री सुरक्षित र अग्लो ठाउँमा राख्नुहोस्। नागरिकता, लाल पुर्जा, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पानी नपस्ने गरी सुरक्षित राख्नुहोस्।
2: नजिकैको सुरक्षित र अग्लो स्थान पहिचान गरौ। टर्च, डोरी, सिट्ठी तथा प्राथमिक उपचारका सामग्री तयार राखौ।
1: पूर्व तयारीले नै विपदको जोखिम घटाउँछ। सतर्क बनौ, सुरक्षित रहौ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।
3: ओहो जेठा, बजार भेट कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: हैट लाटा, जुन पाइन्छ त्यही किन्छस्? पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ

0: प्रकाशन बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। तामाङलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौँबाट आज हिजो मात्रै अनुमति लिएको थियो। अदालतमा मुद्दा दर्ता भए पनि हाजिर नभएकाले पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए। तामाङ नयाँ बजारमा रहेको ओसन ट्रान्सपोर्ट एडभेन्चर प्रणालीका संचालक पनि हुन्। भदौ 10 को बाढ़ीपछि प्रभावित पालिकाका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको छलफलमा तामाङ पनि सहभागी थिए। बैठक सकेर निस्केपछि उनी पक्राउ परेका हुन्।
1: नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेलामा क्रिकेट मार्फत नेपालीमा खुशी ल्याउन सकेकोमा गर्व लागेको बताएका छन्। एसीसी प्रिमियर कपको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै लामिछानेले भने,
2: खुशी छौ सबैजना। अब यो दुःखद समयको बीचमा पनि अब क्रिकेट टिमले जुन एउटा उपलब्धि हासिल गरेको छ, आई गेस त्यो समयमा सबैजना यहाँहरूले चाहिँ जति माया दिनुभयो, जति सपोर्ट गरिदिनुभयो र जुन एउटा खुसीको खाँचो नेपाललाई समग्रमा एउटा देशको रूपमा जुन चाहिएको थियो, आई गेस त्यो चाहिँ अब क्रिकेटको माध्यमबाट भए पनि कुनै पनि माध्यमबाट भए पनि भइरहेको थियो अहिले। र त्योभन्दा पनि अब क्रिकेट एउटा पाटो भइहाल्यो, तर यहाँ चाहिँ अब जसरी नेपाल दुखिरहेको बेलामा सबैजनाले एकअर्कालाई साथ दिइराख्नु भएको थियो, त्यो एकदम प्रशंसनीय योग्य थियो। साथै अब एसिया कप सेकेन्ड टाइम पुगेको छ नेपाल, अब खुसी छौँ। हामी सबैजना मेहनत गरेको थियौँ यसको लागि, जानुभन्दा अगाडि हामी सबैजनाले प्रमिस पनि गरेको थियौँ कि यो ट्रफी हामी फिर्ता घरमै नै लिएर आउनेछौँ। र त्यो प्रमिस फुलफिल गर्नको लागि भनेर मात्रै होइन कि सबैजनाले उत्तिकै राम्रो प्रदर्शन गर्नुभएको छ। सो एकदम प्राउड फिल भइरहेको छ कि अब यो टिम चाहिँ एउटा राम्रो बाटोमा चाहिँ हिँडिरहेको छ। स्ट्रेटेजी सिम्पल थियो, अब आफ्नो बेसिकमा चाहिँ फोकस गर्ने म चाहिँ, र त्यो दिन चाहिँ हामीले यति मात्रै सोचेको थियो कि अब लेट्स प्ले लाइक वी आर प्लेइङ अवर लास्ट गेम अफ द आफ्नो को लागि, अर मेबी आफ्नो जिन्दगीकै लास्ट गेम खेले जसरी खेलौँ यसलाई, त्यतिकै इन्जोय गरौँ र सकेसम्म आफ्नो बेस्ट गरौँ, बेस्ट दिनको लागि पनि प्रोसेसहरूमा फोकस गरौँ भन्ने थियो। र बल बाई बल एभ्री सिङ्गल बल चाहिँ त्यो गेमको हाम्रो लागि उति नै भनौँ जुन तरिकाले सबै बोलर्सहरूले एफर्ट लगायो पछि ब्याटिङ पछि, आई गेस त्यो ब्याटिङमा पनि डिपी र बसीले जुन तरिकाले टिमलाई सम्हालेर अगाडि लिएर जानुभएको थियो त्यो पनि एकदम प्रशंसनीय योग्य नै छ। साथै अब जति पनि बोलरहरू आउनु भएको थियो प्लानहरू हामीले राम्ररी मिलाएर लिएर गएको थियौँ र 147 अन द्याट पर्टिकुलर गिभन डेमा चाहिँ ठिक्कको टोटल थियो, नट हाम्रो पोटेन्सियललाई दर्शाउने। 180-200 त्यो विकेटमा एकदमै राम्रो टार्गेट हुन सक्थ्यो, तर 147 को लागि आउटस्ट्यान्डिङ आफ्नो एफर्टहरू लगाउनु पर्ने नै थियो। र सायद त्यो दिन चाहिँ सबैजनाले आफ्नो आउटस्ट्यान्डिङ पर्फर्मेन्सहरू निकाल्नु भएको छ, एफर्ट लगाउनु भएको छ, जसले गर्दा चाहिँ आज नेपाल यहाँसम्म आइपुग्यो। विकेट राम्रो थियो, फाइनल गेमको लागि विकेट एकदम राम्रो थियो। हामीले पनि त्यति नै राम्रो अप्सन के हुन सक्छ, टस जितेर ब्याटिङ लिनु नै राम्रो अप्सन हुन्छ कि जस्तो लागिरहेको थियो। सो हामीले त्यही नै रोज्यौँ। साथै अब आफ्रेम अनि त्यसपछि अर्जुन साइडमा अनि लगत्तै जति पनि प्लेयरहरू जानुभएको थियो, गुलसन लगत्तै अब सबैजनाले एकदमै राम्रो प्रदर्शन गर्नुभएको थियो। बोलिङ साइडमा अफकोर्स 313 अरू डेमा चाहिँ नर्मली हेर्दा इजी पनि लाग्छ, तर त्यो विकेटको हेरिकन चाहिँ अलि नट इट टफ पनि, तर हामीलाई चाहिँ 2-3 विकेट अर्ली हामीले पायो भने त्यसपछि गेममा हामी फिर्ता आउँछौँ भन्ने चाहिँ 100% ढुक्क नै थियो त्यसलाई। र यो गेम लास्ट ओभरसम्म पनि जान्छ भन्ने चाहिँ थियो, तर ओपोनेन्टले पनि अब 260-270 रन हानेपछि कुनै एकजनाले त राम्रो खेल्ने नै हुन्छ अवश्य पनि। तपाईँले जहिले पनि हेर्नुहुन्छ क्रिकेट नजिकबाट निहाल्नुहुन्छ भने अब इट्स गेम अफ फन, इट्स गेम अफ मिराकल। सो मिराकल भन्दा मेन चाहिँ मोर आई गेस हामीले एज ए टिम एज ए कन्ट्री जसरी खेलेको थियौँ त्यहाँ गएर, त्यो चाहिँ जिन्दगीभरि नै याद रहने। हाम्रो टिमको सबभन्दा ठुलो यङ्स्टर भनेको करण दाई नै हो, उहाँले सबभन्दा राम्रो गरिराख्नु भएको छ। साथै अब बाघी त हामी अब बकरेको बच्चा नै हो, हामी सबैजना अब प्रयास गरिरहेको छौँ, अब ट्राई गरिरहेको छौँ। एउटा राम्रो वातावरण छ जुन चाहिँ एउटा टिमभित्रको चाहिन्छ होइन, अब सबैजना एकअर्काको लागि पुस गरिरहेको छौँ, राम्रो होस् राम्रो टिमको लागि राम्रो होस् भन्ने छ। र यङ्स्टरदेखि सिनियरदेखि कोही पनि यो टिममा चाहिँ तलमाथि केही पनि हुने होइन, अब इट्स जस्ट अबाउट गोइङ देयर एक्सप्रेसिङ युर सेल्फ इन्जोइङ द गेम अनि टिमको लागि चाहिँ रिजल्ट निकाल्ने, देशलाई खुसी बनाउने। खुसी छु, म्यान अफ द टुर्नामेन्ट पक्कै पनि अब टिमको जितको लागि भएको कारणले पनि हुन्छ, बट आई मिन इन्डिभिजुअल पर्फर्मेन्समा जाँदा चाहिँ खुसी लाग्छ टिमको जितमा चाहिँ कन्ट्रिब्युट गर्न पाए।
1: यसैबीच नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपालभन्दा बाहिर गएर प्रिमियर कप जित्नु ठूलो उपलब्धि भएको बताएका छन्।
3: एसिया कप सेकेन्ड चोटि हामी क्वालिफाई भएका छौँ एन्ड भेरी प्राउड अफ द फ्याक्ट द्याट अब टिमले राम्रो क्रिकेट खेल्यो। एसिया कपमा जानु भनेको इट्स वन्डरफुल अपर्च्युनिटी, फेरि पनि लास्ट टाइम इन्डिया पाकिस्तानसँग खेल्दाखेरिको एक्सपिरियन्स सबै कुरा हेर्दा बुझ्दाखेरि, र लेट्स होप बिलिभ द्याट विल बी एबल टु पर्फर्म अझ धेरै। र फर नाउ आई थिङ्क कंग्रेचुलेसन्स हाम्रो सम्पूर्ण क्रिकेटको स्टेक होल्डर्सहरू सबैलाई। क्रिकेट इज अ टिम स्पोर्ट, खेलकुदको अर्को यथार्थ के हुन्छ, जितेपछि सबै कुरा राम्रो अनि रिजल्ट नआउँदाखेरि चाहिँ अब स्वाभाविक रूपले क्रिटिसिजम पनि हुन्छ, बट आई थिङ्क ओभरअल द क्रिकेट टिम इज

0: डुइङ वेल होइन. अब अहिले ओडिआई लिगको हाम्रो जुन फर्मेट छ त्यसमा अलिकति हामीले मेहनत गर्नुपर्ने छ, बट फर नाउ एसिया कप क्वालिफाई गरेका छौँ. त्यो एउटा टिमको लागि चाहिँ अब मुराल बुस्टिङ एउटा इन टु द ओडिआई स्ट्रक्चर. र अहिलेलाई चाहिँ आई थिङ्क वी सुड टक अबाउट द पोजिटिभ. यो टुर्नामेन्टमा राम्रो क्रिकेट खेल्यौँ र स्पेसली नेपालभन्दा बाहिर प्रतियोगिता जित्यौँ. सो त्यो आफै पनि एउटा बिग अचिभमेन्ट हो. जुन एसियन क्रिकेट काउन्सिल र एसिसी अन्तर्गतको हाम्रो टिमहरू छन्, सजिलो छैन एसियामा टिमहरूसँग कम्पिट गर्नको लागि हामीले हेऱ्यौँ जसले जसले पनि अग्रसर गर्न चाहन्छ. बट ग्ल्याड द्याट अवर टिमले भनौँ न यो प्रदर्शन राम्रो गरेर जितेर दे म्यानेज टु वन्स अगेन जुन परिस्थिति हाम्रो देशमा विगतको भनौँ न 3-4 हप्तादेखि भइरहेको छ अलिकति भए पनि अब खुसीको मुहार आएको छ. एज पार्ट अफ क्रिकेट भनौँ न एसोसिएसन अब हामी क्रिकेटबाट राष्ट्रले जोड्ने अभियानमा छौँ र लागिरहेका छौँ. होइन हाम्रो त भनौँ अर्को वर्षसम्मको लागि नै क्याजुअल त बनिसकेका छ. क्रिकेट टिम बिजी नै हुने यसपछि नेक्स्ट भनेको अब एसियन गेम्स छ. त्यहाँ पनि अब मेडल जित्ने एउटा महत्वपूर्ण भनौँ न एउटा प्रतियोगिता भएको एउटा अपर्च्युनिटी छ. लास्ट टाइम वी केम भेरी क्लोज. त्यसपछि सीडब्ल्यूसी छ, नेपाल प्रिमियर लिग छ, अब नेपालको ओडिआई ऱ्याङ्किङ अनुसारले प्ले अफ होला. नेक्स्ट इयर हामीले बायोलाट्रल सिरिजहरूको लागि पनि पहलहरू गरेका छौँ. निरन्तर रूपमा क्रिकेटहरू धेरै छन् र तयारीको क्रममा पछि प्रतियोगिता अनुसारले हामी सबैले जानकार गराउने नै छौँ.
1: उहाँ हुनुहुन्थ्यो क्यानका सचिव पारस खड्का. नेपाली क्रिकेट टीमले प्राप्त गरेको पछिल्लो उपलब्धिबारे जानकारी दिनुहुँदै नेपालले मलेसियामा आज प्रतियोगिताको फाइनलमा युएलाई हराउँदै उपाधिसँगै दोस्रो पटक एसिया कपमा स्थान सुरक्षित गरेको हो. अमेरिकी दूतावासले बाढ़ प्रभावित दुर्गम क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पुर्याउन सशस्त्र प्रहरी बल एपीएफलाई अमेरिकी प्रविधिको कारको ड्रोन हस्तान्तरण गरेको छ. अमेरिकी दूतावासका अधिकारी तथा एपीएफ र सेभेन समिट ट्रेक्सका प्रतिनिधिको उपस्थितिका बीच अमेरिकामा निर्मित कारको ड्रोन हस्तान्तरण गरिएको हो. कठिन भौगोलिक अवस्थाका कारण पहुँचमा समस्यामा रहेका बाढ़ी प्रभावित दुर्गम क्षेत्रमा अत्यावश्यक सामग्री पुर्याउन एपीएफले ड्रोनको प्रयोग गर्नेछ. सेभेन समिट ट्रेक्सले यसअघि अमेरिकी दूतावासको एसेन्ट समिट कार्यक्रम अन्तर्गत सो ड्रोनको परीक्षण गरेको थियो. परीक्षणका क्रममा ड्रोनले अत्याधिक कठिन परिस्थितिमा उच्च शिविरहरू बीच अक्सिजन सिलिण्डर र पर्वतारोहण सामग्री ओसारेको थियो. उच्च हिमाली क्षेत्रमा गरिएको सो परीक्षणले नेपालको चुनौतीपूर्ण भूगोलमा अमेरिकी प्रविधिको व्यावहारिक प्रयोग देखाएको अमेरिकी दूतावासले जनाएको छ.
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि. रसुवाको भोटे कोशी बाढीले तटीय क्षेत्रमा जोखिम बढ़ाएको छ. नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्.
4: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्. विशेष गरी पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ़ सड़क खण्डमा सतर्क रहनुहोस्.
3: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 मा सम्पर्क गर्नुहोस्.
4: सतर्क बनौ, सुरक्षित रहौ.
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी.
5: ओहो जेठा, बजार हिट कि क्या हो?
6: जस्ता पाता किनौ कि भनेर नि काका.
5: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
6: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि.
5: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्? पस्ताउनु पर्ला है पस्ताउनु.
6: उसो भए कुन किन्ने त काका?
5: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलाको गुराँस छ जस्ता पाता नै किन्ने नि लाटा.
6: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
5: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
7: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ.
6: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका.
5: उल्लास भए अरू किन खोज्ने?
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग. सरकारले बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताएको छ. बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन तुइन र झुलुङ्गे पुल जडान गरेपछि पक्की सड़क र पुलको निर्माण गरिने सरकारका एक मन्त्रीले बताएका छन्. बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको बताएका हुन्. आफ्नो प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार को विवरण दिन, योजना बनाउन, निर्माणमा सहयोग गर्न तथा त्यसको फलोअप गर्न स्थानीय जनप्रतिनिधिसँग मन्त्री लम्सालले आग्रह समेत गरेका थिए.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
2: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याप सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 9813655553 र 9843180049
3: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
4: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
4: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
3: ओहो सर त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
4: ए ल ल सँगै जाउँ न भाइ
1: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
4: रबिन टेलर्स खापारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
4: सम्पर्क नम्बर 9860964000
1: र 9919327775
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
1: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800902062
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन नम्बर 0295752067 मोबाइल नम्बर 9865546460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
6: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी शङ्खुवासभा

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852160580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खानबारी 1 सङ्खुवा सभा।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति, पशुपक्षीमा मात्र 1 अर्ब 11 करोड़को क्षति, रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
0: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव। सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या।
2: खर्च यति बेला नै बढ़ी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
0: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
3: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलीमाको बाढ़ीका कारणले असम्भव भयो, होइन।
0: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मुलुकी देवानी समिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी क्रिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ़दैनन्। भोटेकोशीको बाढ़ीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
1: प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
5: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान, तरकारी तथा पशुपक्षी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,800 43 टन धान उत्पादन क्षमता उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सी प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढ़ाउँछौ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढ़ाउँछौ। सम्भवतः अधिवेशन चाहिँ तेस्रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलीमाको बाढीका कारणले असम्भव भयो होइन। त्यो दिन हामीले सामान्य बैठक त गर्यौं, तर बिजनेसमा क्षति नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
5: कांग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ़ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ़नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
5: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
7: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हो भन्नु, सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीरता थियो। त्यो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाढाको मूल शर्तका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो, त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सहजीकरण गरेका हौ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
5: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसि भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दरखायसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्याण्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
8: यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन, भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरहन्छौं।
5: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भनी यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष शुरू भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
9: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37,70,00,00,000 रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु:
2: एकातिर काजबारको शुरूआती, एकातिर खर्च यति बेला नै बढ़ी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौधो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
9: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
10: विकास निर्माण योजनाहरू पनि शुरू हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायत अन्य सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्या
9: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खुल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल:
11: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ, बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
9: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
5: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिनुभएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
0: सन्तोष गन्धर्व: बाल बालिकाका लागि कम खर्चमै पुसिलो खानेकुरा बनाउने तरिका:
12: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
0: विशेष श्रृंखला मिलिजुली नेपाली अनि बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ? कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
14: रमिला, सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
13: ओहो, तिमी त घरको खाने भएछौ नि।
15: के को सरसल्लाह हो दुईजनाको?
14: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
13: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं,
0: हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
17: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोषिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
18: विशेष गरी यो बाढ़ी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त त्यही गरी पकाउने साधनै छैन हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफूलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छन्, यसमा प्रोटिन भाइटामिन सी फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
17: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोषिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाईँ अस्थायी आश्रय

0: के भइरहेछ भने सुनदेखि लिएर आफ्नो पनि सरसफाइ चाहिँ आफैले गर्दाखेरि पनि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ। अनि म मात्र होइन रहेछ, अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदा हुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्छ। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओको नि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
1: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। तपाईसँग पनि बाढ़ी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
2: अनि हामी चाहिँ अब पाहा लायो नि, सर्टकट बाटो पाहा लायो, पाहा लाएपछि तिनजना थियो हामी, तिनैजना बच्ची उँधो गएको भयो नि भेट्नी, उँभो गयो नि भेट्नी, सर्टकट लायो कि माथि लाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बढ्न सक्नु। हामी बाउछोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने ल जहाँ जहाँ तिमीहरू म बच्दिनँ भनेको थियो, अनि त्यहाँ उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अनि चाहिँ हिँड्दै लिएर गयो, हिँड्दै हिँड्दै हामीसँग आगोमा चाहिँ बच्चेन, माथि लानु लाग्ने भए बिचै बार लग्यो, खोला सँगसँगै हिँड्ने खोला लग्यो, अब म पाहा लाग्छु भनेर हिँड्ने चाहिँ बच्चे।
1: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारू मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
4: हामीलाई दाल खानु हुँदैन सबै कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
3: बाढ़ी पीड़ित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: प्याज त फिर्ता लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोशी बाढ़ी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
9: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनु भन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमूना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुभएको छ त उहाँहरूलाई क्यास दिन सक्छौँ।

0: पैसा दिन सक्छ नि त्यो सामान आफ्नो चोइसको खान्छ नि हामी लगाए चामलै खानु सबैलाई चामल खानु हुँदैन नि डायबिटिज छ हामी लगाए दाल खानु हुँदैन सबैलाई कतिलाई युरिक एसिड छ तपाईँ पैसा दिनुहोस् न मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भनौँ न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस् ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस् हिसाब राख्नलाई भन्नुहोस् यो यो गर्छु यो गर्न पाउनुहुन्छ यो पैसाले यो गर्न पाउनुहुन्न यो किन्न पाउनुहुन्छ यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस् पुरुषलाई दिनलाई एकदम जहाँ रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस् उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ महिलाहरूलाई दिनुहोस् उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्
1: पैसा दिँदाखेरि फेरि के कति दिने कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा सरकारवाला निकायलाई
0: मेरो विचारमा यो परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन् हामी बसेर सल्लाह गर्न सक्छौँ रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन् म यो किन भन्दैछु नि यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि फेरि हात तल र हात माथिको कुरो भएन नि ब्याङ्क ट्रान्सफर गर्नुहोस् सिस्टमबाट ट्रान्सफर गर्नुहोस् गर्नुहुने काम गर्नु नहुने यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस् 100 रुपियाँ अलिक कति बढी खर्च गरेर बिल राख्नुहोस् करमा अहिले चिठ्यामा हाल्नुहोस् कर पनि दिइरहेको हुन्छ उतापट्टि तपाईँ पैसा पनि दिइरहनु भएको छ कर उता बिल लिन पनि सिकाइरहनु भएको छ बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्
1: नेपालको अभ्यास उपलब्ध जनशक्ति स्रोत साधन प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ
0: एउटा टेक्नोलोजी छ हेर्नुहोस् एउटा मान्छे हामी सब प्रशस्त मान्छे छन् स्थानीय निकाय म स्पेसल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन् हाम्रो युथहरू हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न युथहरू यहाँ नेपालमा यो काम गर्नलाई यो मोनिटर गर्न यसलाई सहयोग गर्न लागि हाम्रा युथ एजेन्सीजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू म त अहिले हाम्रो बाढीपीडित क्षेत्रमा हामी म युथ एजेन्सीजहरू छन् ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे सुरुमै उहाँहरूले होइन यहाँ सबैभन्दा मोबाइल चलेन ब्याट्री छैन ब्याट्री चाहियो सोलर चाहियो फोन चाहियो सानो फोन हुन्छ नि सानो सानो फोनहरू युवाहरू त्यो बोकेर भोलिपल्ट गए हामीलाई फेरि यो खोला बढ्यो पानी बढ्यो फेरि फुट्यो हल्ला भयो ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर बित्दथ्यौं
1: शान्ति सुरक्षाको कुरा त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ के छ तपाईँको विचार यसमा
0: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने मान्छेहरू छुट्टिने आफन्तहरूकोमा जाने स्पेसियली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा यौन हिंसा दुर्व्यवहार हुन सक्छ ग्रुप लिभिङमा अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है किनभने उनीहरू परिवारको छेउछाउ हुन्छ
1: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ
0: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने सिकाउने सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ बाल संरक्षण बालबालिकाको सहभागिता बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन् उहाँहरूसँग सम्पर्क गर्नुपर्छ यो फेसिलिटेटर टिचर्स के भन्छ टिचरहरू हुन सक्छन् खाली शिक्षकहरूलाई उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने खाने बस्ने पनि मिड डे मिल दिनुपर्छ यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ न्युट्रिसियस मिड डे मिल दिनुपर्छ
1: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला अब विद्यालय बगेर गइसक्यो छैन होइन अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ
0: हो अब मुख्य कुरा तपाईँ त्यही आउनु सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भनेको चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीड़ित योबाट यो हाम्रो दैविपर्कोबाट पीड़ित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने घर बार सबै गुमाएका बाढी पीड़ित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाको बच्चाहरूले हामीले ग्रुपियम मनाइन्छौँ यहाँ। तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ। अब यो दुईटा पक्षलाई कसरी व्यवस्थापन गर्ने? नागरिक संगठनहरूले काम गर्दा दुईटा पक्ष बनाइदिन्छौ नि, सहयोग दिन्छ एउटालाई, सहयोग दिन्नौ, एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा। त्यस कारण गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ।
2: सरकारले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने जनाएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ। भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति पुर्याएको छ। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 7 76।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
16: साथै 98 5 20 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: अहिले यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
18: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
17: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल,
18: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98 163 55 553 र 98 4 23 18 049।
19: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
20: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
21: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
20: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
21: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
20: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
21: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
20: डिजाइनर सुमन ठटाल 98615 39444
21: र 029590155।
22: More style, more design. Total Tailors.
23: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
24: किन र काका?
23: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
24: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
23: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
24: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सुती एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
23: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सुती एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
24: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
23: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
24: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
23: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
24: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
23: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
24: प्रोप्राइटर सुनु एन भीमका दाइली।
23: सम्पर्क 029140084 र 98040485877। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
25: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
26: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा। सम्पर्क 98520 60 177।
0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनोकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सड़क खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने हुँदा तिम्रो गाउँ भोकमरी हुने सम्भावना बढ्दैछ।
0: हिमनदी भत्किएर आएको बाढ़ीको वेग, बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी।
2: हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा
0: र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसी ड्रोन हमला। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्याण्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रूसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्याण्ड जोड़िएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकदमीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड़ दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रूससँग सबैभन्दा लामो सीमाना जोड़िएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो शेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डांगोटेले शुरू गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढ़ीको शेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डांगोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आईपीओ भनेका छन्। हालैको विनाशकारी बाढ़ीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढ़ीका कारण नेपालमा 1300 जना भन्दा बढ़ीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको त्रिशुलीको

0: सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो टाढो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढ़ीको बीसौं दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढ़ीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिक जीवनका गाँसबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
2: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्। यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने हुन त तिम्रो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
1: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जसक्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
3: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल पेलिब्रिज, झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
1: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङ भन्छन्,
4: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो? स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दाले छुट्टै तरिकाले डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
1: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एक पटक आउने बाढ़ी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढ़ीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी शुरूमा उनलाई भदौ 10 को बाढ़ी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौं।
5: हामीले सामान्यत बाढ़ी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारामा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
1: मतलब 100 वर्षमा आउने भन्दा पनि
5: अझ धेरै नै बढी थियो, होइन? 1000 इयर्स रिटर्न ग्रेडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
1: भयो।
5: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू, बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट

0: विभेदन चाहिँ मिश्रित भएको यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो. त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ. तर त्यसमा पनि यति भनौँ भन्ने आकलन हुन्छ. तर यो चाहिँ कति भनौँमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाको ले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो उत्पन्न भएको छ.
1: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ होइन. त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ. 188 किलोमिटर प्रति घण्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ. त्यहाँबाट स्याप्रोवेसीसम्म 83 किलोमिटर प्रति घण्टामा आएको भनिन्छ होइन. त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घण्टा. त्यो वेग कत्रो हो हामीले कसरी
0: स्टेसनहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौ. र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्री स्लो एन्ड हो र स्टिप जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारै त्यो भेलोसिटी चाहिँ 83 किलोमिटरबाट 63, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ. जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ.
1: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन. त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ.
0: हाम्रो अहिले नै 6 वटा चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
1: गर्यो.
0: बगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्योमा पुग्नै पाएन. त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ. अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ. र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ. एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन. माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने.
2: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल साथी सन्जय ढकालसँग कुरा गर्दै. रसुवा बाढ़ीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एक्रो ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 वटा मोटर चल्ने पुल, 45 वटा झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्रो साथी शक्तिमाया तामाङ।
3: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
4: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
3: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
5: बच्चाहरू लिएर जान नसकिने त्यहाँ वनको बाटो अलिकति डर पनि हुन्छ। उकालो जान त्यत्रा बाटो हिँड्नु पर्छ, 3 घण्टा हिँड्न त धेरै टाइम लाग्छ नि। धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दाखेरि।
3: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
6: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा। नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
3: बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिश पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसले ड्रोन हमला गरेको छ। रूसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
7: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढ़ेका थिए। रूसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसास्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 मिनटपछि ड्रोन हमला भएको थियो।
2: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: विक्रम सम्वत 2083 साल भदौ 30 गते मंगलबार भाद्र शुक्ल चतुर्थी ऋषि पञ्चमी व्रत 15 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सिंहदरबारमा कुमार बेनको दबदबा, रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा अझै पनि राहतको हाहाकार। तीन जिल्लाका 19 विद्यालय पूर्ण बन्द। ओलीको अडानले एमालेको पुनर्गठन कार्यदल नै बन्धक। भारतबाट 654 मेगावटसम्म बिजुली किन्ने बाटो खुल्ला। लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको नौमती बाजा सिक्दै महिला शीर्षकको शुभ समाचार।
0: बिहानको ठिक 9 बजेको समयमा सल्यानको लान्ती बजार स्थित सामुदायिक भवनको हलमा विभिन्न बाजाका धुन गुञ्जिन थाल्छन् अनि बाजाका धुनसँगै शुरू हुन्छ परम्परा र परिवर्तन बीचको एउटा नयाँ अभ्यास। नजिकै रहेको अर्को भवनको कोठामा दुईजना महिलाले सनाईको अभ्यास गर्छन्। सामुदायिक भवनकै तल तीनजना महिलाले लामो र गरौं बाजा कर्नार र नरसिंहलाई समाउने र फुक्ने अभ्यास गरिरहेका हुन्छन्। बाँकी चारजना महिलाले भवनकै हलमा तल ताल बाजा दमहा ढोलक ड्याम्पो र ज्यालीको संयोजन गरिरहेका हुन्छन्। छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 का 10 जना महिला यसरी रमाइलो मान्दै सिप सिक्दैछन्। उत्साह साथ मौलिक सांस्कृतिक संरक्षणका लागि बाजा बजाउने अभ्यास गरिरहेका स्थानीय महिलाले भविष्यमा यही क्षेत्रमा केही गर्ने विश्वास लिएका छन्। तालिममा सहभागी नवीना थापा विष्टले झ्याउरे ख्यालीको तालमा बाजा बजाउन सिकिरहेको भन्दै शुरूका दिनमा असम्भव जस्तै लागेकोमा अब भने सकिन्छ भन्ने विश्वास बढ़ेको बताउनुहुन्छ। परम्परागत रूपमा विवाह व्रतबन्ध धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक अवसरमा अनिवार्य मानिने नौमती बाजा पछिल्ला वर्षमा घट्दै गइरहेको छ। आधुनिक बाजा र प्रविधिको बढ़दो प्रभावसँगै मौलिकता संकटमा पर्दै गइरहेको बेला महिलालाई संरक्षण अभियानको केन्द्रमा ल्याउने प्रयास स्वरूप 6 नम्बर वडा कार्यालयले यस्तो सिप सम्बन्धी तालिम शुरू गरेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। भुटेकोशीमा जलप्रलय आएको 3 साता बितिसक्दा पनि बाढ़ी प्रभावित क्षेत्रको सड़क सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सड़क सम्पर्क टुटेका ठाउँमा राहत उद्धार र खोजी कार्य समेत प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। बाढ़ीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणबारे प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार 15 स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्। छलफलमा स्थानीय तहका प्रमुखहरूले सबैभन्दा पहिले सड़क र पुलको सम्पर्क स्थापित गर्न सरकारलाई आग्रह गरेका छन्। रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले पूरै जिल्ला नै सड़क सञ्जालबाट विच्छेद रहेकाले वैकल्पिक सड़क निर्माणका लागि कामलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले बाढ़ीले राजमार्ग भत्काएको र त्यहाँ नै सड़क निर्माण तत्काल सम्भव नभएकाले विकल्प खोज्नुपर्ने बताएका थिए। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका प्रमुख जगत बहादुर गुरूङले हेलिकप्टरले मात्रै राहत र उद्धारमा सम्भव नहुने भएकाले छिटो वैकल्पिक सड़क खोल्न लाग्नुपर्ने बताए। उनले वैकल्पिक सड़क निर्माण सरकारको उदासीनताको प्रश्न गरे। नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले प्रधानमन्त्रीसँगको बैठकमा बाढ़ीले भत्काएको सड़क पुनः सञ्चालनमा ल्याउनका लागि काम गर्नुपर्ने विषयमा सबैले ध्यानाकर्षण गराएको जानकारी दिए। उनले भने सबै पालिकाहरूको एउटै कुरा छ, कनेक्टिभिटी स्थापना गरियो भने राहत उद्धार पुनर्स्थापनामा सहज हुन्छ, पुलका कुरा उठेका छन्। सरकारले तत्कालका लागि वैकल्पिक सड़क तोइन र झोलुङ्गे पुल सञ्चालनमा ल्याएर आगामी असोजभित्र क्षतिग्रस्त सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने दावी गरेको छ। उही ठाउँमा बस्ती नराख्ने तयारी उपशीर्षकमा यसँगै खबर छ। सरकार नदी तटीय क्षेत्रमा पुनः बस्ती पुनर्स्थापित नगर्ने भएको छ। प्रधानमन्त्री शाहले नै नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिए। सड़क सञ्जाल असोजभित्रै बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको सरकारको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा।
0: पुनर्स्थापनाकै शीर्षकलाई आजको नेपाल समाचार पत्रले समाचार छापेको छ। तीन जिल्लाको द्रुत सर्वेक्षण प्रतिवेदन सार्वजनिक, 19 जिल्ला पूर्ण रूपमा बन्द, 45 विद्यालय भवन र 258 कक्षा कोठा क्षतिग्रस्त शीर्षकमा खबर छ। भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लाका 34 शैक्षिक संस्थाहरूमध्ये 31 भौतिक क्षति भएको छ। कुल 45 विद्यालय भवन र 268 कक्षा कोठा क्षतिग्रस्त भएका छन्। सार्वजनिक शैक्षिक पूर्वाधारमा भवन क्षतिको 71% भन्दा बढ़ी, कक्षा कोठा क्षतिको 62% भन्दा बढ़ी हिस्सा रहेको छ। जिल्लागत रूपमा नुवाकोट विशेष गरी विदुर नगरपालिका सबैभन्दा बढ़ी भौतिक क्षति भएको क्षेत्रका रूपमा देखिएको छ। भौतिक क्षतिका कारण 19 विद्यालय पूर्ण रूपमा बन्द, 4 विद्यालय अस्थायी रूपमा बन्द अवस्थामा रहेका छन्। 7 मात्र सामान्य रूपमा सञ्चालनमा रहेका छन्। यसले प्रभावित बालबालिकाको नियमित सिकाइमा तत्काल र दीर्घकालीन अवरोध सिर्जना गरेको छ। यसै गरी 82 शौचालय, 35 खानेपानी आपूर्ति प्रणाली तथा 20 प्राथमिक खानेपानी स्रोतमा क्षति पुगेको पाइएको छ। सड़क तथा पहुँच मार्ग अवरूद्ध हुँदा विद्यार्थी, शिक्षक तथा शिक्षा सेवा प्रदायकको सुरक्षित आवागमनमा थप चुनौती उत्पन्न भएको छ। यसैबीच विद्यालय सञ्चालन गर्न जनशक्ति र संरचना पनि आवश्यक देखिएको छ। द्रुत टीमको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा उक्त जनशक्ति र संरचना आवश्यक रहेको औल्याइएको हो। शुरूको 3 लागि जनशक्ति सहित 19 प्रकारका संरचना आवश्यक रहेको उल्लेख गरिएको छ। आजको समाचार पत्र दैनिकमा खबर छ।
2: तेत्तीस होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विदुर नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 योविशा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्, तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योविशालाई बुधबार 27 भदौमा उपचारका लागि बट्टार स्थित फार्मेसीमा लगेकी छिन्। योविशा एक्ली बिरामी होइनन्। सेन्टरमै रहेकी 20 महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिने शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्। बच्चा अझै निको भएको होइन। योगिताले भनिन्, बाढ़ीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्र ज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैलिए पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

तीर भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।